0: क्षेत्र नै नागरिकको अविश्वासको केन्द्र बन्न पुगेको छ। संचालकको असावधानीपूर्ण लगानी, सरकारी नियमनको असक्षमता र संचालक समितिको पहिचान बिनै बचतकर्ताले सहकारीमा बचत गर्दाको परिणामले आजको दिन आएको विज्ञहरूको तर्क छ। खोइ जीवी राई, सहकारी ठगीमा चर्चित व्यक्ति जितेन्द्र बहादुर राई जीवी कहाँ छन् अझै पत्तो छैन। रासोपा नेतृत्वको सरकार आएपछि सहकारी काण्डमा मुछिएका पार्टी सभापति रवि लामिछानेको मुद्दा फिर्ता गर्दा जीवी लगायत सहकारी ठगीमा मुछिएकाहरूको समेत मुद्दा फिर्ता भएको छ। रासोपाको सरकार आएपछि जीवी राईलाई आकाशमा होस् पातालमा होस् पक्राउ गरिन्छ लामिछानेले भनेका थिए, तर रासोपा सरकारले त सहकारी ठगीमा संलग्नहरूलाई धमाधम उन्मुक्ति दिन थालेको छ। तहस नहस सहकारी पूरा भएन बाचा शीर्षकमा मध्याह दैनिकमा छापिएको खबर हो यो।
1: सार्वजनिक प्रशासनलाई जनउत्तरदायी पारदर्शी र परिणाममुखी बनाउने उद्देश्यका साथ सरकारी निजामती कर्मचारीहरूका लागि नयाँ आचार संहिता जारी गरेको छ। सरकारी कार्यालयहरूमा सेवा गाईले शास्ति पाउने, कर्मचारीहरू काम छाडेर सामाजिक सञ्जालमा भूलिने तथा अनावश्यक प्रक्रियागत ढिलासुस्ती गर्ने जनगुनासो बढ़िरहेका बेला भूमि व्यवस्था संघीय मामिला सामान्य प्रशासन मन्त्रालयले कर्मचारीले पालना गर्नुपर्ने आचार संहिता 2083 निर्माण गरी लागू गरेको हो। राष्ट्रिय किताबखानाले सम्पत्ति विवरण नबुझाउने कर्मचारीबाट पछिल्लो छ महिनामा 37,55,000 रूपियाँ जरिवाना असूल गरेको छ। महानिर्देशक समर कुमार पोखरेलका अनुसार 2082 पुष 11 गतेदेखि जरिवाना असूलीलाई सेवा सुविधासँग जोड्ने निर्णय लागू भएपछि रकम असूली प्रभावकारी बनेको छ।

2026 को अवसरमा सिजी टिभीले ल्याएको छ 3+3 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्यास ब्याक, सजिलो 0% इएमआई को सुविधा, नागरिकता भइपुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजी टिभी, खेल सँगै भरोसा सँगै।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व पुनर्गठन हुनुपर्ने पक्षमा 87.6% मत रहेको एक सर्वेक्षणले देखाएको छ। 21 फागुनको निर्वाचनको परिणामलाई लिएर एमालेभित्र नेतृत्व पुनर्गठनको माग भइरहेका बेला केन्द्रीय सदस्य गजेन्द्र थपलियाको संयोजकत्वमा गरिएको सर्वेक्षणमा नेतृत्व पुनर्गठनको पक्षमा 2/3 भन्दा बढ़ी मत देखिएको हो। ओलीकै नेतृत्व ठिक छ भन्ने पक्षमा 10.5% मात्र मत रहेको छ।
2: लामो समयदेखि उखुको भुक्तानी नपाएर समस्यामा पर्दै आएका किसानलाई सरकारले करिब 1.5 अर्ब रूपियाँ अनुदान उपलब्ध गराएको छ। वर्तमान सरकारको 100 कार्यदिन पूरा भएको अवसरमा कृषि वन तथा पर्यावरण मन्त्रालयले सार्वजनिक गरेको प्रगति विवरण अनुसार उखु किसानलाई उपलब्ध गराइने 1.51 अर्ब रूपियाँ अनुदान भुक्तानी गरेको छ।
1: सरकारले गत वैशाखमा ल्याएका 8 अध्यादेशमध्ये 4 अध्यादेश संघीय संसदका दुवै सदनबाट पारित भएका छन्। संविधानले तोकेको 60 दिनको समय सीमाभित्र संसदबाट पारित हुन नसकेका अन्य 4 अध्यादेश भने स्वतः निष्क्रिय भएका छन्।
2: सरकारले 12 वर्षदेखि विभिन्न कारणले रोकिएको ढल्केवर हेटौँडा 400 केभी प्रसारण लाइन निर्माणको अवरोध हटाएको छ। बुधबारको मन्त्री परिषद निर्णयसँगै आयोजनाको मकवानपुर खण्डमा वन क्षेत्र प्रयोग गर्ने अनुमति प्राप्त भएको हो।
1: एसियाली विकास बैंक एडीबीले नेपालका लागि चालू आर्थिक वर्ष 2082-83 को आर्थिक वृद्धि प्रक्षेपण बढ़ाएको छ भने आगामी आर्थिक वर्ष 2083-84 को अनुमान घटाएको छ। जल विद्युत आयोजनासँग सम्बन्धित औद्योगिक गतिविधि अपेक्षा भन्दा बलियो भएकाले चालू वर्षको वृद्धि अनुमान बढ़ाइएको एडीबीले जनाएको छ।
2: सड़क पूर्वाधारतर्फ 250 आयोजना रूग्ड रहेको पाइएको छ। 122 अलपत्र र 153 आयोजना निर्माणमा ढिलाइ भएको देखिएको छ। बालेन्द्र शाह नेतृत्वको सरकारका 100 दिने कार्यसूचीमा रूग्ड आयोजना, ठेक्का तोड़िएका परियोजना र प्रतिफलविहीन लगानी भइरहने समस्या समाधान गर्न अध्ययन टोली गठन गरी आयोजनाको औचित्य र सम्भाव्यता मूल्यांकन गरी निरन्तरता दिनुपर्ने वा नपर्ने अवस्थाबारे सिफारिश गर्ने उल्लेख छ।
1: सीमित घरेलु प्रयोगका लागि भागो एक प्रकारको गाँजा खेती भइरहेको गण्डकी प्रदेशमा अब यसको दायरा फराकिलो भएको छ। गण्डकी प्रदेश सभाले बिहिबार औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन र व्यवस्थापन गर्न बनेको विधेयक 2083 पारित गरेको छ।
2: सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य ब्यांक लिमिटेडले पछिल्ला 5 वर्षमा व्यवसाय विस्तारसँगै निक्षेप, कर्जा प्रवाह र बजार हिस्सा बढ़ाएको छ। चुनौतीपूर्ण आर्थिक व्यवस्था बीच पनि वित्तीय अनुशासन, जोखिम व्यवस्थापन र जिम्मेवार ब्यांकिङ अभ्यासलाई प्राथमिकतामा राख्दै आफ्नो वित्तीय अवस्था थप मजबूत बनाएको ब्यांकले जनाएको हो।
1: दिनको कारोबार सकिनु अन्तिम मिनटमा शेयर बजार 2600 बिन्दु मुनिबाट फर्किएको छ। 2595.67 बिन्दुसम्म सरेको नेप्से परिसूचक अन्तिम क्षणको खरिद चापपछि 2600 बिन्दुको मनोवैज्ञानिक स्तर जोगाउन सफल भएको हो। तर अन्तिम समयको वृद्धिले पनि शेयर बजारको गिरावट भने जोगिन सकेन। नेप्सेका अनुसार बिहिबार नेप्से परिसूचक 19.67 अंकबाट घटेर 2601.92 अंकमा बन्द भएको छ।

सम्पूर्ण च्यानल प्याकेज बोनस पाउ विश्वकप खेल नोटिस हो खेलको मजा भित्र आफै हो भरपूर मनोरञ्जन सहित मात्र रु 999 डिश होम को फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब विदेशका खबर। भारत र अस्ट्रेलिया बीच युरेनियममा आपूर्ति गर्ने सम्झौता भएको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अस्ट्रेलिया भ्रमणका क्रममा यो सम्झौता भएको भारतीय समाचार समिति पीटीआईले जनाएको छ। भारतका प्रधानमन्त्री मोदी र अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिज बीचको छलफलमा भारतमा बिजुलीको माग उच्च रहेको उल्लेख गर्दै मोदीले आगामी वर्षहरूमा आणविक ऊर्जा उत्पादनलाई पर्याप्त मात्रामा अगाडि बढ़ाउने योजनाको रूपरेखा प्रस्तुत गर्नुभएको थियो।
2: अब खेल खबर। किलियन एम्बापे र ओस्मान डेम्बेलको गोल मदतमा मोरक्कोलाई 2-0 पराजित गर्दै साबेक विजेता फ्रान्स विश्वकपको सेमी फाइनलमा प्रवेश गरेको छ। बोस्टन स्थित जिलेट स्टेडियममा बिहिबार राति भएको खेलको 60 मिनटमा एम्बापेले उत्कृष्ट गोल गर्दै फ्रान्सलाई शुरूआती अग्रता दिलाएका थिए। जारी प्रतियोगितामा यो उनको 8 गोल हो। त्यसको 6 मिनट बित्न नपाउँदै डेम्बेले अर्को गोल थपेपछि फ्रान्सको जित सुनिश्चित भएको थियो। यो जितसँगै सन् 2018 विश्वकप विजेता फ्रान्सले अब मंगलबार टेक्सासको अलिगढ टनमा हुने सेमी फाइनलमा स्पेन र बेल्जियम मध्ये एकको सामना गर्नेछ। एक महिनाभन्दा बढ़ी लामो रोमाञ्चक प्रतिस्पर्धापछि प्रतियोगिता अब हरेक खेल टोलीका लागि गर या मरको अवस्थामा पुगेको छ। क्वार्टर फाइनलमा हुने एउटा जितले सेमी फाइनलमा ढोका खुल्नेछ भने एउटा हारले 4 वर्षदेखिको मेहनत तयारी र समर्थकका सपना एकै छटकामा समाप्त पार्नेछ। त्यसैले अब प्रत्येक पास प्रत्येक गोल प्रत्येक बचाउ र प्रत्येक रणनीति इतिहाससँग जोड़िनेछन्।
1: कृषि पर्यटन अर्थतन्त्रको आधार शीर्षकमा नम्रता शर्माको विचार नागरिक दैनिकमा छापिएको छ। नेपालले अरूणाचलबाट पर्यटन र स्थानीय उत्पादनको प्रवर्धनबारे धेरै कुरा सिक्न सक्छ। गोर्खाको सुन्तला र जुम्लाको स्याउलाई अरूणाचलको सुन्तला जस्तै अन्तर्राष्ट्रिय ब्राण्डका रूपमा विकास गर्न सकिन्छ। अरूणाचल प्रदेशका मानिसमा नेपाल र नेपाली समुदायप्रति विशेष आत्मीयता छ। नेपाली गीतहरू त्यहाँ अत्यन्तै लोकप्रिय छन्। विभिन्न नेपाली ब्याण्डलाई नियमित रूपमा कार्यक्रममा आमन्त्रण गरिन्छ र अरूणाचलीहरू स्वयंले पनि नेपाली गीत प्रस्तुत गर्छन्।
2: उद्योगबाट रोजगारी शीर्षकमा उद्धव सिलवालको विचार गोर्खापत्र दैनिकमा छापिएको छ। वर्तमान अवस्थामा अधिकांश स्वदेशी उद्योगको क्षमता उपयोग निकै न्यून रहेकाले त्यस्ता उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्न आवश्यक पर्ने श्रमिक सुरक्षा भरपर्दो विद्युत आपूर्ति कच्चा पदार्थको उपलब्धता र स्वदेशी उत्पादनका लागि उचित बजार लगायतमा राज्यले उच्च प्राथमिकता दिनुपर्नेछ। यसो हुन सकेमा मात्र देशमा औद्योगिक वातावरण सिर्जना हुनेछ। स्थापना भइसकेका उद्योग पनि पूँजी अभाव र बजारीकरणको समस्याबाट विस्थापित हुन सक्ने देखिएकाले त्यसतर्फ पनि राज्यबाट आवश्यक समन्वय गरी स्थापित कल कारखानालाई पलायन हुनबाट रोक्नुपर्छ।
1: हस्त काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: रेडियो अधिकुला 105.4
1: वालिङवासी दाजुभाइ तथा दिदी बहिनीहरूमा धमाकेदार खुशीको खबर। नृत्य र संगीतको दुनियाँमा नयाँ क्रान्ति ल्याउन वालिङमा पहिलो पटक अत्याधुनिक र भव्य रूपमा ग्रान्ड ओपनिङ हुँदैछ। भैरव डान्स एकेडेमी एन्ड म्युजिक स्टुडियो
2: हो हजुरहरूको आफ्नै ठाउँ वालिङ नौ भुम्रे पर्वत रोडमा। यो ब्रान्ड न्यू एकेडेमी छिट्टै नै सञ्चालनमा आउँदैछ।
1: हाम्रा सेवाहरू
2: डान्स एकेडेमी, हिप हप, जुम्बा, लोक नृत्य, आधुनिक र क्लासिकल डान्सको प्रोफेसनल ट्रेनिङ,
1: म्युजिक स्टुडियो, डिजिटल रेकर्डिङ स्टुडियोको सुविधा, गायन र विभिन्न वाद्य वादन, गिटार, किबोर्डका एडभान्स कक्षाहरू।
2: अब डान्स र म्युजिक सिक्न वा गीत रेकर्डिङका लागि पोखरा काठमाडौँ थाइरहनु पर्दैन। वालिङकै मुटुमा प्रोफेसनल मेन्टर्सको साथमा आफैलाई स्टार बनाउनुहोस्। नयाँ ओपनिङको विशेष छुटको फाइदा उठाउन आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: स्थान वालिङ नौ भुम्रे पर्वत रोड।
2: सम्पर्क मोबाइल नम्बर 97452 80 490।
1: कला हजुरको प्लेटफर्म हाम्रो भैरव डान्स एकेडेमी एन्ड म्युजिक स्टुडियो।
3: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा
4: यस समयको साथमा जितु सुनचादी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको लाइनमा
4: विश्वासिलो, भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ।
3: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदि खुला 105.4।
1: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
2: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
1: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको डीएनवाई जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
2: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
1: हजुर, हामी कहाँ आधुनिक मेसिन द्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
2: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, डीएनवाई जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बीपी चोक।
1: मोबाइल नम्बर 9855054313 र 9141443432।
2: मूल्य होइन स्वास्थ्य रोजौं।

0: हजुर श्रोता नमस्कार, आजको नेपाली बहसबाट खेमबम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढ़ी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। डिजिटल प्लेटफर्ममा हाम्रो पात्रो .com र नेपाली नेटवर्क .com मार्फत पनि नेपाली बहस प्रसारण भइरहेको छ। काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 मेगाहर्जबाट नेपाली बहस सुनिराख्नु भएको छ। धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहसमा हामी विशेष गरी राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, कूटनीतिक क्षेत्रका विषयमा चर्चा र परिचर्चा गर्ने गर्दछौ। आदरणीय श्रोता, पेट्रोल छर्केर आत्मदाहको प्रयास किन गरे गणेशले? आज यो निकै ठूलो एउटा पेचिलो प्रश्न यतिखेर खड़ा भएको छ। काठमाडौँ महानगर प्रहरीको व्हील आतंकका कारण मुगुका एकजना असहाय युवकको कारुणिक घटनाको समाचार पनि आएको छ। किनभने महानगरभित्र सवारी साधन चलाउने प्रत्येक सर्वसाधारणले यो आतंकबाट पछिल्ला दिनमा प्रताड़ित हुँदै गइरहेको विषय पनि छ। के यस्तो आतंक र बर्बरता मचाउने छूट राज्य र महानगरलाई छ? कतै त सवारी साधन एकछिन ठड्याउनै पर्छ, उभ्याउनै पर्छ। 13 असारमा गाउँका भतिज पर्नेलाई मेसेज पठाएका थिए, जसमा लेखिएको थियो हिजो म सामान लिन गएको समयमा नगर पुलिसले ताला लगाइदियो, 1000 तिर्नुपर्ने भयो। यस्तो लेखिएको मेसेजको अन्तिम मा रोइरहेको दुईटा इमोजी समेत उनले पठाएको विषय बाहिर आएको छ। राजधानी काठमाडौँको बेच शहरमा बिहिबार आत्मदाहको प्रयास गरेका गणेश नेपाली नगर प्रहरीको व्यवहारबाट आजित बनेका थिए। उनले 13 असारमा गाउँका भतिज पर्नेलाई मेसेज समेत पठाएका थिए। मदन नेपाली बालाजु हाइटमा रहेको डेरामै थिए। उनलाई नचिनेको नम्बरबाट फोन आयो। फोनमा बोल्ने थिए नेपाल प्रहरीका एक प्रतिनिधि। उनले जुन खबर सुनाए त्यो मदनले पत्याउने खालको थिएन। उनी हानिएर वीर अस्पताल पुगे। उनी नपुग्दै उनका 26 वर्षीय भाइ गणेशलाई इमर्जेन्सी वार्डमा लगिसकिएको थियो। वीर अस्पतालमा अस्पताल परिसरमा रहेका उनले भक्कानीले सुनाए, म त अक्क न भक्क भए, यहाँ आएर पो सबै कुरा थाहा पाए। मदनका भाइ गणेश राइड स्टियरिङ एप मार्फत राइडरको काम गर्थे। भक्तपुरमा श्रीमती र झण्डै 3 वर्षकी छोरीसहित डेरा गरी बस्ने गणेश बुधबार भने दाईकै डेरामा पुगेका थिए। मदनले सुनाए बिहान 5 बजे राइड गर्न निस्केको थियो। 81 यस्तो खबर सुन्नमा आयो। मुगुको सोरु गाउँपालिका एक स्थायी घर भएका गणेश केही वर्ष यता काठमाडौँमा बस्दै आएका थिए। यो व्हील आतंकका कारणले गर्दाखेरि एउटा व्यक्ति आत्मदाहको प्रयास गर्न विवश भएको कारुणिक कथाबाट आजको नेपाली भाषा हामीले शुरू गर्यौं। आदरणीय श्रोता, यो धेरैको बाध्यता छ। काठमाडौँमा एकपटक पार्किङमा नभएको ठाउँमा एकपटक फुटपाथमा ठड्याउँदा पनि व्हील लाग्ने हामीले पनि शास्ति बेहोरिरहेका छौं। यो कारणले गर्दाखेरि, यो आतंकले गर्दाखेरि अब नागरिकहरू झन् प्रताड़ित बनेका छन्। सरकारले मल दिन सकिरहेको छैन, तर आफै ल्याउँछन् किसानहरू। विचरा अब के गर्ने, मल चाहियो, खेतीबारी लाउनै पर्यो, रोपाई गर्नै पर्यो, तर पक्राउ पर्छन् उनीहरू मल आफैले ल्याउँदाखेरि। धेरै जिल्लामा मल बिनै रोपाई कृषि सामग्री कम्पनी लिमिटेड र साल ट्रेडिङ कर्पोरेशनसँग मौजदात हुँदा पनि कतिपय सहकारी संस्थाले कोटा थोरै तोकिएको भन्दै नलादा किसानले मल पाएका छैनन्। विशेष गरी किसानहरू यतिखेर मलका लागि आतंकित छन्, प्रताड़ित छन्, मल पाइरहेका छैनन्। अब बाली कस्तो हुन्छ, मल नपाउँदाखेरि, सिजनमा मल नपाउँदाखेरि बाली सप्रिने कुरै भएन। त्यस कारणले गर्दाखेरि मलको व्यवस्थापन अहिलेको सरकारले गर्न सकेन। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ संविधान संशोधनको मुद्दाबाट बाहिरिए प्रमुख विपक्षी दल कार्यदलले संविधानको आधारभूत संरचना भत्काउन खोजेको आरोप पनि लागेको छ। सरकारले संविधानका आधारभूत मूल्य मान्य प्रवेश नगर्ने निर्णय क्याबिनेटबाट गरोस् भन्ने विषय आएको छ। प्रदेशसभा खारेज संविधानको आधारभूत संरचनाभित्रको प्रहार पनि हो। टीकाराम भट्टराईले चाहिँ बोल्नु भएको छ। आदरणीय श्रोता, आज हामी चर्चा गर्न चाहन्छौ, बहस गर्न चाहन्छौ संविधान संशोधन गर्दा एकैचोटि सबै चलाउन खोजे देश भुङ्रोमा पर्न सक्ने चेतावनी नेपाल कंग्रेसका सभापति गगन कुमार थापाले दिनुभएको छ। निजामती कर्मचारीलाई नयाँ आचार संहिता लागू हुँदैछ, कार्यकक्ष बाहिर भेटघाटमा रोक, सामाजिक सञ्जालको प्रयोगमा अंकुश लगाउने काम निजामती कर्मचारीमाथि भएको छ। सरकारले यो प्रक्रियाको थालनी गरेको छ। आजले स्वतः आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ र विशेष गरी लागू औषध कारोबार राष्ट्रिय चुनौती यतिखेर बनिरहेको छ। सहकार्यमा मात्र नियन्त्रण सम्भव हुन सक्छ। यसको लागू औषधको नियन्त्रण नहुँदाखेरि समस्या यतिखेर सृजना भएको छ। सरकारको लोकप्रियताको विषय गर्ने हो भने सरकारप्रति यतिखेर नागरिकहरू आजित बनिरहेका छन्। समयमा मल नपाउँदाखेरि र विभिन्न बाहनामा सरकारले नागरिकहरूलाई पीड़ा दिने, नागरिकलाई शास्ति दिने विभिन्न किसिमका कामहरू गर्दै गर्दाखेरि यो निकै दर्दनाक चित्र यतिखेर देखिएको छ। मुगुका गणेश नेपालीको कथा तपाईँले सुनिसक्नु भयो। एउटा राइडिङ सियर जो एकपटक एकछिनलाई बाइक, स्कूटी वा सवारी साधन ठड्याउँदाखेरि व्हील लाग्छ। यतिखेर म आग्रह गर्न चाहन्छु आदरणीय श्रोता, यतिखेर कर्मचारी अर्थात नेपाल प्रहरी अर्थात ट्राफिक प्रहरी अर्थात नगर प्रहरी आखिर जनताको सुरक्षाका लागि खटिएको होइन हो, त्यहाँ थड्याउँदाखेरि समस्या आउन सक्छ, अन्य सवारी साधन आउन सक्छन्, जसलाई चाहिँ चेतावनी दिने हो, निगरानी गर्ने हो, सम्झाउने हो, मानेन भने कारवाही गर्ने हो, तर व्हील लाइदिएर जाम पारिदिएर त्यो मोटरसाइकल 1,000-2,000 तिर्न नसक्ने नागरिकहरू पनि नेपालमा बस्न सक्छन्, बसेका छन् भन्ने कुरालाई नबिर्सेर यस्ता कामहरूमा सरकार सदारूकताका साथ अगाडि बढ्नुपर्छ। आदरणीय श्रोता, हामी बहस गर्न चाहन्छौ सहकारी यतिखेर तहस नहस बनेका छन्, सहकारीका पीड़ाहरू आफ्ना आफ्ना पीड़ाहरू छन्, राज्यको भरपर्दो नियमन नहुँदा ग्रामीण अर्थतन्त्रको सहारा मानिएको सहकारी क्षेत्र बदनाम हुन गइरहेको छ, अनाधिकृत कारोबार र बचत अपचलनका कारण नेपाली अर्थतन्त्रका 3 खम्बे मध्येको एउटा सहकारीले जनविश्वास गुमाएको छ, सहकारी क्षेत्रमा 1 करोड़ भन्दा बढ़ी व्यक्तिहरू यतिखेर प्रभावित बनेका विषयहरू पाइएका छन्। आजको नेपाली बहसमा हामी चर्चा गर्नेछौ। नेपाली कंग्रेस यतिखेर विभाजनको ड्रिलमै हो त, नेपाली कंग्रेसले आफूलाई किन एकजुटका बनाउन सकेन, क्रियाशील सदस्यलाई अध्यापति गर्नका निम्ति संस्थापन इतरका केही नेताहरू किन आनाकानी गरिरहेका छन्, संस्थापन इतरका नेताहरूले संविधान नमान्ने हो, निर्वाचन आयोग नमान्ने हो, सर्वोच्चको निर्णय नमान्ने हो, गगन कुमार थापाको हस्ताक्षरबाट टिकट लगेर निर्वाचन लड़ेका कतिपय नेपाली कंग्रेसका नेताहरू यतिखेर पार्टी विभाजन पार्टी फुटाउनका निम्ति तत्पर रहेको र लागिरहेको द्वारनबाटै बल निकालिरहेको भन्ने खालका विषयहरू जोड़िएर आएका छन्। आज हामी यसका विषयमा पनि चर्चा परिचर्चा गर्नेछौ। छोटो विश्राम लिन्छौ, विश्रामपछि उपस्थित हुनेछौ।
1: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
2: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
1: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
2: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
1: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी शर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेण्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो सरितो र सुपथ मूल्यमा गरिन्छ।
3: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
1: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
3: मोबाइल नम्बर 9865019076, 9861-9076 र 9817-1682-23।
4: ए आशरा, किन बोलाएको मलाई?
5: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कति छैन, अलि विश्वासिलो ज्योतिष।
4: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु त नि।
6: हाम्रा विशेषताहरू:
7: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
6: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
7: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
6: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
7: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
6: रक्षा आदि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति
7: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र, वालिङ छ मेटी बजार चोकमा, पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको 2 तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846654123 र 9806661052।
8: स्कूल तथा अफिस का ड्रेस किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
9: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ।
8: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
9: पोसाक बगैँचा, वालिङ आठ नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 9856308029।
10: रेडियो आदि खुला 105.4
11: किसानलाई नि चाहिँ च्यातुत पार्ने दुष्प्रयास, यी सबै जोड्दाखेरि नम्बर त उल्टो दिनुपर्ने स्थिति आयो।
0: तर सरकार त सुशासनको पक्षमा केन्द्रित छ, जनताको पक्षमा केन्द्रित छ भनेर चाहिँ आफूलाई बलियो र सकारात्मक वयतर्फ लागेको साबित गर्दैछ नि त, होइन?
11: नै कुन चाहिँ सरकारले भन्दैन, संसारको चाहिँ चाहे चाहिँ भ्रष्ट हो, चाहे फासिस्ट हो, चाहे राष्ट्र जनतामाथि कुशासन गरिरहेको हो, जुनसुकै सरकारले पनि आफूले राम्रो गरेको छु त भनिहाल्छ।
0: तपाईँले देख्नु भएको छैन सरकार सही बाटोमा हिँडेको?
11: देखेकै छैन। डे वानदेखि नै तपाईँको चाहिँ सरकारमा आउने बित्तिकै अब त्यो चाहिँ सुकुमवासीहरूलाई डोजर लाएर तिनको चाहिँ सत्यानाश पारेपछि चाहिँ त्यहीबाट सुरु भइहाल्यो नि सरकारका चाहिँ दिनहरू त, कुशासनका चाहिँ अत्याचारका दिन त त्यही बेलादेखि सुरु भइहाल्यो।
0: तर अब 100 दिनमा सरकारले जुन तरिकाले चाहिँ आफूलाई अगाडि बढ़ाइरहेको छ, होइन, अब यो जस्तो कर्मचारी तन्त्रमा, जस्तो अब डेलिभरी दिने अड्डाहरूमा विभिन्न खालले चाहिँ बिस्तारै बिस्तारै परिवर्तनको छनक दिइरहेको छ भन्छन् क्या नागरिकहरू?
11: होइन, त्यो त अब सुल्टो हो कि उल्टो परिवर्तनको छाँटो, आफ्ना वरिपरि घुम्नेहरू पहिला सुरुवातै कसरी भयो भन्नुहोस् न। अब सिंहदरबार डढालेर, सर्वोच्च डढालेर, संसद डढालेर तपाईँ चाहिँ त्यताबाट सुरु भएको न हो यो सरकारको चाहिँ अभियान त, त्यो गरेर न तपाईँको चाहिँ यहाँ चाहिँ स्थापित भयो हो। त्यस कारणले डे वानदेखि नै कसरी आएको, पुराना पार्टीहरू पुराना सरकारहरू चाहिँ भ्रष्ट थिए, बदमाशी गरेका थिए, गल्ती कमजोरी गरेका थिए, त्यो सबैले थाहा पाएको कुरा हो। उनीहरूलाई चाहिँ विस्थापन गर्नुपर्छ, तर विस्थापन गर्ने नाममा के गरे भन्नु त।
0: तर आज जुन तरिकाले देश भ्रष्टाचारको दलदलमा फस्दै गइरहेको थियो, भ्रष्टाचारीहरूले चाहिँ एउटा बिचौलियाले चाहिँ सत्ता र सरकारलाई चाहिँ जसरी चलाउन खोजिरहेको थियो, आज त्योलाई त क्रमभङ्गता भएको छ नि त, त्यसलाई त तोडेको छ नि त सरकारले, होइन, बालेन सरकारले?
11: होइन, पुराना चाहिँ भ्रष्टाचारीहरूलाई कारवाही गर्न त चाहिँ कारवाही गर्ने त भ्रष्टाचारबाट मुक्त हुनु पर्यो नि। ल, अहिले आएकाहरू भ्रष्टाचारबाट मुक्त छन् कि छैनन्? उनीहरूले पुराना भ्रष्टाचारीले गरेका कुकर्महरू त्यसलाई चाहिँ जोगाउँदै गएका छन् छैनन्? भ्रष्टाचारीहरू छन् छैन अहिले सत्तामा शक्तिमा? बदनाम भएका भ्रष्टाचारीहरू छन् कि छैनन्?
0: होइन, अब उहाँहरू प्रमाणित त होइन नि त, होइन, आरोप त लागेको छ, प्रमाणित भएपछि भोलि जो पनि कारवाहीको धारामा आउनु
11: पर्छ। प्रमाणित गर्ने ठाउँ कब्जा गरेपछि, संसद कब्जा गरेपछि, अनि तपाईँ चाहिँ न्यायपालिका कब्जा गरेपछि, अनि सम्बन्धित ठाउँ कब्जा गरिसकेपछि त तपाईँ चाहिँ प्रमाणित गर्ने ठाउँ कब्जा भएपछि त अब ती संस्थाहरूले चाहिँ अब जसलाई निर्दोष देखाउन पर्ने हो त्यसलाई निर्दोष देखायो, अब जसमा बदला लिन पर्ने थियो त्यो बदला लिने काम अभियान सुरु भइहाल्यो।
0: होइन, यो अब बदला त भन्दा पनि कानून कार्यान्वयन तर्फ सरकार अगाडि बढ्या होइन, यो चाहिँ एमालेका उपाध्यक्ष विश्व पौडेलमाथि छानबिन हुँदैछ, विभिन्न घरानाका व्यक्तिहरूमाथि छानबिन हुँदैछ, बिचौलियाहरूमाथि छानबिन हुँदैछ, नकली भुटानी शरणार्थी पनि
11: आइसकेको छानबिन गरेको कुरामा तपाईँ हाम्रो केही आपत्ति होइन। ती छानबिन गर्दा आएकाहरू कहाँबाट सञ्चालित छन्? ती छानबिन गर्दा आएकाको इतिहास के हो? उनीहरू यी छानबिन आएका सत्तामा आएकाहरूले के गरेर आएका हुन्? उनीहरू माथिको चाहिँ छानबिन चाहिँ टुङ्गियो सत्तामा आएपछि?
12: होइन, यो सरकार त नेपाली जनताले निर्माण गरेको सरकार होइन र भन्दा केसीजी, जनताको मतबाट बनेको सरकार होइन यो।
11: युक्रेनको चाहिँ जेलेन्स्कीलाई पनि चुनेका थिए, अनि तपाईँको चाहिँ अब विभिन्न देशका सरकारहरू त जनताको माध्यमबाटै आउँछन्।
12: सुन्न त धेरैलाई चुने नि जनताहरूले, हिटलरलाई चुने होइन, लेन्डो जोर्जेहरूलाई चुने, विश्वका विभिन्न मान्छेहरूलाई पनि चुने, ट्रम्पलाई पनि चुनेकै हुन् होइन।
11: के भन्नु,
12: जनताले धेरैलाई चुने भने के विदेशमा अब विभिन्न देशहरूमा हिटलरलाई चुने, लेन्डो जोर्जेलाई
11: पनि जनताले चुनेका थिए, लेन्डो जोर्जेलाई पनि जनताले नै चुनेका थिए। आखिर परिणाम के हो, चुन्न त जनताले हो। तपाईँलाई सिधै कुरा गरौँ, पुरानो पार्टीले अमेरिकनको एजेन्डा जुन बेलासम्म चाहिँ कार्यान्वयन गर्दै गए, त्यो बेलासम्म पुरानो पार्टीले चाहिँ अब शासन गरे, सत्तामा बसे, भ्रष्टाचार गरे। जब चाहिँ अमेरिकनको एजेन्डा चाहिँ सबै पालन गर्न चाहिँ मानेनन् पुरानो पार्टीले, त्यसपछि तिनलाई गलत तयार निकालेर तपाईँको चाहिँ यो अहिलेको घन्टी आएको न हो, कहिले जाने होइन र भन्न नसक्ने बेग्ली कुरा हो।
12: होइन अब यो अरूले चलाएको, अर्को इसारामा चल्ने सरकार भन्न खोज्नु भयो, यो आरोप लाउनु खोज्नु भयो तपाईँले?
11: होइन, सिधै सिधै सिधै कुरा छ नि, कहिले कहिले विघटन गरे हो संसद, अनि त्यो चाहिँ चुनाव बनाउन को को आएको, कसले ल्याएको? सुशीला कार्कीलाई सत्तामा चाहिँ संविधान सम्मत तरिकाले आएकी हुन् सुशीला कार्की। त्यसो हुनाले सिधै अरू अरू देशमा तपाईँ चाहिँ अब सेना पठाएर, ड्रोन पठाएर, बम बारुद पठाएर, सैनिक पठाएर कब्जा गर्थ्यो सिआइएले। नेपालमा तपाईँ चाहिँ अब चुनावको माध्यमद्वारा नेपालको संसद कब्जा गर्यो, अदालत कब्जा गर्यो, सेना कब्जा गर्यो, पार्टी देशका कतिपय मिडियाहरू पनि कब्जा गरेको छ। अहिले मुलुकको तस्विर के छ भन्नु त, नढाँटिकन भन्दाखेरि
12: होइन, मुलुक त अहिले त अब सुशासनको बाटोमा अघि बढ़िरहेछ नि त होइन?
11: होइन, बढ़िहाल्यो नि। सबभन्दा त यो सरकार आउन बित्तिकै चाहिँ हजारौं हजार सुकुम्बासीहरूलाई पारेको बिचल्ली, अब त्यो त पहिले कुरा त त्यही देखिहाल्यो नि। अनि तपाईँको चाहिँ नि अब स्वास्थ्यमा कर, शिक्षामा कर, अनि चाहिँ लोकतान्त्रिक चाहिँ अब अधिकारमाथि चाहिँ प्रतिबन्ध, विद्यार्थी संगठनमाथि प्रतिबन्ध, अरू विभिन्न खालका चाहिँ नि मजदुरहरूमाथि प्रतिबन्ध लागेको छ। यो त सुरुवातदेखि नै फासिस्ट चरित्र देखाइहाल्यो। अब 72 को संविधानलाई च्याच्युत पारेर फेरि तपाईँको चाहिँ एउटा निरङ्कुश सत्तातिर जानको लागि चाहिँ षड्यन्त्र भइरहेको छ। त्यो नेपाली जनताले सतर्क भएनन्, सजग भएनन् भने देश फेरि तपाईँको चाहिँ एउटा ठूलो प्रतिगमनको बाटोतिर जानको लागि 72 को संविधानलाई समेत ध्वस्त पार्ने, अब मिडियामा तपाईँको चाहिँ जसले यी फासिस्टहरूलाई चाहिँ नि अब समर्थन गर्दा अब तिनीहरूलाई चाहिँ अब विज्ञापन दिने, अरूलाई चाहिँ नदिने, कुन बाटो हिँडिरहेको छ भन्नु त, त्यो त सबैले देखिरहनु भएको छ। तपाईँ हामीले
12: अहिले यो वर्षेनीको पीड़ा किन भन्या कि किसानहरूलाई, यो त बर्खा लाग्यो, सरकारले मल दिन सकेन, अब आफै ल्याउँदा किसानलाई पक्राउ पर्ने डर छ होइन, ठाउँ ठाउँमा एउटा होइन,
11: यो किसानको सरकारै होइन, मजदुरको सरकार होइन, यो राष्ट्रियताको तपाईँ चाहिँ संरक्षण गर्ने यो सरकारै होइन, यो सिधै चाहिँ अमेरिकी साम्राज्यवादले चाहिँ स्थापना गरेको, यो चाहिँ अमेरिकी साम्राज्यवादको तपाईँ चाहिँ ले बनाएको चाहिँ सरकार हो। सिआइएका एजेन्डाहरू, सिआइएको निर्देशनलाई पालन गर्ने कहाँ यहाँ मजदुरको हकहित, किसानको हकहित गर्ने कुरा हो र सुरुमै तपाईँ चाहिँ आउन बित्तिकै अब इन्डियाको सिमानामा बस्ने तपाईँ चाहिँ नि अब नेपालीहरूलाई चाहिँ 100 रुपियाँको सामान ल्याउँदाखेरि तिनलाई तङ गरेर त्यहाँ चाहिँ ल्याउन नदिएर गर्यो, पछि चाहिँ अब तस्करहरूले भ्रष्टाचारीहरूले जति ल्याएको नि यहाँ चाहिँ बेच्न पाए। त्यस हुनाले सुरुबाटै नै उसले तपाईँको चाहिँ नि नेपाली जनतामाथि दिन लागेको तपाईँको चाहिँ नि यातना, दिन लागेको चाहिँ पीडा, मजदुरको हकहित, किसानको हकहित गर्ने कुरा हो र सुरुमै तपाईँको चाहिँ आउन बित्तिकै अब इन्डियाको सिमानामा बस्ने तपाईँको चाहिँ नि अब नेपाली

0: कहिले मल नपाउने, यो पाला त झन् मलै पाएनन्, यो पाला त झन् अहिले त्यो कृषि सामग्री कम्पनीसँग मलै छैन, साल ट्रेडिङसँग मलै छैन, किसानहरू रोइरहेका छन् चित्रबहादुर केसीजी आज।
1: त्यही त अब पुरानो सरकारले सुशासन दिएन, मल बिउ दिएन, अब सुशासन दिएन भनेर न सिंहदरबार जलाएर संसद भवन जलाएर सर्वोच्च जलाएर आएका हुन् यिनीहरू। त्यस कारणले दिनु पर्थ्यो नि त, मल दिनु पर्थ्यो, अब सुशासन दिनु पर्थ्यो, भ्रष्टाचारीहरूलाई कारवाही गर्नु पर्थ्यो, आफ्ना साथमा भएका भ्रष्टाचारीहरूलाई जोगाउने, अब संसद कब्जा गरिसकेपछि अदालत कब्जा गरिसकेपछि ढाई सुक्क ढुक्क भयो नि, सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दा, ठगी सम्बन्धी मुद्दा अदालतले घुरु घुरु फिर्ता लिने भएपछि त अब राज्य सत्ता त कसका हातमा गयो?
0: होइन अब चाहिँ जस्तो सरकारले चाहिँ हरेक बेलाका सरकार त जनताका पक्षमा लागू हुनुपर्ने होइन, जनताका भावनाहरूमा चाहिँ केन्द्रित हुनुपर्ने होइन। आज स्वास्थ्य बीमाको विषयमा अर्थमन्त्रीले भन्नुभएको थियो, अब 35ले 1 लाखको बीमा धान्न सकिन्न, होइन यो जनताको सरकार होइन, जनताको समस्या जनताका पीड़ाहरू यो सरकारले बुझ्दैन,
1: यो साम्राज्यवादको गोटी हो। अब यसले तपाईँको चाहिँ नि अब साम्राज्यवाद खास गरेर अमेरिकी साम्राज्यवादको गोटी हो, त्यो अमेरिकी साम्राज्यवादले जे जे निर्देशन दिन्छ त्यही पालन गर्न आएको हो। यद्यपि नेपाली जनताले चुपचाप घण्टी छाप त भने, अब नेपाली जनताले आफ्नो खुट्टामा आफै बन्चर हाने, अब अब पुरानो पार्टी पनि भ्रष्ट थिए, बदमासी गर्थे, उनलाई विस्थापन गरेर त वास्तवमा तपाईँको चाहिँ नि अहिले राष्ट्रघात गर्ने, अब अब चाहिँ हामी सबै नेपाली जनताले थाहा पाएको हो, तपाईँको चाहिँ भारतीय साम्राज्यवादले नेपालका प्राकृतिक साधन स्रोत, नेपालमाथि गरेको अत्याचार, नेपालको भूभाग चाहिँ मिचीको कुरा सबलाई जगजाहेर छ। नेपाली जनताले चुपचाप घण्टी छाप बनाएर आएको प्रधानमन्त्रीले नेपालले चाहिँ भारतको जमिन मिचिया छ भनेपछि त देखिहाल्यो नि, चाहिँ अब राष्ट्रियताको बारेमा यिनी कति चाहिँ अब स्पष्ट रहेछन्, कसरी चाहिँ साम्राज्यवादको दलाली गरेर साम्राज्यवादको निर्देशनमा साम्राज्यवादको डिजाइनमा यिनी नेपालको राज्य सत्तामा आएछन् भन्ने कुरा त जुन घाम चाहिँ छर्लङ्गै देखियो नि।
0: अब पनि देश बन्दैन चित्रबहादुर केसीजी, देश बन्दैन, अब पनि राष्ट्र बन्दैन,
1: अब देश त बन्न लागिहाल्यो नि, अब चाहिँ अमेरिकन सेना ल्याउनको लागि अब एसपीपी चाहिँ अब अघिल्लो पुरानो पार्टीहरूले पास गरिदिएको भए उनीहरूले यो सजाय भोग्नु पर्ने थिएन, चीनसँगको सबै सम्बन्ध विच्छेद गरेको भए पनि अब सायद पुराना पार्टीहरूले यो गोता खानु पर्ने थिएन, पुराना पार्टीहरूलाई विस्थापन त गर्नै पर्थ्यो, तर पुराना पार्टीलाई विस्थापन गरेर अमेरिकाको तपाईँ चाहिँ निर्देशनमा सीआईएको तपाईँ चाहिँ योजनामा चाहिँ काम गर्ने र दलाई लामाको चाहिँ चाहिँ जन्मदिवस चाहिँ अमेरिकामा अहिलेसम्म कुनै सरकारका पालामा दलाई लामाको चाहिँ अब ऊ चाहिँ शुभ जन्मोत्सव नेपालमा मनाइएको थियो, दलाई लामाले अहिलेसम्म तपाईँको चाहिँ नेपालमा बन्ने कुनै सरकारलाई बधाई दिएको थियो? दलाई लामाले बधाई किन दिएको रहेछ? दलाई लामालाई तपाईँको चाहिँ नि कसरी चाहिँ प्रयोग गरे रहेछन् अमेरिकनहरूले भारतीयहरूले? यो त जम्मै छर्लङ्गै भएन।
0: दलाई लामाको जन्म उत्सव मनाउनका निम्ति सरकारी स्तरबाटै कर्मचारीहरूलाई पनि निर्देशन गएको भन्ने विषय आएको थियो
1: हो जब चाहिँ अमेरिकनको निर्देशनमा अमेरिकनको डिजाइनमा चुनाव हुन्छ, संसद विघटन हुन्छ, बार बार फाउन्डेशनद्वारा त्यहाँ काम गरेका पालिएका चाहिँ कर्मचारीहरू त्यहाँका चाहिँ मानिसहरू चाहिँ अब सरकारमा जान्छन्, सरकार बन्छ, त्यस कारणले अब युथ काउन्सिलबाट तयार भएका मानिसहरू तपाईँको चाहिँ कति चाहिँ त्यहाँ चाहिँ राज्य सत्तामा पुगेका छन्, त्यो सारा डिजाइन त तपाईँको चाहिँ अमेरिकनहरूकै डिजाइन हो नि, त्यस अनुसार चलिरहेछ। त्यस कारणले अहिलेको सरकारले नेपालको राष्ट्रियता, सार्वभौमता र अखण्डताको रक्षा गर्छ भन्ने होइन, नेपालको लोकतन्त्र गणतन्त्रको रक्षा गर्छ भन्ने होइन, यी सबै कुरालाई ध्वस्त पारेर चाहिँ अमेरिकनको चाहना, अमेरिकनको योजना अनुसार उनीहरू यहाँ चल्ने छन् र देशलाई तपाईँको चाहिँ भयंकर चाहिँ द्वन्द्वको स्थितिमा लैजाने छन् भन्ने कुरा यो छोटै 100 दिनको चाहिँ क्रियाकलापले नेपाली जनताले देखिसके। जसले चुपचाप घण्टी छाप भने उनले त बुझ्नुपर्ने हो, त्यो चाहिँ यहाँ घन्टी चाहिँ किन

0: स्थापना भएको छ। उनासीमा स्थापना भएको घण्टी स्थापना भएको चारै महिनामा 20 सिट 21 सिट कसरी ल्याएछ त्यो त नेपाली जनताले बुझ्नु पर्थ्यो। त्यस कारणले देश चाहिँ एउटा अँध्यारो चाहिँ एउटा चाहिँ बाटोतिर अखारो भिरको टागुरातिर नेपाल राष्ट्र गइराखेछ।
1: होइन अब तपाईँहरूलाई त किनारा लाइदिई हाले होइन जनताले साइज तपाईँहरूलाई त साइडमा लाइहाले जनताले
0: होइन नेपाली जनताले साइडमा लागेको होइन कमसे कम त अमेरिकी साम्राज्यवादका विरूद्धमा राष्ट्रिय जनमोर्चा नै एउटा त्यस्तो पार्टी हो जसले चाहिँ जुन बेला चाहिँ अमेरिकी साम्राज्यवादको इसारामा तिनले तयार पारेका चाहिँ एजेन्टहरूले सिंहदरबार डढाए संसद भवन डढाए राष्ट्रपति भवन डढाए त्यो दिनदेखि नै राष्ट्रिय जनमोर्चा चाहिँ मैदानमा आएर सिधै अमेरिकी साम्राज्यवादका विरूद्धमा चाहिँ भन्डाफोर गरेको छ र जनताको बीचमा गएको छ। त्यस कारणले अरूले चाहिँ मन्टु लुगाएर तपाईँ चाहिँ थचक्क चाहिँ लुगिराख्यो बोजिराखेको बेलामा यस्तो नेपालमा राष्ट्रिय जनमोर्चा नै हो जसले चाहिँ अमेरिकी साम्राज्यवादका विरूद्धमा चाहिँ लगातार नेपाली जनतालाई खबरदारी गरिरहेछ। देशको राष्ट्रियता सार्वभौमता अखण्डता खतम पायो यो भू राजनीतिलाई चाहिँ प्रयोग गरेर जसरी चाहिँ आज मध्य पूर्वका देशहरूमा अमेरिकी साम्राज्यवादले तपाईँ चाहिँ आक्रमण गरिरहेछ ती देशका प्राकृतिक साधन स्रोतमाथि लुट मचाएछ। नेपालमा पनि त्यही स्थिति गर्छ र चीनसँग चाहिँ लड्नको लागि चाहिँ नेपालको भूभाग चाहिँ अमेरिकी साम्राज्यवादले प्रयोग गर्नेछ। दलाइ लामालाई चाहिँ तिब्बतमा पुनस्थापना गर्ने चाहिँ योजनाका साथ ऊ आइराखेको छ। त्यस कारणले यहाँको नेपालको राज्य सत्ता त प्राय चाहिँ शान्तिपूर्ण किसिमले उसले कब्जा गरिसकेको छ।
1: तर आजको दिनमा चाहिँ अहिले पनि अब यो सरकारले पनि नागरिकहरूका दुःख पीड़ा बुझ्न सकेन देश नबन्ने स्थिति आयो कुशासनतर्फ गयो। यहाँले भन्नुभयो संविधान संशोधनका नाममा प्रदेश संरचना खारेजदेखि स्थानीय तह दलबिन बनाउने लाइनमा राष्ट्रपाको चाहिँ एजेण्डा अगाडि बढ़िरहेको छ। अब प्रदेश संरचनाको त खासै उपाध्येयता रहेन नि त होइन स्थानीय तह पनि दलबिन बनाऊ भन्ने छ क्या उहाँहरूको
0: के भन्नु
1: प्रदेश संरचनाको त त्यति धेरै उपाध्येयता रहेन नि त होइन विवादै विवादमा
0: होइन परदेश त तपाईँ चाहिँ नेपाल राष्ट्रको नेपाली जनताको आवश्यकतालाई राखेर त आएकै होइन। दुईटै संविधान सभामा राष्ट्रिय जनमोर्चा छ र चाहिँ त्यो संघीयता नेपालमा चाहिँ संघीय प्रणाली तपाईँ चाहिँ नि अब त्यो यसको आवश्यकतै होइन। अब परदेशका कारणले परदेशमा हुने खर्च ती सारा कुराले परदेश मात्रै खारेज गर्ने हो भने नेपाली जनताको स्वास्थ्य र शिक्षा तपाईँ चाहिँ निशुल्क गर्न मिल्छ भनेर राष्ट्रिय जनमोर्चा त सुरुदेखि नै हो। त्यस कारणले चाहिँ अब तपाईँ हामीले के बुझ्नु पर्ने भयो भने यहाँ नेपालमा नेपाली टोपी लभेर सुरुवाल लागेकाहरूलाई चाहिँ देखाएर विदेशीहरूले नै नेपाललाई चाहिँ चलाइराखेको कुरा अहिले झन् जुन घाम चाहिँ प्रष्ट भएको थियो। राणा शासन पनि हामीले देख्यौँ पञ्चायती शासन देख्यौँ बौद्धलीय शासन आयो शासन यहाँकाले गर्ने वास्तवमा डिजाइन योजना चाहिँ शक्ति राष्ट्रहरूले गराएर नेपाललाई आज यो हबीगतमा पुर्यायो भन्ने कुरा नेपाली जनताले बुझ्नुपर्छ र सबै प्रकारका तपाईँ चाहिँ नि अब विदेशी शक्तिहरूको यो चलखेललाई हटाएर राष्ट्रलाई तपाईँ चाहिँ नि स्वतन्त्र पार्न सकिएन भने देश तपाईँ चाहिँ नि अब दुर्गति हुन्छ र देशको अस्तित्वमै त्यसमा प्रश्न चिन्ह खडा भएको छ। किनभने प्राकृतिक साधन स्रोतले नेपाल धनी देश छ युरेनियम छ फलाम छ तामा छ जल स्रोत छ यी सबै देखिरहेका छन् विदेशीहरूले। त्यस कारणले शक्ति सत्तामा गएर चाहिँ नि अब सत्ताको दुरुपयोग गरेर तपाईँ चाहिँ नि सम्पत्ति कमाउनेहरू भ्रष्टाचार गर्नेहरूले पनि नेपालका शासकहरूले पनि चाहिँ विदेशीहरूलाई छलखेल गर्नलाई यो चाहिँ बाटो खुला गरिदिए र चाहिँ विदेशीका चाहिँ कैयौं चाहिँ अब मान्नै नहुने तपाईँ चाहिँ सम्झौताहरू गरे अब विदेशीहरूलाई नागरिकता दिने चाहिँ तयार हुने अनि विदेशीहरूका चाहिँ नि एजेण्डा एमसिसी जस्तो चाहिँ राष्ट्रघाती तपाईँ चाहिँ सम्झौता गर्न तयार हुने त्यसो भएको हुनाले विदेशीहरूले जुन खालले नेपाललाई तपाईँ चाहिँ आफ्नो एउटा अब रणभूमि बनाउने योजना गराइरहेछ विशेष गरेर अमेरिकाले अहिले आएर यसमा चाहिँ नेपाली जनता सतर्क भएनन् र चाहिँ पुराना पार्टीका रिसैले मात्रै साम्राज्यवादीहरूको दलाली गर्ने उनका एजेण्डालाई चाहिँ बोकेर हिँड्ने हो भने देशको अस्तित्वमै प्रश्न चिन्ह खडा भयो।
1: अघि यहाँले भन्नुभयो अब युरेनियम पनि उत्खनन गर्ने गरी चाहिँ विज्ञहरूले चाहिँ अनुसन्धान गर्दैछन् अध्ययन गर्दैछन् भन्ने आएको छ।
0: हो यहाँ तपाईँको चाहिँ नि अरबका मुलुकहरूको तेल ग्यासको लागि जसरी अमेरिकनहरूले चाहिँ कब्जा गरिरहेका छन् त्यहाँ सेना राखिरहेका छन् त्यहाँका शासकहरूलाई पनि बताइरहेका छन् ठिक त्यस्तै नेपालमा पनि जो प्राकृतिक साधन स्वरूप छ त्यसमाथि उनीहरूले चाहिँ आँखा लगाइरहेका छन् र उपयोग गर्नको लागि सबै योजना मिलाइरहेका छन्। दोस्रो कुरा चाहिँ अमेरिकाको समस्या तपाईँ चाहिँ चीनसँग चाहिँ लड्नको लागि अब तिब्बत एक चीनको नीति चाहिँ उनीहरूले सिद्धान्त त माने पनि तपाईँ चाहिँ चीनलाई चाहिँ छेक्नको लागि चीनसँग लड्नको लागि नेपाललाई तपाईँ प्रयोग गर्ने कुरामा अमेरिकाले लामो समयदेखि यहाँ योजना बनाइरहेको छ। अमेरिकाले आज तपाईँ चाहिँ संसारभरि नै जुन खालको तपाईँ चाहिँ अत्याचार गरिरहेको छ जुन खालको लुटपाट गरेका छ जुन खालको हत्या गरेका छ त्यस कारणले अहिलेका संसारका मानिसहरूको समस्या साम्राज्यवादकै तपाईँको चाहिँ समस्या हो। साम्राज्यवादका विरूद्धमा कसरी एकीबद्धता देखाउनुपर्छ भन्ने कुरा नेपाली जनताले पनि इरानबाट सिक्नुपर्छ प्यालेस्टाइनबाट सिक्नुपर्छ। अब चाहिँ हामी यहाँ चाहिँ विभिन्न खालले चाहिँ साम्राज्यवादको भारी बोकेर निर्देशन बोकेर आएका भ्रष्टाचारीहरू देश लुट्ने लुटेराहरू फासिस्टहरूको तपाईँको चाहिँ लैलैमा लाएर होइन ती देशको राष्ट्रियता सार्वभौमता र अखण्डता अब धेरै अप्ठ्यारोमा परिसकेको छ। त्यस कारणले नेपाली जनताले इरानका जनताबाट प्यालेस्टाइनका जनताबाट बुझे पाठ सिकेर देशको राष्ट्रियता सार्वभौमता र अखण्डता जोगाउनको लागि फेरि पनि मैदानमा आउनुपर्छ। लुकेर छिपेर साम्राज्यवादको दलाली गरेर त्यसैबाट पालिएर त्यो गर्यो भने तपाईँ चाहिँ नेपालको चाहिँ अस्तित्व समाप्त हुने खतरा छ।
1: होइन चित्रबहादुर केसीजी अब तपाईँलाई यहाँ नागरिकले प्रश्न गर्दैछन् क्या अस्तिको जनताको आक्रोश बिर्सनुभयो तपाईँ अदयज्यू भन्दैछन् जनताले।
0: हजुर के अरे
1: अस्तिको जनताको आक्रोश बिर्सनुभयो यति चाँडै जनताको भित्ता बिर्सनुभयो फेरि अमेरिका र सीआईए भन्दै
0: हिँड्नुभएको छैन जनताको आक्रोशबाट चाहिँ विस्थापन त गर्नुपर्छ अमेरिकाको विस्थापन गरेर अमेरिकनको चाहिँ साम्राज्यवादीहरूका चाहिँ एजेन्डा बोकेर त्यसलाई कार्यान्वयन गर्ने शक्तिलाई ल्याएर चाहिँ जनताले ठिक भयो त मेरो कुनै छैन भन्नु
1: अमेरिकी एजेन्ट सीआईए का एजेन्ट भन्ने प्रमाणित गर्नुहोस् भन्दैछन् नागरिक तपाईँलाई
0: होइन खुले आम थाहा भइसकेका छन् तपाईँको चाहिँ कहाँ कहाँबाट सञ्चालित भएका छन्। अब दीपक सापकोटासँग सम्बन्ध भएको मान्छे कसैलाई झेल हाल्नु पर्ने कसैलाई तपाईँको चाहिँ तत्त्वमा राख्नु पर्ने त्यो त प्रमाणित भइसकेका छ सञ्चालित देखिसकेका छन् नि।
1: दीपक भट्टको कुरा गर्नुभयो बिचौलिया भनेर चिनिनुहुन्छ दीपक भट्टजीको
0: दीपक भट्टसित सम्पर्क भएकालाई कसैलाई सत्तामा लगाएर रजाई गराउनु पर्ने त्यही कसुर गर्ने कसैलाई चाहिँ दीपक भट्टसँगको सम्बन्धलाई देखाएर कारवाही गर्नुपर्ने त्यस कारणले दुवै दीपक भट्टसँग चाहिँ सम्पर्क गरेर बदमासी गर्ने भ्रष्टाचार गर्नेलाई चाहिँ बराबर कारवाही हुनु पर्यो नि कसैलाई काखा कसैलाई पाखा गर्न पाइएन नि।
1: होइन दीपक भट्टसँगको सम्बन्ध त कुनै पनि सम्बन्ध छैन रे नि त होइन गृहमन्त्रीज्यूको त
0: होइन त्यो त उनीहरूले आयोग बनाएर अब चाहिँ छानबिन गरेर थाहा भयो नि अहिलेको गृहमन्त्रीको सम्बन्ध कहाँ हो कहाँबाट हो सञ्चालित भएको त्यो त थाहा भइसक्यो नि। यदि बालेन प्रधानमन्त्री नभएको भए त त्यो चाहिँ अहिलेको गृहमन्त्रीहरू छानबिन हुन्थ्यो नि तथ्य सत्य त्यसो हुनाले यो चाहिँ त्यसरी छलेर ठग्न पाइन्छ। अब सत्तामा शक्तिमा बसेकाहरूको चाहिँ सम्पत्ति छानबिन गर्नु नपर्ने सत्ता बाहिर भएकाको चाहिँ सम्पत्ति छानबिन गर्नुपर्ने सत्तामा गएकाहरू चाहिँ सिंहदरबार जलाए पनि सर्वोच्च जलाए पनि अब तपाईँको राष्ट्रपति भवन जलाए पनि संसद भवन जलाए पनि उनीहरूलाई केही नहुने अनि अरूलाई चाहिँ कारवाही हुने यो भेदभाव भएन यो कति दिन चाहिँ चल्छ।
1: होइन सरकारले त अब काम गर्दैछ नि त अहिले त अब करिब करिब 100 दिन मात्रै पूरा गरेका छ होइन 5 वर्षसम्म हिजोका विगतका व्यतिथिहरूका विरुद्धमा काम गर्दैछौ भनिरहेछ क्या सरकारले।
0: होइन कुन चाहिँ फासिस्टले तपाईँको चाहिँ नि राष्ट्रको अहितमा जनताको अहितमा काम गर्छु भनेर कहाँको फासिस्टले भन्छ र त्यो त जनतालाई चाहिँ झुक्क्याउने जनतालाई चिल्ला कुरा गर्ने अब चिफ्ला कुरा गरेर नै उनीहरूले चाहिँ देश खतम पार्ने हुन् यो 100 दिनमा त देखिहालियो नि त्यो सुकुम्बासीको चाहिँ हालत के भएको छ उनका छोरा छोरीलाई उनका घरबाट लखेटिदियो अहिले सत्तामा बस्ने प्रधानमन्त्री गृहमन्त्री सत्तामा बस्नेहरूलाई उनका छोरा छोरी उनलाई चाहिँ घरबाट निकालिदियो भने अहिले के हालत होला ती सुकुमवासी जसलाई लखेटियो जसलाई आज चाहिँ चिल्ली बिल्ली पारिएछ तिनी कहाँ कहाँ हुन् ती विदेशी हुन् त्यसो गर्न पाइन्छ विद्यार्थी संगठनमाथि अनि कर्मचारी संगठनमाथि तपाईँ चाहिँ प्रतिबन्ध लाउन पाइन्छ जसले त्यो संगठनको नाममा बदमासी गरेका छन् नगर्नु गरेका छन् तिनलाई त कानून छ नियम छ कारवाही गर्ने हो नि
1: होइन अब अहिलेको अवस्थामा चाहिँ सुकुम्बासीहरूको पीड़ा छ उनीहरूले खाना पाएका छैनन् भोक भोकै छन् खाना पानी दाना पानी बन्द गरिदिया छ होइन होल्डिङ सेन्टरबाट हट्नुहोस् भन्ने विषय आइसकेको छ बागमती सभ्यता होइन समितिले चाहिँ हटाउनका लागि प्रयास गरिरहेको छ भन्दा अनि उहाँको पक्षमा बोल्ने तपाईँहरू चाहिँ कुन दुलोमा हो उहाँहरूको पक्षमा बोल्न छोडेर तपाईँहरू चाहिँ कुन दुलोमा हो यतिखेर केसीजी
0: होइन हामी बोलिरहेका छौँ नि त्यो जुन दिन त्यहाँ चाहिँ लखेटियो जुन दिन तपाईँ चाहिँ विध्वंस गरियो हामी लगातार तपाईँले थाहा नपाएको हुनाले चाहिँ नबोलेको हुन्छ हो तपाईँ चाहिँ अमेरिकन चाहिँ साम्राज्यवादको योजनामा बारबार फाउन्डेसनलाई चाहिँ कार्यान्वयन गरेर तपाईँ चाहिँ अब संसद कब्जा गरेको सर्वोच्च कब्जा गरेको मिडिया कब्जा गरेको यसको बारेमा चाहिँ खुलेआम काठमाडौँमै राष्ट्रिय जनमोर्चाले कति कार्यक्रम गर्यो राष्ट्रिय जनमोर्चामा कति बोलिरहेछ त्यो तपाईँले थाहा पाउनु भएको छैन भन्ने होइन थाहा पाएर पनि तपाईँले कुरा गरिरहनु भएको छ सबै चाहिँ डुलाभित्र पसेको बेलामा खुलेआम अमेरिकी साम्राज्यवादका विरूद्धमा भन्न फोहोर गर्ने कुन चाहिँ पार्टी हो नेपालमा भन्नुहुन्न त्यो चाहिँ भदौ चौ त्याइस चौबिसदेखि यता
1: अब जाँदा जाँदा एउटा कुरा के बताइदिनुहोस् भने अब पनि देश बनेन भने के हुन्छ त्यसपछि फेरि अर्को तयारी हो आन्दोलनको विद्रोहको
0: होइन अब राणा फाले नेपाली जनताले राजतन्त्र फाले पञ्चायत फाले अनि तपाईँको चाहिँ नि यो चाहिँ अमेरिकन डिजाइन बनाएका यिनी विदेशीहरूका एजेन्टहरूलाई सधैँ यहाँ रमाइरहन दिन या त देश खत्म हुन्छ या त यिनलाई हटाउनुपर्छ आन्दोलनको विकल्प के छ मैले यति कुरा गर्नुको मतलब हिजो चाहिँ सत्तामा शक्तिमा बसेकाले राम्रो गरेका थिए भन्ने होइन तिनकै कुकर्मले तिनकै बदमासीले तिनकै भ्रष्टाचारलाई चाहिँ आधार बनाएर आज नेपाली जनतालाई यो अवस्थामा पुर्याए त्यस कारणले यिनलाई पुराना पार्टीहरूलाई हटाइसकेपछि जुन विकल्प चाहिँ यहाँ अमेरिकाले तयार पारिरहेछ देश चाहिँ अत्यन्त एउटा डरलाग्दो चाहिँ अप्ठ्यारो दिशातिर गइरहेछ त्यसो हुँदा नेपाली जनताले देशको राष्ट्रियता सार्वभौमता र अखण्डताको पक्षमा जसरी विगतमा तपाईँको चाहिँ प्रतिगमनका विरूद्धमा शक्ति राष्ट्रका विरूद्धमा चाहिँ नेपाली जनताले संगठित आवाज उठाए र अब चाहिँ देशलाई जोगाउने कुरामा पनि विगतमा जे जति गल्ती कमजोरी गरेको भए पनि सबै देशभक्त जनतान्त्रिक प्रजातान्त्रिक शक्तिहरू मिडियाहरू फेरि पनि एक ढिक्का भएर नेपाल राष्ट्रलाई बचाउनुको विकल्प छैन होइन साम्राज्यवादको दलाली गर्ने साम्राज्यवादीबाट कलो खाने त्यतैबाट पालिने हो भने जसरी सिक्किम सिद्धियो भेनेजुएला आज तपाईँ चाहिँ भेनेजुएलाको जे गति भएको छ युक्रेनको जे गति भएको छ नेपालले पनि ढिलो चाँडो त्यही गति बिहोर्नु पर्नेछ त्यस हुनाले तपाईँको लोकप्रिय मिडियाबाट नेपाली जनतालाई म अपिल गर्छु कि देश रहेन भने हामीले जतिसुकै कुरा गरे पनि हाम्रो बिजोग हुन्छ देशको अस्तित्वसित चाहिँ अस्तित्व चाहिँ को समस्या छ त्यस कारणले सबै देशभक्त जनतान्त्रिक प्रजातान्त्रिक शक्तिहरू फेरि पनि एक ढिक्का भएर नेपाल राष्ट्रलाई बचाउने कुरामा एक ढिक्का भएर अगाडि बढ्नुपर्छ मेरो यही सुझाव छ नेपाल जनतासित
1: हस् यहाँको महत्वपूर्ण समय र सुझावका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु नमस्कार
0: हवस् नमस्ते
1: बाहुन राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी आदर श्रोता नेपाली बसमा छोटो विश्राम हुन्छ विश्रामपछि पुनः उपस्थित हुनेछ
2: होइन के भयो किन बन्द भएको गाडी
3: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन कति छिटो बिग्रिएको बन्द भएको भइस
2: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको
3: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन
2: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल हो त्यहाँ पाइन्छ एक साइड ब्याट्री लामो समय टिक्ने र भर पर्दो पनि हुने त्यही गएर एक साइड ब्याट्री राखिहाल्नु त
3: हुन्छ म त्यही जान्छु गएर फेरिहाल्छु
2: एक्साइट ब्याट्री को आधिकारिक डीलर कामना इलेक्ट्रिकल एक्साइट ब्याट्री में दुई देखि पांच वर्ष सम्म को वारेन्टी रहेको छ। विगत 26 वर्ष देखि हजुरहरुको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
4: हामी कहाँ एक्साइट ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, चिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरुको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भरपर्दो पसल
2: कामना इलेक्ट्रिकल वालिङ आठ जैसी भन्देरा। प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी। फोन नम्बर 0364415502, मोबाइल 98560405502 र 98460514001।
5: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
6: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
5: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ आठ भीआईपी टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
2: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा दुई वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
5: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
2: हाम्रा सेवाहरू:
5: दाँत तथा मुखको परीक्षण,
2: दाँतको एक्सरे,
5: दाँत सफा गर्ने,
2: दाँत टल्काउने,
5: मुख गनाउने समस्याको उपचार,
2: दाँत रङको सिमेन्ट भर्ने,
5: दाँतको जरेदेखिको उपचार,
2: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
5: साधारण दाँत निकाल्ने,
2: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
5: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
2: गिजाको शल्यक्रिया,
5: कृत्रिम दाँत राख्ने,
2: दाँत रङको वा मेटलको खुल लगाउने,
5: बच्चाहरूको दाँतको विशेष उपचार
2: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
7: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
5: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आठ पीआईपी टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
2: प्रोप्राइटर डाक्टर किरण गुरुङ। फोन नम्बर 0365900025, मोबाइल 98604078। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक सँग मात्र उपचार गर्ने बानी बसालौ।
8: रेडियो आदि खुला 105.4 विषयमा चारो बहस, नेपाली बहस। यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल फाइनी ब्याङ्क, सबैका लागि ब्याङ्क, डिस होम इन्टरनेट।
1: यतिखेर हाम्रो भेषमा नेपाली कंग्रेसका उपसभापति पुष्पा भुसाल हुनुहुन्छ। भुसालजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। अब तपाईँसँग कुरा नभएको पनि अलिकति धेरै भएछ। नेपाली कंग्रेस पनि अर्को सम्पर्क कार्यालय खोलेर अब फुटको तयारीमा, विभाजनको डिलमै पुगेछ। कहाँनिर के कुरामा संवाद हुन सकेन, किन मिल्न नसक्ने दिशामा चाहिँ किन गयो नेपाली कंग्रेस? अब राष्ट्रिय कंग्रेस चुनाव चिन्ह शङ्क होइन, त्यो ढंगले अगाडि बढ़िसक्यो।
9: होइन, मलाई अहिले त्यसको संकेत पनि पटक्कै लाग्दैन, किनभने अब विभिन्न किसिमबाट 15 महाधिवेशनको तयारीको लागि विभिन्न किसिमको आफ्नो समूह तयारी गर्ने कुरा त आफ्नो एउटा पार्टीभित्र 15 महाधिवेशनमा प्रतिस्पर्धा गर्नको लागि देशव्यापी रूपमा तयारी गर्ने एउटा आफ्नो मन्त्रालयले होला, तर पार्टी नै खोल्ने गरी अब नेपाली कांग्रेसको संगठनलाई कमजोर गराउने, विधानभन्दा बाहिर गएर अब 15 महाधिवेशन गर्छु भन्ने कुरा त अब हामीले परिकल्पना पनि गर्न सक्दैनौ। यसकारण मलाई लाग्छ यो केवल महाधिवेशनको तयारी हो र अहिलेको कांग्रेसको जुन विधान छ त्यसले तोकेको जुन न्यूनतम मापदण्डहरू छ सदस्यतालाई अध्यावधि गराउने र त्यसबाट अब निर्वाचनमा भाग लिने भन्ने जुन कुरा छ, मलाई लाग्छ त्यसमा सबैको एकमत हुन्छ होला। र अब हामी यो साउनको 3 गते सदस्यतालाई अब रोकेर महाधिवेशनको वडाबाट निर्वाचनको तयारी प्रारम्भ गर्नै पर्छ, हाम्रो बाध्यता छ। किनभने हामीले अब अक्टोबरमा त महाधिवेशन गर्ने भनेका छौँ, तर मङ्सिरभित्र त गर्नै पर्ने हाम्रो संवैधानिक बाध्यता पनि छ, विधानको बाध्यता छ। यसकारण अब भदौबाट महाधिवेशन प्रारम्भ गर्दालाई पनि साउनको 3 गते अब यो अध्यावधिकको काम, नयाँ सदस्यता दिने काम, किनभने नयाँ सदस्यतामा नेपाली काँग्रेसप्रति आकर्षण भएर धेरै नयाँ युवाहरू, महिलाहरू धेरै सदस्यताहरू लिने क्रमहरू जारी छ। हामी 75-77 जिल्लामै सूचनाहरू लिइरहेछौँ, जानकारीहरू लिइरहेछौँ। त्यही भएर मलाई के लाग्छ भने अब अर्को पार्टी फुटभन्दा पनि अर्को पार्टी खोलेर काँग्रेसको संगठनलाई यति धेरै काँग्रेसको लागि लामो समय काम गरेर आउनुभएका नेताहरूले नै फेरि नेपाली काँग्रेसको संगठनलाई कमजोर गराउने गरी अर्को पार्टी खोल्छु भन्ने कुरा त मलाई लाग्छ यो काँग्रेसमा आस्था राख्ने, लोकतन्त्रमा आस्था राख्ने कसैले पनि यो कुरालाई चाहिँ स्वीकार पनि गर्दैन र यो राम्रो उपयुक्त पनि होइन, मनसाय पनि होइन।
1: होइन, अब क्रियाशील सदस्यता रेनु नगरिसके पछाडि महाधिवेशनमा सहभागी हुन पाइँदैन, अब महाधिवेशनमा सहभागी हुन नपाइसके पछाडि त अर्को लाइनमा त लाग्नै पर्यो नि होइन।
9: अनि यो हामी पहिला पनि पहिलादेखि नै हाम्रो एउटा मान्यता के हो भने नेपाली काँग्रेस एउटा सिस्टमले जानुपर्छ, विधानले को कुराहरू मान्नुपर्छ, विधान संविधान भन्दा माथि गयौँ भने फेरि हामी पार्टी लोकतान्त्रिकरण हुन्छ भन्ने कुरालाई कसरी विश्वास दिलाउँछौँ र पार्टीको विधानले लेखिसकेको विषयवस्तुलाई एउटा सिस्टमले अगाडि पार्टीलाई चलाउनुपर्छ नयाँ ढङ्गबाट, अब डिजिटल मेम्बरसिपको माध्यमबाट अब पार्टीलाई नेपाली काँग्रेसको केन्द्रसँग जोड्नुपर्छ, एउटा सक्रिय सदस्यलाई, गाउँमा बसेको सक्रिय सदस्यलाई, जसले गर्दा संगठन पनि मजबुत हुन्छ, काँग्रेसका विचारहरू प्रवाह हुन सक्छ, 3 निर्वाचनमा एउटा भनौँ एउटा प्रचारको माध्यम नेपाली काँग्रेसले डिजिटल माध्यमबाट गर्न सक्छ, जसले गर्दा काँग्रेसको उम्मेद्वारलाई पनि सहजता हुन्छ, काँग्रेसको हरेक सूचना आफ्नो अभियन्ताहरूलाई, प्रचारकहरूलाई, सक्रिय सदस्यहरूका पुग्न सक्नुहुन्छ। त्यही भएर यो एउटा माध्यमलाई स्वीकार गर्दिन भन्ने कुरा एक त संगठनको लागि अत्यन्त महत्वपूर्ण र उपयुक्त देखिन्छ अहिले, र दोस्रो कुरा विधानमा लेखिसकेको कुरालाई हामी मान्दैनौँ भन्ने बित्तिकै त फेरि पार्टीभित्र स्वेच्छाचारिता फेरि नै निरन्तरता अगाडि बढेर पार्टीको संगठन कमजोर हुन्छ। यसमा मलाई के लाग्छ भने यसलाई चाहिँ अब यो साउन 3 गतेभित्र जुन अध्यावधि गर्ने भन्ने कुरा छ त्यसमा चाहिँ सबैजनाको एकमत हुन्छ।
1: तर अब नेपाली कंग्रेसमा चाहिँ जुन किसिमले अब एउटा कार्यालय त अनामनगरमा थियो होइन, त्यो कुन्दन काप्लेजीले चाहिँ त्यहाँ खोजेर निर्माण गरेको कार्यालय, अर्को चुनदेवीमा कार्यालय स्थापना भयो, अब चुनदेवीमा त पूर्णबहादुर खड्काजीले तालामै खोलेर चाहिँ उद्घाटन गरेको दृश्य पनि आएको थियो, त्यहाँ पनि केही नेताहरूका अनुहारहरू त्यो कार्यालय परिसरमा त्यो कार्यालयभित्र पनि देखिए। यो सहमतिको बिन्दुमा गन्तव्यमा पुग्न नसक्नुको प्रमुख कारण भनेको चाहिँ क्रियाशील सदस्यता हामी रिन्यू गर्दैनौं, सभापति गगन थापा चिन्दैनौं भन्न खोजे उहाँहरूले,
9: त्यतातिर अहिले व्याख्या पनि नगरौं। तर हाम्रो चाहिँ मान्यता के हो भने अब काँग्रेसलाई यति लामो समयसम्म काँग्रेसको संगठन बनाउनको लागि होइन अब भिन्न लिगेसीबाट आउनुभएका नेताहरू हुनुहुन्छ, आफै काँग्रेसलाई निर्माण गर्नको लागि लामो समय काम गर्नुभएका नेताहरू पनि हुनुहुन्छ र हामीले परिकल्पना पनि गर्दैनौँ कि उहाँहरूले फेरि नेपाली काँग्रेसलाई कमजोर गराउनको लागि उहाँहरूको कुनै पनि भूमिका रहन्छ भन्ने कुरा त कुनै पनि काँग्रेसमा विश्वास गर्ने, लोकतान्त्रिक पार्टीमा विश्वास गर्ने कुनै पनि सदस्यको चाहना पनि होइन। किनभने हामी पार्टीलाई गुटबाट मुक्त गराउनुपर्छ, हिजोको समयमा पनि चाहे स्थानीय चुनाव चाहे प्रदेशको केन्द्रको चुनाव हेर्ने हो भने त्यहाँ गुटको कारणले पनि काँग्रेसले धेरै पटक जित्ने ठाउँमा पनि पराजयको सामना गर्नु पर्यो। यसकारण हामी लाग्छ महाधिवेशनको पूर्व सन्ध्यामा प्रतिस्पर्धा हुन सक्छ, स्वच्छ प्रतिस्पर्धा गर्ने, महाधिवेशनमा कसैलाई पनि सदस्यता हुनबाट वञ्चित नगर्ने भन्ने प्रमुख मुद्दा हो। त्यही भएर कसैलाई पनि वञ्चित नगर्ने भनेर स्वयं सक्रिय सदस्यले आफैले अध्यावधि गर्ने अधिकार पनि पार्टीले दिएको छ पहिलो कुरा। दोस्रो कुरा, नयाँ सदस्यतालाई धेरै मात्रामा हामीले खोलेका छौँ र त्यसमा हरेक एउटा लोकतन्त्रमा पार्टीमा काँग्रेसलाई मजबुत बनाउँछु, भनेर आउने नयाँ पुस्तालाई पनि त्यहाँ सदस्यता दिने खुला छ। यसरी पन्ध्र महाधिवेशन योभन्दा निष्पक्षता मलाई लाग्छ यो पहिलो पटक यति धेरै निष्पक्षता यति धेरै सदस्यताको लागि आह्वानहरू भएको यो त पार्टीको एउटा सकारात्मक कदम भनेर मान्नुपर्छ। र तपाईँले भने जस्तै सदस्यता अत्यावधिकै नगर्ने अब जुन विधानमा लेखिएको कुरालाई नै हामी स्वीकार नगर्ने विशेष अधिवेशनले विधानलाई संशोधन गरेको कुरालाई नै हामी स्वीकार नगर्ने भन्नेको अर्थ त कतै नेतृत्व स्वीकार नगरेको हो कि भन्ने एउटा आभास र संकेत।
1: यसको मतलब क्रियाशील सदस्यता नवीकरणका निम्ति तपाईँहरू चाहिँ एकदमै फ्लेक्सिबल हुनुहुन्छ होइन? असार छ सात गतेसम्म नै अत्यावधिक हुन सक्छ होइन, नवीकरण हुन सक्छ होइन?
9: कुनै पनि यो साउन तीन गतेभित्र त अब सबै कुरा ओपन राखेका पनि छौ किनभने हामीले भदौदेखि त महाधिवेशनको पहिलो चरणको चुनाव शुरू गर्नुपर्छ र त्यसको लागि तयारी पनि आवश्यक पर्छ। हरेक वार्डमा एउटा केन्द्रबाट भोटर लिस्टहरू पठाउनुपर्छ होइन, एकसाथ त्यसको केही तयारी पनि हुन्छ। निर्वाचन समितिले आफ्नो कामहरू प्रारम्भ गर्नुपर्छ। यो त हाम्रो पहिलेदेखिको चलिआएको अभ्यास हो। यसकारण मलाई के लाग्छ भने यो पार्टीको संगठनलाई कमजोर गराउने, पार्टीमा सुधार गर्न नदिने, पार्टीलाई एउटा नयाँ रूपता दिने, नयाँ ताजगी दिने किसिमका जुन अभ्यासहरू अगाडि बढ़िरहेछ, विधानमा त्यसको व्यवस्था भइराखेको छ। अब त हामी पन्ध्रौं महाधिवेशनमा अझै योभन्दा पनि अझै कसरी आधुनिकीकरण र लोकतान्त्रिकरण पार्टीको संगठनलाई गर्न सक्छौं, पार्टी मजबूत बनाउन सक्छौं, एकजुट बनाउन सक्छौं, गुट उपगुटबाट अब त्यसको गन्ध पनि पार्टी संगठनभित्र दिनु हुँदैन, कस्तो किसिमबाट हामी अब यो पार्टीको विधानलाई संशोधन गर्न सक्छौ भन्ने कुराहरूमा जानुको सट्टा अब हामी त्यही परम्परावादी सोचबाट फेरि पनि भनौँ गुट गुट मतभेद, एकअर्कालाई स्वीकार नगर्ने, विधानलाई नमान्ने भन्ने किसिमबाट त्यस्तै किसिमका मलाई लाग्छ सूचना प्रवाह बाहिर हुनु हुँदैन। यसकारण मलाई अहिले पनि विश्वास के छ भने अब एउटा सम्पर्क कार्यालय खोल्ने भनेको त पन्ध्रौं महाधिवेशनको तयारीको लागि भन्ने उहाँहरूले सूचना बाहिर आइराखेको छ। तर अब विधान अन्तर्गत रहेरै पन्ध्रौं महाधिवेशनमा अगाडि बढ्नुको विकल्प चाहिँ छैन।
1: अब कंग्रेसमा चाहिँ अलिकति सभापति गगन कुमार थापाजी लचक बन्न खोज्नु भएन, उहाँले पिलेरी जाने सिद्धान्त अवलम्बन गर्नुभयो भन्ने आइरहेछ।
9: होइन, यो अब हेर्नुहोस् अब अभ्यासले त्यो कुरालाई स्वीकार गर्दैन, अभ्यासले त्यो कुरालाई प्रमाणित पनि गर्दैन, किनभने पहिलो माध्यम भनेको सक्रिय सदस्यताको अध्यावधि गर्नको लागि नवीकरण गरिसक्नुभएका सम्पूर्ण नेता सदस्यहरूलाई अध्यावधिको लागि आफैले गर्न सक्ने भन्ने जुन एउटा रणनीति एउटा माध्यम बनाएको छ, पार्टीले पटक पटक भनिराखेको छ सदस्यता नवीकरण गर्ने जुन समिति बनेको छ त्यसको संयोजकै महामन्त्री हुनुहुन्छ प्रदीप पौडेल, उहाँले पटक पटक आफ्नो प्रेस रिलिज गरेर नवीकरण गरेकाहरूले आफै अध्यावधिक आफ्नो मोबाइलबाट आफै अध्यावधिक गर्न सकिन्छ भनेर यति धेरै भने ओपन भएर सदस्यताहरू अध्यावधिक गर्ने माध्यमहरूको बारेमा बाहिर आइराखेको छ। यसमा सभापति बनाएर सभापतिकोले त पार्टीको नेतृत्व गरेर संगठन मजबुत गर्ने अगाडि बढ्ने काम गर्नुभएको छ, सदस्यतालाई को सन्दर्भमा जुन समिति बनेको छ महामन्त्रीले संयोजक कर्मी राख्नुभएको छ, यसमा कुनै पनि कसैलाई पनि बन्देज गर्ने कसैलाई पनि नदिने आफ्नालाई मात्रै दिने अरूलाई नदिने भन्ने कुरा त अभ्यास नै छैन। यसकारण चाहिँ सभापति लचक नबन्ने भन्ने कुरा त यो प्रारम्भिक चरणमै सदस्यता अध्यावधिको हो र नयाँ सदस्यता दिने हो, त्यो त काङ्ग्रेसको मलाई लाग्छ पहिलो पटक होला यति निष्पक्ष ढंगबाट सदस्यताहरू दिने र काङ्ग्रेसको संगठन मजबुत गर्न नयाँ पुस्तालाई यति धेरै भनौँ आफ्नो अहिले पनि प्रतिनिधि 77 जिल्लामा प्रतिनिधिहरू पठाएको छ, पठाएर चाहिँ नयाँ सदस्यताहरू कसरी लिन सकिन्छ त्यहाँको जिल्ला संगठनलाई, त्यहाँको प्रदेशलाई, त्यहाँको क्षेत्रीय संगठन र वडा संगठनलाई कसरी नयाँ सदस्यताहरू ल्याउनको लागि अब नयाँ पुस्तालाई कसरी काङ्ग्रेसको सदस्यता दिने भन्दाखेरि यति धेरै पन्ध्रौं महाधिवेशनको मतदाताहरू संगठनभित्र ल्याउने जुन उदार प्रणाली मलाई लाग्छ काङ्ग्रेसमा जुन किसिमबाट अगाडि गएको छ, कसैलाई पनि जिल्लामा कुनै सभापतिले कुनै वडा सभापतिले नयाँ सदस्यता दिन्छु भन्दाखेरि रामराज जेनुन व्यक्तिहरूलाई दिन्छु भन्दाखेरि कहीँ पनि रोकटोक छैन भन्दा यति धेरै आन्तरिक रूपबाट यति धेरै खुला रूपबाट खुला दिलले जुन कामहरू भइरहेको छ सदस्यता वितरण अब यसमा सभापति लचक हुनुहुन्न भन्ने कुरा त यसमा कुनै मेल खाएन तपाईँले भनेको रह्यो। हामीले अब हाम्रा शीर्ष नेताहरू जिनैले अलग समूह बनाएर विभिन्न बैठकहरू गरिराख्नु तर उहाँहरूले पनि पन्ध्रौँ अधिवेशनको तयारी भन्नुभएको छ. त्यसलाई त अब काङ्ग्रेसको विधान तह नै अब एकजुट भएर पन्ध्रौँ अधिवेशन सम्पन्न गर्नुपर्ने ठाउँमा आउनै पर्छ. त्यसको विकल्पै छैन.
1: होइन, भित्रभित्र चाहिँ क्रियाशील सदस्यता पनि लिनु भइरहेछ अरे होइन, धेरैले गरिरहनु भएको छ. उता पनि जाने, यतातिर स्वार्थ क्रियाशील सदस्यता लिनु पनि गरिहाल्ने काम पनि भइरहेछ होइन.
9: होइन, अहिले हेर्ने हो भने हामीले अब सदस्यताको सबै अभिलेखहरू केन्द्रीय कार्यालयको मा तुरन्तै अध्यावधिक गर्ने बित्तिकै त्यसको अभिलेख त केन्द्रीय कार्यालयमा आइसकेको हुन्छ. यो एउटा भनौँ प्राविधिक प्रविधिले त्यसलाई दिएको छ. त्यसमा तपाईँले भने जस्तै अधिकांश साथीहरू कतिपय अध्यावधिक गर्नुभएको छ, उहाँहरू उता समूहमा गइराख्नु भएको छ होइन, अब मिलेर जानुपर्छ भन्ने सन्दर्भमा पनि कुरा गर्दै हुनुहुन्छ होला. त्यही भएर के देखिन्छ भने धेरै जस्तो के मात्रै नेतृत्वहरूले मात्रै अध्यावधिक गर्नुभएको छैन, अन्यथा हाम्रो अभिलेखमा अधिकांशले चाहिँ अध्यावधिक गरिसक्नुभएको छ.
1: अब कंग्रेसको आजको मूल्य मान्यता के हो, किनभने प्रमुख प्रतिपक्षी दलको हैसियतमा सदनमा संसदमा आफ्नो आवाजहरू नेपाली कंग्रेसले उठाइरहेको छ, तर अहिले किसानले मल पाएका छैनन्. तपाईँ त पार्टीको जिम्मेवार उपसभापति हो नि त होइन, यो कहिलेसम्मको दुःख हो किसानहरूको? बर्खा लाग्यो नि त, अब मल पाइन्न.
9: हामीले हिजो पनि संविधान संशोधनका केही आफ्नो दृष्टिकोणहरू नेपाली काङ्ग्रेसले आफ्नो दृष्टिकोणहरू अगाडि सार्दाखेरि हामीले त्यहाँ पनि त्यो कुरा हाम्रो सभापतिज्यूले पनि घोषणा गर्दाखेरि उहाँले विभिन्न अहिलेको संविधानको न्यूनतम मापदण्डभित्र बसेर मात्रै संशोधनको प्रक्रिया अगाडि बढाउन सकिन्छ, काङ्ग्रेस त्यसको लागि तयार छ भन्नुभएको छ. एउटा संविधान जुन गम्भीरतापूर्वक संविधान बन्यो, सबै सर्वदलीय सर्वपक्षीय संविधान सभा बाहिर रहेका विभिन्न समुदायहरू समावेशीकरणलाई विश्वास गर्ने अधिकारमा विश्वास गर्ने समूहहरूको कुराहरू जुन ढंगबाट गम्भीरतापूर्वक छलफल गरेर 8 वर्ष लगाएर संविधान बन्यो, अहिले पनि त्यही विधि र प्रक्रिया अनुसारै एउटा संयन्त्र बनेर एउटा आधिकारिक संयन्त्र बनेर संविधान संशोधनतिर जानुपर्छ भन्नुभयो. र तेस्रो कुरा, अहिले पनि हामी संविधान संशोधनको एउटा पाटा छ, तर अहिले विभिन्न किसिमका जनजीविकाको सवालमा तपाईँले भन्नुभयो अब चाहिँ एउटा मलको अभावमा हामी चाहिँ कृषि प्रधान देश जहाँ कृषिबाटै उत्पादन र यसको बजारीकरण र आधुनिकीकरण र मुलुक समृद्ध बन्न सक्छ भन्दाखेरि, तर यसको प्रारम्भिक कुरा चाहिँ मलको जुन किसिमबाट दिनुपर्ने समयमा दिनुपर्ने थियो त्यसमा सरकार छुटिएको चाहिँ महसुस भएको छ. र पार्टीकाबाट हाम्रो प्रतिनिधि गर्नुभएका माननीयजीहरूले सदनमा पटक पटक यो वर्षाभन्दा पहिले यो कुरालाई एउटा सदनमा यो कुरालाई उठाइसक्नु भएको र सरकारलाई यो विषयमा गम्भीर बन्नु.
10: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 7 बजेको छ.
11: यस समयको साथमा जितु सुनचादी पसल
12: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा उनाको लाइनमा
11: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने
10: ठाउँ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है.

0: नमस्कार। बिहान 7 बजेको आधी खुला खबरमा प्रविधि कक्षबाट अशोकसँगै यहाँहरूलाई स्वागत छ। म कला राणा। सिंह जिल्लाको पहिलो आवाज रेडियो आधी खुलाको समाचारमूलक प्रस्तुति आधी खुला खबर एफएम 105.4 मेगाहर्ज र www.radioadikhola.org लगन गरेर संसारको जुनसुकै स्थानमा बसेर पनि हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ।
1: यस आधी खुला खबरको साथमा हिमाल सुन चाँदी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुन चाँदी पसल वालिङ बजार स्याङ्जा।
0: आधी खुला खबर शुरू गरौं अहिलेसम्मका मुख्य खबरहरूबाट। वालिङ उद्योग वाणिज्य संघको नवौं अधिवेशनबाट निर्वाचित कार्य समितिको शपथ ग्रहण तथा पदस्थापन। परम्परागत पेशालाई आधुनिकीकरण गर्ने उद्देश्यका साथ संज्ञाको वालिङमा प्रविधि उपकरण मेसिन हस्तान्तरण र संज्ञामा विपद सम्बन्धी गुनासो र सूचनाको लागि अब 1234 निशुल्क सम्पर्क गर्न सकिने। वालिङ उद्योग वाणिज्य संघको 19 साधारण सभा तथा 9 अधिवेशनबाट नवनिर्वाचित कार्य समितिको शपथ ग्रहण तथा पदस्थापन कार्यक्रम सम्पन्न भएको छ। बिहिबार वालिङमा आयोजित एक विशेष समारोहका बीचमा नयाँ कार्य समितिलाई शपथ ग्रहण गराइनुका साथै पदस्थापन गरिएको हो। कार्यक्रममा बोल्दै पूर्व मन्त्री एवं गण्डकी प्रदेशसभा सदस्य कविता सरस्वती अर्याल तिवारीले पछिल्लो समय तीव्र रूपमा विकास भइरहेको अवस्थामा सूचना प्रविधिलाई सही र संरचनात्मक ले सदुपयोग गर्नुपर्नेमा जोड़ दिनुभयो। प्रविधिलाई व्यवसायसँग जोडेर व्यावसायिक प्रवर्धन ई कमर्स र ई डिजिटल मार्केटिङतर्फ अगाडि बढ़नु अहिलेको मुख्य आवश्यकता रहेको उहाँको भनाइ छ। बढ़दै गएको सूचना प्रविधिलाई सही सदुपयोग गर्दै हामीले हाम्रा व्यावसायिक गतिविधिलाई आधुनिक र प्रतिस्पर्धी बनाउनुपर्छ। उहाँले भन्नुभयो यसका साथै हाम्रा रैथाने शिल्प कला र स्थानीय उत्पादनहरूलाई विशेष प्रोत्साहन र प्रवर्धन गर्न सके मात्रै स्थानीय अर्थतन्त्र बलियो हुन्छ। उद्योग वाणिज्य संघले स्थानीय उत्पादनको बजारीकरणमा नेतृत्वदायी भूमिका खेल्नुपर्ने धारणा समेत उहाँको थियो। कार्यक्रममा नगर प्रमुख कृष्ण खाँड, उपप्रमुख कविता तिवारी गैरे, निवर्तमान अध्यक्ष तेज नारायण श्रेष्ठ, पूर्व अध्यक्ष कर्णबहादुर श्रेष्ठ र शुभाकान्त पौडेल, सल्लाहकार केदार काफले, वरिष्ठ उपाध्यक्ष पदका उम्मेद्वार प्रकाश अर्याल, महासचिव पदका उम्मेद्वार खिमानन्द पराजुली लगायतले नवनिर्वाचित टीमलाई बधाई व्यक्त गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो। कार्यक्रममा नवनिर्वाचित अध्यक्ष अनुपमा ढुंगाना तिवारी, वरिष्ठ उपाध्यक्ष शंकर डुमरे, उपाध्यक्ष सुबिन गुरूङ, महासचिव विमल अर्याल, सचिव अशोक पौड्याल, कोषाध्यक्ष केशव पराजुले, सहकोषाध्यक्ष गोविन्द तिवारी सहित निर्वाचित सदस्यहरूले शपथ ग्रहण गर्नुभएको हो। पदाधिकारी तथा सदस्यहरूलाई सफल कार्यकालको शुभकामना दिँदै प्रमाणपत्र वितरण, खादा र माला लगाएर सम्मान तथा पदस्थापन गरिएको थियो। कार्यक्रममा उद्योगी व्यवसायी, स्थानीय जनप्रतिनिधि र विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको सहभागिता थियो। परम्परागत पेशालाई आधुनिकीकरण गर्ने उद्देश्यका साथ संज्ञाको वालिङमा प्रविधि उपकरण मेसिन हस्तान्तरण गरिएको छ। जिल्लाभरिबाट परम्परागत रूपमा सिलाई कटाई व्यवसाय गर्ने 30 जनाले प्रति व्यक्ति 3 लाखका दरले 3 लाख बराबरको मेसिन प्राप्त गरेका छन्। औद्योगिक व्यवसाय विकास प्रतिष्ठान त्रिपुरेश्वर काठमाडौँको आयोजना र वालिङ नगरपालिकाको समन्वय तथा दलित समुदायको परम्परागत कला र शिव विकास संस्थाको व्यवस्थापनमा भगत सर्वजित शिल्प उद्यम विकास कार्यक्रम 2081 अन्तर्गत 100 उपकरणहरू वितरण गरिएको हो। दलित समुदायको परम्परागत कला तथा शिव विकास गर्ने लक्ष्य राखिएको यो कार्यक्रममा नगर उपप्रमुख कविता तिवारी गैरेले व्यवसायीहरूलाई मेसिन हस्तान्तरण गर्नु भयो। परम्परागत रूपमा चल्दै आएका यस्ता सिपमूलक व्यवसायीहरू नै स्थानीय अर्थतन्त्रको मेरुदण्ड भएको उहाँको भनाइ छ। प्रविधिको यो आधुनिक युगमा पुरानै तरिकाले मात्रै काम गरेर बजारको मागसँग प्रतिस्पर्धा गर्न गाह्रो हुने भएकाले दलित समुदायको परम्परागत कला र शिल्पलाई जोगाउँदै उहाँलाई आत्मनिर्भर बनाउन यो प्रविधि हस्तान्तरण गरिएको उहाँको भनाइ छ। नगरपालिकाले आगामी दिनमा पनि यस्ता सिपमूलक र उद्यमशीलता विकासका कार्यक्रमलाई प्राथमिकतामा राखेर अगाडि बढ़ने उपप्रमुख तिवारीको भनाइ छ। क्रममा परम्परागत रूपमा सिलाई कटाई व्यवसाय गर्दै आएका 20 जना व्यवसायीलाई आधुनिक सिलाई मेसिन, टेस्टिङ मेसिन, काज बटन मेसिन वितरण गरिएको हो। आधुनिक मेसिनहरू पाएपछि व्यवसायको काममा सहजता आउने र उत्पादकता बढ़ने विश्वास लिएका छन्। औद्योगिक विकास कार्यालय औद्योगिक व्यवसाय प्रतिष्ठानले देशैभरका कुल 140 जना परम्परागत व्यवसायलाई यस्ता आधुनिक मेसिनहरू प्रदान गरेको हो। जसमध्ये सैन्यमा सबैभन्दा धेरै 30 जना व्यवसायीहरू यो कार्यक्रमबाट लाभान्वित भएका छन्। वालिङ नगरपालिकामा मात्रै 20 जना, बिरकोटमा 5 जना, गलाङमा 4 जना र पुतेल बजारमा 1 जना गरी 30 जनाले आधुनिक मेसिन प्राप्त गरेका हुन्। प्रविधि उपकरण हस्तान्तरण कार्यक्रममा वालिङ नगर कार्यपालिका सदस्य तथा सामाजिक विकास समिति संयोजक युगमाया पंगेनी, दलित समुदायको परम्परागत कला तथा शिव विकास संस्थाका अध्यक्ष लीलबहादुर रणपाल, पूर्व कार्यपालिका सदस्य गीता रणपाल लगायतको सहभागिता थियो। जिल्ला प्रशासन कार्यालय सेङ्गाले विपद व्यवस्थापन र नागरिक सहजताको लागि नयाँ टोल फ्री नम्बर संचालनमा ल्याएको छ। जिल्ला आपतकालीन कार्य संचालन केन्द्र डीईओसीमा साबिकदेखि संचालनमा रहेको विपद कल सेन्टरको नम्बर परिवर्तन गरी नयाँ नम्बर सार्वजनिक गरिएको छ। जिल्ला प्रशासन कार्यालयद्वारा जारी विज्ञप्ति अनुसार विपदको समयमा नागरिकहरूले सहज र सरल रूपमा सम्झिन सक्ने गरी साबिकको सम्पर्क नम्बर 1149 परिवर्तन गरेर 1234 बनाइएको छ। यस जिल्ला आपतकालीन कार्य संचालन केन्द्रमा स्थापना गरिएको विपद कल सेन्टर 24 घण्टा खुल्ला रहनेछ। नागरिकले बाढ़ी, पहिरो, भूकम्प, आगलागी, चट्याङ, शीतलहर जस्ता जुनसुकै प्राकृतिक वा गैर प्राकृतिक विपदको समयमा सूचना दिन, समस्या वा गुनासो राख्न, सुझाव दिनको लागि 1234 नम्बरमा फोन गर्न सक्नेछन्। यो फोन नम्बरमा कुनै पनि शुल्क लाग्ने छैन। विपदको पूर्व तयारी र उद्धार कार्यमा थप प्रभावकारी बनाउन तथा छिटो खबर गरौं, सुरक्षित रहौं भन्ने मूल नारालाई सार्थकता तुल्याउन यो हटलाइन नम्बरले महत्वपूर्ण भूमिका खेल्ने विश्वास जिल्ला प्रशासन कार्यालयले लिएको सहायक प्रमुख जिल्लाधिकारी प्रेम सुवेदीले बताउनुभयो। रेडियो आदि खुलाको समाचारमूलक प्रस्तुति आदि खुला खबरमा अन्य खबर पनि बाँकी नै छन्। हामी सँगै रहनुहोला।
2: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको साधारण सभा हुने बारे सूचना। एस वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको 6 साधारण सभा निम्न मिति, समय र स्थानमा सम्पन्न हुने भएकाले यस संस्थाका सम्पूर्ण प्रतिनिधिज्यूहरू एवं अतिथि महानुभावज्यूहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही असार 28 गते आइतबार, समय बिहान 11 बजे, स्थान वालिङ उद्योग वाणिज्य संघको सिटी हल वालिङ सेङ्जा।
0: रेडियो आधीखोलाको समाचारमूलक प्रस्तुति आधीखोला खबरमा यहाँलाई फेरि स्वागत छ। बाँकी खबर, कास्कीको पोखरा महानगरपालिका 33 निर्माण सम्पन्न भएको 22 मेगावाट क्षमताको सेतीखोला जलविद्युत आयोजनाले बिजुली उत्पादन शुरू गरेको छ। सेतीखोला हाइड्रो पावर लिमिटेडद्वारा प्रवर्धित यो आयोजना 2078 साल मंगिरमा शुरू भएको थियो। नेपाल विद्युत प्राधिकरणको प्राविधिक टोलीले आयोजनाको निरीक्षण र परीक्षण गरेपछि उत्पादित बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा परीक्षणका रूपमा प्रवाह गर्न थालिएको प्रवर्धक कम्पनी निर्देशक दीपक बरालले बताउनुभयो। उहाँका अनुसार प्रारम्भिक रूपमा 15 दिन आयोजना परीक्षण अवधिमा रहनेछ, त्यसपछि नियमित व्यावसायिक उत्पादन शुरू हुनेछ। यो अवधिमा उत्पादित बिजुली नेपाल विद्युत प्राधिकरणको प्रणालीमा प्रवाह गरिनेछ भने आयोजना र उपकरणको प्राविधिक परीक्षण गरिनेछ। आयोजनाले गत मंगिरदेखि नै उत्पादन शुरू गर्ने लक्ष्य राखेको थियो, तर प्रसारणलाई निर्माणसँग सम्बन्धित वन क्षेत्रको स्वीकृति प्रक्रियामा ढिलाइ हुँदा सम्पन्न गर्न ढिलाइ भएको हो। प्रसारण लाइनका लागि निर्माण गरिएको 5 टावर मध्ये 3 वन क्षेत्रमा परेकाले आवश्यक स्वीकृतिका लागि समय लागेको निर्देशक बरालको भनाई छ। सेतीखोला जलविद्युत आयोजनाको बाँध पोखरा 33 तिकलाङमा निर्माण गरिएको छ। त्यहाँबाट 3106 मिटर लामो सुरुङ मार्ग हुँदै पानी तल्लो पुणेटार स्थित विद्युत गृहमा पुर्याइएको छ। त्यहाँ 11 मेगावाट क्षमताका 2 ट्वाइन जडान गरिएका छन्। आयोजनामा 5.5 अर्ब लगानी भएको छ। आयोजना व्यावसायिक रूपमा संचालनमा आएपछि आगामी आर्थिक वर्षभित्रै सर्वसाधारणका लागि प्राथमिक शेयर आईपीओ निष्कासन गर्ने तयारी पनि छ। बागलुङको सिंचाई पहुँच बागलुङमा सिंचाईको पहुँच पुगेपछि किसानलाई राहत भएको छ। बागलुङ जिल्लाभर 6,944 हेक्टर खेतीयोग्य जमीनमा सिंचाई सुविधा पुगेको छ। चालू आर्थिक वर्षमा मात्रै 80 हेक्टरमा सिंचाई योग्य जमीन थपिएको छ। चालू आर्थिक वर्षमा समेत 107 सिंचाईका आयोजना कार्यान्वयन भएपछि सिंचाई पहुँचमा वृद्धि भएको हो। जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय बागलुङका अनुसार सिंचाई कुलो निर्माण भएपछि बाँझिन थालेको खेतीयोग्य जमीन समेत हराभरा हुन थालेको छ। कार्यालयका शासकीय अधिकृत बाबुराम आचार्यका अनुसार चालू आर्थिक वर्षमा कार्यान्वयनका लागि स्वीकृति 114 योजना मध्ये 107 योजना कार्यान्वयनमा भएका छन् भने 7 योजना विभिन्न समस्याका कारण कार्यान्वयनमा आउन सकेका छैनन्। उहाँका अनुसार योजनाको अनुगमन मूल्याङ्कन र लागत अनुमान सम्बन्धी काम अन्तिम चरणमा पुगेको छ। आचार्यका अनुसार निसी खुलाको जाउले पानी मधु सिंचाई योजना ढोरपाटन शिकार आरक्षित क्षेत्रभित्र परेकाले कार्यान्वयन हुन नसकेको हो। त्यस्तै ढोरपाटन एकको खाराखेतदेखि भब्रेटा झिंगलबारी रातामाटा घमसिनसुर बोटे हुँदै खप्तरी बाङसम्मको सिंचाई योजनामा पनि लिफ्टिङ प्रणाली आवश्यक पर्ने र प्राविधिक रूपमा जटिल भएकाले अघि बढ़न सकेको छैन। चालू आर्थिक वर्षमा नयाँ संरचना निर्माण र पुराना कुलोको मरमत मार्फत 107 आयोजनाहरू कार्यान्वयनले जिल्लाभर करिब 80 हेक्टर क्षेत्रफल सिंचित भएको छ। चालू आर्थिक वर्षमा जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय बागलुङ मार्फत कुलो तथा नदी नियन्त्रणका कार्यक्रम सञ्चालन गर्न 12,66,50,000 रूपियाँ विनियोजन भएको थियो। अब अन्त्यमा आधी खुला खबर सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः पटक। वालिङ उद्योग वाणिज्य संघको नवौं अधिवेशनबाट निर्वाचित कार्य समितिको शपथ ग्रहण तथा पदस्थापन। परम्परागत पेशालाई आधुनिकीकरण गर्ने उद्देश्यका साथ संज्ञाको वालिङमा प्रविधि उपकरण मेसिन हस्तान्तरण र संज्ञामा विपद सम्बन्धी गुनासो र सूचनाको लागि अब 1234 सम्पर्क गर्न सकिने। आधी खुला खबर सकियो। साँझ 6:30 अर्को आधी खुला खबर लिएर आउनेछौ। अहिलेलाई भने प्रविधि कक्षबाट अशोकसँगै म पनि विदा हुन्छु। ज्ञान सूचना मनोरञ्जनको लागि सुन्दै गर्नुहोला रेडियो आधी खुला। नमस्ते।

हजुर नमस्कार अनि हार्दिक सहार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम गुड मर्निङ आधी खोलाको आजको यो नयाँ श्रृंखला नयाँ बिहानीमा प्रविधि कक्षीबाट अशोकसँगै म कला कार्यक्रम गुड मर्निङ आदि खोलाको आजको नयाँ बिहानी यो नयाँ श्रृंखलामा हामी उपस्थित भइसकेका छौं। कार्यक्रम गुड मर्निङ आदि खोला हरेक दिन बिहान यसै समय बिहान सवा सातदेखि साढे सात बजेसम्म रेडियो आदि खोला 105.4 मेगाहर्जमा हाम्रो वेबसाइट www.radioadikhola.orgमा र हाम्रो पात्र एपमा पनि यहाँले रेडियो आदि खोला सर्च गरेर सुन्न सक्नुहुनेछ। कार्यक्रम गुड मर्निङ आदि खोलामा हामीले यहाँ को लागि दुईवटा स्तम्भहरू राख्दै आइरहेका छौं। पहिलो स्तम्भ तपाईँको आज यहाँकै बाह्र राशिफलमा आजको दिनमा के के लेखिएका छन् के भनिएका छन् त्यो विषयमा जानकारी गराउँछौ भने दोस्रो अनि अन्तिम स्तम्भ रहन्छ शुभकामना स्तम्भ जहाँ यहाँका जिज्ञासा शुभकामना र बधाई प्रशंसाहरूलाई स्थान दिनेछौ। जिज्ञासालाई हामीले विगतका श्रृंखलाहरूमा स्थान दिने गर्थ्यौं भने अब भने हामीले तपाईँको बधाई र प्रशंसाहरूलाई मात्र स्थान दिने प्रयत्न गरिरहेका छौं। यहाँले आफ्नो आज विशेष दिनमा बधाई व्यक्त गर्न चाहनुहुन्छ तपाईँको परिवारजनको लागि आफ्नो इष्टमित्रजनको लागि भने हामीलाई 03-6341-2185 फोन गर्न सक्नुहुन्छ। अहिले भने आउनुहोस् कार्यक्रमको शुरूआत गरौं आजको लागि हाम्रो पहिलो स्तम्भ तपाईँको आजबाट। आज मिति 2083 साल असार महिनाको 26 गते तदनुसार सन् 2026 जुलाई महिनाको 10 तारीक अषाढ़ कृष्ण पक्षको एकादशी तिथि। बाह्र राशिफलको क्रममा पहिलो राशि रहेको छ मेष राशि। मेष राशि हुनेका लागि ज्ञान कला र व्यक्तित्वमा निखारता आउनाले पुरूषार्थी काम गर्ने समय छ। मेहनतले नाम दाम र इनाम दिलाउनेछ। पारिवारिक जमघटको बीचमा स्वादिष्ट खानपानको अवसर पनि प्राप्त होला। आकर्षक उपहारले उत्साह जगाउनेछ भने साँझतिर फजुल खर्च समेत बढ़नेछ। अरूको भर पर्दा आफ्नो फाइदा गुम्न सक्छ। शुभचिन्तकहरूको सुझावलाई विचार गरेर काम थाल्नु वृष राशि हुनेका लागि आकस्मिक खर्च बढ़नेछ भने आमदानी कम हुनेछ। व्यवसायमा लगानी बढ़ाउनु पर्ने स्थिति आउन सक्छ। काममा दोहोराएर प्रयत्न गर्नुपर्ला। टाढाको यात्रा खर्चिलो र कष्टकर बन्न सक्छ। स्वास्थ्यका लागि आहार विहारमा ध्यान पुर्याउनु होला। साँझतिर महत्वाकांक्षी काम प्रारम्भ गर्न सकिनेछ। आफन्तसँग भेटघाट हुनुको साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त होला। मिथुन राशि हुनेका लागि प्रयत्न गर्दा व्यापार साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। श्रमको उचित मूल्य पाइनेछ। आमदानी बढ़नेछ। रोकिएको काम बढ़नेछ र जिम्मेवारी पनि बढ़नेछ। साँझतिर अवसरका लागि केही दौड़धूप गर्नुपर्ला। व्यवसायमा थप लगानी आवश्यक पर्नेछ। भइपरी आउने समस्यामा समय बित्नेछ भने आफ्नो लाभांशमाथि अरूले दावी गर्न सक्छन्। उठेको रकम पनि खर्च हुनेछ। कर्कट राशि हुनेका लागि नयाँ काम गर्ने वातावरण बन्नेछ। पहिले रोकिएका काम पनि सम्पादन हुनेछन्। मेहनतले लक्ष्यमा पुर्याउन सक्छ। कर्मयोगले नाम दाम र इनाम दिलाउन सक्ला। अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने मौका पनि छ। साँझतिर आमदानीका स्रोतहरू फेला पर्नेछन्। पहिलेका कामबाट पनि मनग्गै लाभ हुनेछ। उठ्नुपर्ने रकम प्राप्त हुनेछ। पेसा व्यवसायमा पनि फाइदा हुनेछ। सिंह राशि हुनेका लागि प्रतिकूल परिस्थितिले चिन्ता बढ़ाउन सक्छ। अरूका लागि समय धन र खर्च गर्नुपर्ला। तापनि आफ्ना कमजोरीबाट लाभ उठाउनेहरू सक्रिय रहनेछन्। नयाँ काम गर्न केही समय लाग्ला। विशेष योजनाहरू सार्वजनिक नगर्नुहोला। साँझतिर अरूको जिम्मेवारी समेत वहन गर्नुपर्ने देखियो। पेसा व्यवसायमा कामको चाप बढ़नेछ। फाइदा कम हुनाले जोस जाँगरमा पनि कमी आउनेछ।
कन्या राशि कन्या राशि हुनेका लागि अस्वस्थताले काममा बाधा पुग्न सक्छ खर्च र चुनौतीको समय रहेको छ अनि सजग रहनुहोला अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन् अपरिचित व्यक्तिको विश्वासले धोका हुन सक्छ साँझतिर आंशिक फाइदा भए पनि काम पूरा गर्न समय लाग्नेछ अरूका लागि केही रकम र बुद्धि समेत खर्च गर्नुपर्ला बाध्यात्मक परिस्थितिले काम रोकिनेछ तुला राशि हुनेहरूका लागि प्रियजनसँग रमाइलो भेटघाट हुनेछ खानपान र मनोरञ्जनमा रमाउने समय पनि छ प्रेम र मित्रताको बन्धन गसिलो होला व्यापार व्यवसायमा मनलग्ने आमदानी हुनेछ शान्ततिर स्वास्थ्य कमजोर रहला आहार विहारमा ध्यान पुर्याउनुहोला काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनु पर्ला समयमा सजग नहुँदा कर्मफल पनि अरूले हत्याउने चेष्टा गर्नेछन् वृश्चिक राशि हुनेहरूका लागि चुनौतीपूर्ण जिम्मेवारी आए पनि बुद्धि र विवेकले काम लिन सकिनेछ केही खर्च भए पनि काम बन्नेछ शत्रु र रोगमाथि विजय प्राप्त होला भौतिक साधन प्राप्त हुनेछ व्यापार व्यवसाय बढ़नेछ भने यात्राको उत्साह जुड्न सक्छ साँझतिर प्रियजनसँग भेटघाट र आतिथ्यपूर्ण सम्मान प्राप्त होला आफन्तको साथमा जुट्नुहोला वाद विवादमा भने अघि नसर्नुहोला धनुराशि हुनेका लागि कामको मेसो नमिल्दा केही अलमल भइनेछ समस्या समयमा गम्भीर नबन्दा पनि दुःख पाइएला स्वास्थ्यका लागि व्यायाम तथा आहार विहारमा ध्यान पुर्याउनुहोला पेशा व्यवसायमा प्रतीक्षित नतिजा कमजोर रहनेछ साँझतिर आफ्नो क्षेत्रमा अरूले हस्तक्षेप गर्न सक्छन् सम्भावना देखिए पनि उपलब्धि प्राप्त गर्न समय लाग्नेछ खर्च बढ़नेछ चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नु पर्ला मकर राशि हुनेहरूका लागि काममा बाधा पुर्याउनेहरू देखा पर्नेछन् बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउन सक्छ साझेदारीमा असमझदारी बढ़ला रोकिएका काम दोहोर्याएर प्रयत्न गर्नुपर्छ अरूको सुझावमा भर नपर्नुहोला परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ तर महत्वाकांक्षी योजनाहरू सार्वजनिक नगर्नुहोला खर्च लागे पनि मेहनत गर्दा पछिलाई फाइदा हुनेछ कुम्भ राशि हुनेहरूका लागि जिम्मेवारी प्राप्त भए पनि बेलामा होश नपुर्याउँदा केही चुनौती आउन सक्छन् काममा प्रतिस्पर्धा बढ़नेछ तापनि व्यवसायमा मनग्ने लाभ हुनेछ आफन्त र साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला साँझतिर अवसरवादीहरूले झुक्याउन सक्छन् बिना योजना काम थाल्दा दुःख पाइनेछ अरूको मुख ताक्ने बानीले पनि पछि परिनेछ कुम्भ राशि हुनेहरूका लागि जिम्मेवारी प्राप्त भए पनि बेलामा होश नपुर्याउँदा केही चुनौती आउन सक्छन् काममा प्रतिस्पर्धा बढ़नेछ तापनि व्यवसायमा मनग्ने लाग्छ

आत्मविश्वासको कमीले पछि परिनेछ। फजुल खर्च बढ़नेछ। शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा दुःख पाइनेछ। वाद विवादमा अघि नसर्नुहोला। आवश्यक अनावश्यक किनमेलमा फजुल खर्च बढ़न सक्छ। साँझतिर नयाँ योजनाहरूतर्फ अग्रसर भइनेछ, तर आफ्नो क्षेत्रमा अरूले हस्तक्षेप गर्ने चेष्टा गर्नेछन्। सम्भावना देखिए पनि उपलब्धि प्राप्त गर्न निकै समय लाग्नेछ। हजुर, यो थियो तपाईँको आज यहाँकै बाह्र राशिफलमा आजको दिनमा के लेखिएका छन्, के भनिएका छन् त्यो विषयमा हामीले जानकारी गराइसक्यौं। कार्यक्रम गुड मर्निङ आदि खुला यहाँहरूले सुनिरहनु भएको छ। गुड मर्निङ आदि खुलाको यो हाम्रो पहिलो स्तम्भ थियो तपाईँको आज। अब हामी आजको लागि दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भमा प्रवेश गर्दैछौ, जहाँ यहाँका शुभकामना बधाई र प्रशंसालाई स्थान दिने प्रयास गर्नेछौ। आजको यो विशेष दिनमा, यो शुभ दिनमा तपाईँको आफन्तजन, तपाईँको परिवारजन, तपाईँको इष्टमित्रजनको शुभ जन्मोत्सव परेको छ, अथवा उनले अन्य विभिन्न प्रसंगमा बधाईहरू र शुभेच्छाहरू पनि प्रकट गर्न चाहनुहुन्छ भने हामीलाई 0364 141 285 फोन गर्न सक्नुहुनेछ।

हजुर, आजको यो शुभ दिनमा जन्मोत्सव पर्नेहरूमा जन्मदिनको लागि धेरै भन्दा धेरै शुभकामना व्यक्त गर्न चाहन्छौ हाम्रो तर्फबाट। त्यसै गरी आजको यो सुनौलो बिहानीसँगै तपाईँ लामा यात्राको लागि निस्कदै हुनुहुन्छ भने तपाईँको यात्रा सफल रहोस् अनि नयाँ कार्यको लागि थालनी गर्दै हुनुहुन्छ भने कार्य सफलताको लागि हामी धेरै भन्दा धेरै शुभकामना व्यक्त गर्न चाहन्छौ। आजको लागि भने हामी कार्यक्रमको अन्तमा आएका छौं। प्रविधि कक्षबाट सहयोग गर्ने अशोक र कार्यक्रम समय बढी सुनेर साथ दिनुहुने तपाईँलाई पनि

0: रेडियो आदिखोला 105.4
1: कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो
2: हो र मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए
1: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु
2: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज स्कूल तथा अफिसियल सुजहरू स्पोर्ट्स सुज लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ
1: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक
2: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
1: मोबाइल 9849618921 र 9862439399
3: सूचना विशिष्ट नापी कार्यालय पाल्पा अन्तर्गत 7 नम्बर नापी टोली वालिङ सङ्घबाट वालिङ नगरपालिका वडा नम्बर 1 साविक बराहा कालिका गाविस भित्र पर्ने पुनः नापीमा दर्ता भएका जग्गाहरूको यही असार 22 गते सोमबारबाट कार्यालय समयमा वालिङ नगरपालिका वडा नम्बर 1 को कार्यालयमा रहेको नापी टोलीले पुर्जा वितरण गरिरहेकोले उल्लेखित वडा भित्र जग्गा दर्ता गरेका सम्बन्धित जग्गा धनीहरूलाई आफ्नो नयाँ लाल बुझी लिन हार्दिक अनुरोध गर्दछौ विशिष्ट नापी कार्यालय पाल्पा 7 नम्बर नापी टोली वालिङ स्याङ्जा
4: के तपाईँ घर बनाउँदै हुनुहुन्छ यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका वडा नम्बर 6 आबडाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा गिटी बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ प्रोप्राइटर देवेन्द्र थापा सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट वालिङ मोड फोन नम्बर 0363443031 मोबाइल 9856055331
5: साथै कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौं

0: हुनु नि कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो।
1: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। ल न त सँगै जाम, कहाँ हो?
0: वालिङ आठ मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
1: हजुर, यहाँ धान मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डडेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
0: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
1: मात्र एक पटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
0: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने, गरिमा एग्रो, वालिङ आठ मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोल किल्लेको ठ्याक्कै अगाडि। मोबाइल 9855051068 र 9673707071।
2: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
3: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
2: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 0615885595044044।
3: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
4: वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको साधारण सभा हुने बारे सूचना। यस वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको 6 साधारण सभा निम्न मिति, समय र स्थानमा सम्पन्न हुने भएकाले यस संस्थाका सम्पूर्ण प्रतिनिधिज्यूहरू एवं अतिथि महानुभावज्यूहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही असार 28 गते आइतबार, समय बिहान 11 बजे, स्थान वालिङ उद्योग वाणिज्य संघको सिटी हल, वालिङ सैंजा।
0: होइन, के भयो, किन बन्द भएको गाडी?
1: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइसक।
0: कुन ब्याट्री फेरेको हो र यति छिटै बिग्रिएको?
1: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ आठ जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
1: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
5: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
0: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
5: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल, वालिङ आठ जैसी भन्देरा। प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
0: फोन नम्बर 0364415502, मोबाइल 9855405502 र 9864051। छाय क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना। यही असार 27 गते शनिबारका दिन हाड जोड्नी नसा तथा बाथ विशेषज्ञ डाक्टर दिनेश कुमार बिक आउँदै हुनुहुन्छ।
6: यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, पुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो बाथ, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्ने नसा तथा पात्रुक सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
0: साथै सोही दिन नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर मिलन एक्स्ट्रा पनि आउँदै हुनुहुन्छ।
6: उहाँबाट दिने सेवाहरू कान पाक्ने, पी बग्ने, कान राम्रोसँग नसुन्ने, लामो समयसम्म रुघा खोकी लागिरहने, गन्ध थाहा नपाउने, नाकबाट पानी बग्ने, पुरानो पिनास, टाउको दुख्ने, टन्सुल भर्ने, घाँटी दुख्ने, मिल्न अप्ठ्यारो हुने, मुखमा घाउ खटिरा आउने जस्ता समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
0: पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
6: सम्पर्क स्थान छाया क्षेत्र फार्मेसी वालिङ खेल मैदान सारे बाटो। फोन 0364140044, मोबाइल 98460183।
0: स्मरण रहोस् डाक्टर आउने दिन यही असार 27 गते शनिबार।

0: ओइ एमजी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेशनल ब्रान्डको शरण पुगेर आयो
1: थ्याङ्क यू रिया इन्टरनेशनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि
0: सिरियसली वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ म त छक्क परे
1: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास मिरर जस्तै चम्किन्छ
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
1: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
0: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
1: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानो प्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
2: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ
0: प्रुप राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलुन एण्ड ट्रेनिङ सेन्टर वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
1: सम्पर्क मोबाइल 9842698145
3: कार्यक्रम आटियो अरू तयारी पूरा भयो खाजा नास्ता यही बनाउन सम्भव देखिएन कसरी व्यवस्था मिलाउने होला म्याडम
4: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि त्यहाँबाट ल्याउनु पर्ला
3: ठिक भन्नुभयो म्याडम त्यहीबाट ल्याउनु पर्ला
5: विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक डेरीजन्य पदार्थहरू दूध दही पनिर नौनी घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ
4: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला
5: नवदुर्गा मिष्ठान्न भण्डार वालिङआट मोड पेट्रोल पम्पको अगाडि प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला सम्पर्क नम्बर 063-4141-246 मोबाइल 9856501119 र 9856303246
0: कस्तो सास गनाएको तिम्रो त
6: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
0: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भरेर मात्रै हुन्छ र
6: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
0: यही हाम्रो वालिङ आठ भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
7: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे
8: अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
9: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान मोबाइल 9845648622 र 9921440029
10: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो दुई चार दिन भइसक्यो एसी पनि चलेको छैन कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन
11: होइन के भयो र किन हल्लाखोर गरेको हो
10: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु किनेको पनि धेरै भएको छैन राम्रोसित कहाँ बनाउँछन् होला
11: ए कुरो त्यस्तो भयो पिर नगर न विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र त्यहाँ गएपछि ढुक्क हुन्छ
10: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथ
12: साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
11: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरूको सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मरमत गरिन्छ।
12: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मरमत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 9856054963, 9856551104 र 9800847723।
13: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
14: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
13: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
15: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका, साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
13: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
15: हाम्रा सेवाहरू:
13: दाँत तथा मुखको परीक्षण,
15: दाँतको एक्सरे,
13: दाँत सफा गर्ने,
15: दाँत टल्काउने,
13: मुख गनाउने समस्याको उपचार,
15: दाँत रङको सिमेन्ट भर्ने,
13: दाँतको जरेदेखिको उपचार,
15: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
13: साधारण दाँत निकाल्ने,
15: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
13: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
15: गिजाको शल्यक्रिया,
13: कृत्रिम दाँत राख्ने,
15: दाँत रङको वा मेटलको खुल लगाउने,
13: बच्चाहरूको दाँतको विशेष उपचार
15: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
16: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
13: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
15: प्रोप्राइटर डाक्टर किरण गुरुङ। फोन नम्बर 0635900025, मोबाइल 9860478822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं।

0: यस मैम, अहिले हाम्रो गर्नेमा 8 बजेको छ।
1: यस समयको साथमा जितु सुनचादी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको लाइनमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आधी खोला 105.4 मेगाहर्ज।
1: हतार हतार में छोरा को बिहे आटियो अरु सब व्यवस्था मिलियो तर अब सुन का गर गहना को व्यवस्था गर्नु पर्ने भयो कहाँ जाने के गर्ने अल्पत्र परियो
2: तिमी अल्पत्र नपर न मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गर गहना बनाउन अर्डर दिइसकेको छु
1: लौ अब कहाँ दिनुभयो मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिए
2: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको ढुक्क बस न
1: हजुर ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि सरेको जानकारी गराउँछौ
2: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ
1: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल
2: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि
1: मोबाइल नम्बर 9806641870 र 9865494497
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता
3: घरि कम्प्युटर बिग्रिन्छ घरि लाइन जान्छ हैरान भयो कति धेरै काम गर्न थियो गर्नै पाइएन
4: बिग्रीका बनाएर हुने भए बनाउला नभए नयाँ किनौला इन्भर्टर हाल्नु पर्नेछ सिसिटिभी जडान गर्नुछ मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ
3: यहाँ कम्प्युटर ल्यापटप बिक्री तथा मरमत प्रिन्टर बिक्री तथा मरमत सिसिटिभी जडान तथा मरमत विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ
4: टेलिफोन इन्टरकम इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ ब्रोसर क्यालेण्डर सर्टिफिकेटहरू डिजाइन गरिन्छ टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्
3: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर वालिङ आठ नयाँ बजारको ओह्रालो सम्पर्क नम्बर 9856555271 9468323809 र 9856501
1: आहा कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो
5: हो र मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याएँ
1: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु
5: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज स्कूल तथा अफिसियल सुजहरू स्पोर्ट्स सुज लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ
1: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक
5: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
1: मोबाइल 9849718921 र 9862439399
6: ओहो अंकल चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ हैन यो घर कहाँबाट ल्याउनु भएको
7: ए नानी दक्ष तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चोरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि घर मात्र होइन नानी मौरी पनि त्यहीबाट ल्याएको हो नि
6: ए हो र अंकल अनि यो चोरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला
7: सुन नानी भिरकोट चोरी खर्कमा छ नि त्यति मात्र हो र नानी त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु घरलाई गहना जस्तो पनि हुने मह पनि खान पाइने
6: हजुर हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघार खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ
3: प्रोप्राइटर रत्न बहादुर गुरुङ सम्पर्क नम्बर 6863991004
5: सम्पर्क मोबाइल 9744834484
8: चोरी घरको मौरी घर उद्योग भेटकोट नगरपालिका 7 सेन्ध्या
9: उमेरले नेटो काट्न थालिसक्यो सधैँ त्यस्तै अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि होइन यसरी कति जेल पुग्छ कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
10: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैंकमा राख्नु भने राम्रो ब्याज दिने बैंक नै देखिँदैन।
9: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए। हामी पनि जहाँको त्यही।
10: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
9: हाम्रा सेवा तथा सुविधाहरू
10: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
9: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
10: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
9: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
10: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस्ट जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
9: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ फकुन्डे।
11: सम्पर्क फोन नम्बर 0367414624।

0: निशान फार्मेसीमा डाक्टराउने सूचना यही असार 27 गते शनिबारका दिन नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर राजन शर्मा आउँदै हुनुहुन्छ।
1: वहाँबाट दिने सेवाहरू यादै झस्किने तर्सने मुटु डुकडुक भएको भान भएमा धेरै पसिना आउने रिसाउने भएमा नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा मनछक प्रतार भएमा शारीरिक रोग वा बाख्री रोग भएमा कामकाजमा मन नलाग्ने निद्रा नलाग्ने नलाग्ने दिक्क मान्ने अत्याधिक रक्सी वा लागू पदार्थ सेवन गरेमा लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नसा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
0: फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
1: सम्पर्क स्थान निशान फार्मेसी तल्लो वालिङ हस्पिटल छ। प्राइटर गीता तिवारी फोन नम्बर 0364141163 मोबाइल 9841198870।
0: स्मरण रहोस् डाक्टर आउने दिन यही असार 27 गते शनिबार। वालिङवासी दाजुभाइ तथा दिदी बहिनीहरूमा धमाकेदार खुसीको खबर। नृत्य र संगीतको दुनियाँमा नयाँ क्रान्ति ल्याउन वालिङमा पहिलो पटक अत्याधुनिक र भव्य रूपमा ग्रान्ड ओपनिङ हुँदैछ। भैरव डान्स एकाडेमी एन्ड म्युजिक स्टुडियो
2: हो हजुरहरूको आफ्नै ठाउँ वालिङ नौ फुम्रे पर्वत रोडमा यो ब्रान्ड न्यू एकाडेमी छिट्टै नै सञ्चालनमा आउँदैछ।
0: हाम्रा सेवाहरू
2: डान्स एकाडेमी, हिप हप, जुम्बा, लोक नृत्य, आधुनिक र क्लासिकल डान्सको प्रोफेसनल ट्रेनिङ,
0: म्युजिक स्टुडियो, डिजिटल रेकर्डिङ स्टुडियोको सुविधा, गायन र विभिन्न वाद्य वादन, गिटार, किबोर्ड का एडभान्स कक्षाहरू।
2: अब डान्स र म्युजिक सिक्न वा गीत रेकर्डिङका लागि पोखरा काठमाडौँ थाइरहनु पर्दैन। वालिङकै मुटुमा प्रोफेसनल मेन्टर्सको साथमा आफैलाई स्टार बनाउनुहोस्। नयाँ ओपनिङको विशेष छुटको फाइदा उठाउन आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
0: स्थान वारिङ नौ भुम्रे पर्वत रोड।
2: सम्पर्क मोबाइल नम्बर 97452-80490।
0: कला हजुरको प्लेटफर्म हाम्रो भैरव डान्स एकाडेमी एन्ड म्युजिक स्टुडियो।
3: ओ माइलाबा, बिरामी हुनु भयो कि कसो?
4: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, जचाउन पैसा पनि धेरै छैन, स्वास्थ्यमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
3: ल चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबाट जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसाब परीक्षण, माइनर अपरेशन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ 6 मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने। उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ईसीजी पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा साथै उक्त दिन महिला पाठ्यघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरूबाट गर्भवती महिला पाठ्यघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
4: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
3: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ 6 मिर्दी जगत रोड। फोन नम्बर 9847-85411।
5: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
6: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
5: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
6: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
5: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
6: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रहे ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
7: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
6: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
7: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
6: सुखको गहना दुःखको खजना।
7: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विश्व हिमाल सुन चाँदी पसल।
6: फोन नम्बर 063-44-235 मोबाइल नम्बर 98-55-55-250। बुढी, यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
8: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितो सुनचाँदी पसलमा मात्रै पाइन्छ।
6: ए त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल
8: हो त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
6: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेर तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
1: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश।
0: जितु सुनचाँदी पसल वालिङ आठ भूषाल पेट्रोल पम्प गाउँबेसी डिपार्टमेन्ट सँगै जोडिएको पाँच घर यता जैसी फधेरा जाने बाटो तर्फ कुनाको लाइनमा।
6: सम्पर्क मोबाइल नम्बर 98-462-25-767 र 98-066-17-137।
1: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
9: रेडियो आदिखोला 105.4

0: मल्ल फार्मेसीमा डाक्टर आउने सूचना। यही असार 27 गते शनिबारका दिन हाड जोड्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर प्रथिन्त राज अन्त आउँदै हुनुहुन्छ।
1: यदि तपाईँलाई लामो समयदेखि हातखुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, भाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्नी नसा तथा बाथरोग सम्बन्धी समस्या भएका बिरामी सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
0: साथै सोही दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर जमिल मिग्रानी पनि आउँदै हुनुहुन्छ।
1: यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने, चाया, अनावश्यक गुठी, दाग, दुबी, सेतो दुबी, डन्डेफोर, जिउ चिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
0: पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
1: सम्पर्क स्थान मल्ल फार्मेसी, वालिङ 8 तल वालिङ, प्रोप्राइटर सुरेन्द्र मल्ल, स्वर्गीय पिता रामलाल मल्ल, फोन नम्बर 0364-41-051, मोबाइल 98-55-52-49।
0: स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 27 गते शनिबार।
2: सरा किन बोलाको मलाई?
3: हे न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कति छैन अलि विश्वासिलो ज्योतिष?
2: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु त नि।
4: हाम्रा विशेषताहरू:
2: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
4: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नास हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
2: मोच र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
4: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
2: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
4: रक्षादि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति
2: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ्ग मृति बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 98-466-54-123 र 98-066-61-52।
5: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ, होइन के भएको छ र तपाईँलाई?
6: के हुन्थ्यो र नानी?

0: यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु। कहिल्यै सन्चो नहुने भयो मलाई त।
1: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अङ्कल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
2: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
1: दाँत सफा गर्ने टल्काउने,
2: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
1: दाँतको जरासम्म सफा गरी भर्ने,
2: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
1: दाँतमा खोल राख्ने,
2: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
1: बाङ्गो टिङ्गो दाँत मिलाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार,
1: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
2: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
1: मोबाइल 9846221629 र 9861868251।
3: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
4: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
3: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
4: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू:
3: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
4: हरेक दिन अनुभवी MBBS डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
3: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
4: मुटुको जाँच, ECG सेवा,
3: भाँचिएको हड्डी प्लास्टर सेवा,
4: डिजिटल एक्सरे सेवा,
3: चिरफार गर्ने,
4: थाइराइड जाँच,
3: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
4: सर्वसुलभ फार्मेसी सेवा।
3: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
4: फोन नम्बर 0364-41-087, मोबाइल 9849-7071-7140। आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
5: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
4: बाबु, बरु कहाँबाट ल्याइसियो जुत्ता?
5: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
4: ल, ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता, चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
5: पाण्डे सु सेन्टर वालिङ बजार,
4: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
5: मोबाइल नम्बर 9846-86005।

0: वालिङ सानास पहाड़ी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको साधारण सभा हुने बारे सूचना। यस वालिङ सानास पहाड़ी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको छैटौं साधारण सभा निम्न मिति समय र स्थानमा सम्पन्न हुने भएकाले यस संस्थाका सम्पूर्ण प्रतिनिधिज्यूहरू एवं अतिथि महानुभावज्यूहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही असार 28 गते आइतबार, समय बिहान 11 बजे, स्थान वालिङ उद्योग वाणिज्य संघको सिटी हल वालिङ सेन्जा।
1: ए दिदी, पक्नुस्ता भनेको होइन, हतार हतार गर्दै कता हो र?
2: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटे कि नि बहिनी।
1: फर्निचरको सामानहरू दिदी, त्यसो हो भने वालिङ एक रामबासमा रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
2: ए साँच्चै हो र? ल ल, त्यसो भए त म त्यही गइहाले।
3: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट 6 सुन्दर बजार वालिङ 1 रामबाचा, सोरुम भिरकोट 1 बैरघारी मेन रोड वालिङ 8 जैसी पदेरा। मोबाइल 98560309888 र 98560555988।
4: दिदी, तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ,
5: के गर्नु बहिनी? खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ।
4: दिदी, यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो, तपाईँको पेटभित्रको बच्चाको के दोष? त्यसलाई पनि त असर गर्छ।
5: हो र बहिनी, मलाई त थाहै थिएन, अबबाट यो चुरोट म खाँदै खान्न, अरूलाई पनि नखाने सल्लाह दिन्छु।
6: सार्वजनिक हितका लागि रेडियो आदि खोला 105.4 मेगाहर्ज।
0: मिर्दी क्लिनिकमा डाक्टर आउने सूचना। यही असार 27 गते शनिबारका दिन हाड जोडी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर प्रदीप काफले आउँदै हुनुहुन्छ।
7: यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोर्नी दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्ने नसा तथा बाथरोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान मिर्दी क्लिनिक वालिङ 6 मिर्दी तल्लो चोक पुलको नजिकै। फोन 0364140087, मोबाइल 98469701740।
0: स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 27 गते शनिबार।

0: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रोको प्यान्ट लगाएर हिँडेका छौ त, यति राम्रोको प्यान्ट कहाँ सिलायो तिमीले?
1: दिमाग हुनुपर्छ दिमाग, कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ, त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
0: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारीगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
1: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
0: मोबाइल 9815564496।
2: वालिङ सिटी पोलिक्लिनिकमा डाक्टर आउने सूचना।
3: हरेक महिनाको चौथो शनिबार गण्डकी मेडिकल कलेज जीएमसी पोखरा तथा नमस्ते हस्पिटल पोखराका पेट, छाती, मुटु, सुगर प्रेसर, थाइरोइड तथा दीर्घरोग विशेषज्ञ डाक्टर सरोज थापा आउँदै हुनुहुन्छ। उक्त दिन सुगर प्रेसर, दम, थाइरोइड, लामो समय निको नभएको ग्यास्ट्रिक, सास फेर्न गाह्रो हुने, पुरानो दम, पेट, छाती, मुटु सम्बन्धी जुनसुकै समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क गरी लाभ लिनुहुन अनुरोध गरिन्छ। डाक्टर आउने दिन हरेक महिनाको चौथो शनिबार।
2: सम्पर्क फोन नम्बर 0634415094, मोबाइल 9856032804, 9842448699।
3: स्मरण रहोस्, डाक्टर आउने दिन हरेक महिनाको चौथो शनिबार।
4: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले, औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
5: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
4: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
5: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
4: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
5: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइरोइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
4: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
2: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुटुरोग तथा दीर्घ रोग, सुगर, थाइरोइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा प्रत्येक महिनाको चौथो शनिबार।
5: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 0638445094।

0: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
1: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
0: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
2: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ चौबिसै घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
3: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063412133।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
5: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
6: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, तीन महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
5: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
6: सम्पर्क फोन नम्बर 063590018, मोबाइल 9840516535 र 9813769611।
5: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङको एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
2: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
7: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
2: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
7: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
2: के मिटर तथा गेटबल बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
7: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
2: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खानेपानी कर्मचारीलाई तुरन्त खबर गरौं,
7: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
2: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
7: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
2: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
7: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खानेपानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 दिन अगावै पूर्व जानकारी गराऊ।
6: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
7: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
2: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063441469 र 063441268।
7: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
2: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: सुमित अहिले हाम्रो गर्नेमा 9 बजे छ।
1: यस समयको साथमा जितु सुनचादी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको लाइनमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
3: वर्षा हुन सक्ने बर्खामा बीपी राजमार्ग अवरूद्ध भए आधा घण्टामै खुलाउने तयारी सार्वजनिक सेवा सुधार गर्ने सरकारको प्रयास कर्मचारीलाई कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोगमा रोक स्थानीय संचित कोष व्यवस्थापन प्रणाली सूत्र गैरातीदेखि बन्द राष्ट्र बैंकले भोलि र पर्सि विदाको दिन पनि तत्काल बैंक भुक्तानी फर्जेट प्रणाली सञ्चालन गर्ने चीनको फुजियान प्रान्तमा आगलागीमा परिकम्तीमा 28 जनाको ज्यान गयो केही मानिस हराइरहेको आशंका र मोरक्कोलाई हराउँदै फ्रान्स विश्वकप फुटबलको सेमी फाइनलमा आज राति स्पेन र बेल्जियमले खेल्ने नेपाल खबरमा अब पूरा खबर आज भोलि र पर्सि देशभर पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ महाशाखाका अनुसार केही ठाउँमा मुसलधारेदेखि आरी घोप्टे वर्षाको सम्भावना छ दिउँसो लुम्बिनी प्रदेशको तराई सहित देशको पहाड़ी एक दुई ठाउँमा ठूलो वर्षा हुन सक्ने अनुमान छ राति मधेस प्रदेशका साथै कोशी बागमती गण्डकी प्रदेशका तराईका केही ठाउँमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ र तराईका केही ठाउँमा कर्णाली प्रदेशका पहाड़ी क्षेत्रका थोरै ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ कोशी बागमती र गण्डकी प्रदेशको पहाड़का थोरै ठाउँमा मधेस सहित कोशी बागमती गण्डकी प्रदेशको तराई लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ र तराईको एक दुई ठाउँमा मुसलधारेदेखि आरीघोप्टे वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ भोलि र पर्सि पनि केही ठाउँमा यसै गरी ठूलो पानी पर्ने सम्भावना रहेकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ यसैबीच पटक पटकको बाढ़ी पहिरोले क्षति भई पुनर्निर्माण थालिएको बीपी राजमार्गको काभ्रे प्लाञ्चोक सिन्धुली खण्डमा अब अवरूद्ध भए आधा घण्टामै सड़क खुलाउने गरी तयारी गरिएको छ पुनर्निर्माणसँगै अबको केही दिनभित्रै नयाँ बनाएको ट्र्याकबाटै गाड़ी सञ्चालन गर्ने डिभिजन सड़क कार्यालय भक्तपुरले जनाएको छ पूर्वी तथा मध्य पहाड़ी क्षेत्रलाई संघीय राजधानी काठमाण्डुसँग जोड़ने छोटो दूरीको यो राजमार्गमा केही वर्ष अघि वर्षा हुने बित्तिकै अवरूद्ध हुने अवस्था थियो अहिले कार्यालयले वर्षामा सकेसम्म राजमार्ग अवरूद्ध हुनै नदिने भइहाले खण्डमा आधा घण्टाभित्रै सञ्चालनमा ल्याउने तयारी गरेको छ वर्षायामलाई मध्यनजर गर्दै केही दिनमै खण्ड खण्डमा पुनर्निर्मित ट्र्याकबाटै पूर्ण रूपमा गाड़ी आवत जावत हुने र विपदका कारण अवरूद्ध भए आधा घण्टाभित्रै खुलाउने गरी तयारी भइरहेको कार्यालयले जनाएको छ यसअघि रोशी खोलाको बहाव बढ़ने बित्तिकै डाइभर्सन बगाउने र सड़क अवरूद्ध हुने गरेको थियो चौकी डाँडादेखि कटुञ्जे बेसी लासकोट 400 बेसी नार्के चिउरीबास बोक्सीकुना हुँदै पिप्लेसम्म पुरानै ट्र्याकबाट गाड़ी चलाइएको छ चौकी डाँडा 400 बेसी घुमाउने बेसी बोक्सीकुना चिउरीबास कालडुङ्गा तथा पिप्ले बर्खेकोला क्षेत्रलाई कार्यालयले उच्च जोखिमयुक्त ठाउँका रूपमा पहिचान गरेको छ क्षतिग्रस्त ठाउँमा ग्राभेलको काम तथा अन्य केही ठाउँमा वर्षाका कारण ठूला ढुंगा राखेर सड़क तयार गरिएको कार्यालयले जनाएको छ सरकारले सार्वजनिक प्रशासनलाई थप अनुशासित पारदर्शी र जवाबदेही बनाउने भन्दै कर्मचारीका लागि नयाँ आचार संहिता लागू गरेको छ अबदेखि कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोगमा रोकदेखि सार्वजनिक अभिव्यक्ति सेवाग्राहीसँगको व्यवहार गोपनीयता पोशाक उपहार स्वीकार गर्न नपाउने व्यवस्था र सरकारी मर्यादा कायम गर्नुपर्ने प्रावधान समेट्दै सरकारले प्रशासनिक क्षेत्रमा कड़ाई गरेको छ भूमि व्यवस्था सहकारी तथा संघीय मामिला मन्त्रालयले कर्मचारीले पालना गर्नुपर्ने आचार संहिता 2083 सार्वजनिक गरेको छ मन्त्रालयले केही दिन अघि यो आचार संहिता कार्यान्वयनमा ल्याउँदै सबै कर्मचारीलाई त्यसको पूर्ण पालना गर्न निर्देशन समेत दिएको छ सरकारको यो कदमलाई प्रशासनिक सुधार अभियानको निरन्तरताका रूपमा हेरिएको छ सरकारले यसअघि सार्वजनिक गरेको शासकीय सुधारका कार्यसूचीमा कर्मचारी तन्त्रलाई निष्पक्ष व्यावसायिक र अनुशासित बनाउने तथा कर्मचारी आचार संहिताको प्रभावकारी कार्यान्वयन गर्ने लक्ष्य राखेको थियो नयाँ आचार संहिताहरू त्यसैको कार्यान्वयनका रूपमा आएको सरकारको भनाई छ पछिल्लो समय कर्मचारीको सार्वजनिक अभिव्यक्ति सामाजिक सञ्जालको बढ़दो प्रयोग सेवा प्रवाहमा ढिला सुस्ती तथा अनुशासन सम्बन्धी गुनासा बढ़िरहेका बेला सरकारले आचार संहिता मार्फत कड़ाई गरेको हो केही समय अघि पालिकाका प्रमुख प्रशासकीय अधिकृतका लागि आचार संहिता ल्याएको थियो भने अहिले समग्र प्रशासनिक क्षेत्रका कर्मचारीलाई कड़ाई गर्ने तयारी सरकारले गरेको छ। गैरातीदेखि पालिकाहरूले प्रयोग गर्दै आएको स्थानीय संचित कोष व्यवस्थापन प्रणाली सूत्र बन्द भएको छ। महालेखा नियन्त्रण कार्यालयका अनुसार आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 व्यवस्था अनुसार आर्थिक वर्ष समाप्त हुनुभन्दा कम्तीमा 7 दिन अगाडि भुक्तानी निकासा बन्द गर्नुपर्ने भएकाले गैरातीदेखि नै सूत्र प्रणाली बन्द भएको हो। उपमहालेखा नियन्त्रक एके प्रसाद ढकालले यो व्यवस्था अनुसार प्रणाली बन्द गरिएको जानकारी दिनुभयो। कार्यालयका अनुसार नियमावलीको व्यवस्था बमोजिम 2083 असार 32 गतेसम्म भने हिसाब मिलानका लागि मात्र प्रणाली सञ्चालनमा रहनेछ। यस अवधिमा अग्रिम आयकर, मूल्य अभिवृद्धि कर, भ्याट, पारिश्रमिक कर, कार्यालय सञ्चालन कोष, नागरिक लगानी कोष, सावधिक जीवन बीमा कोष, योगदानमा आधारित निवृत्ति भरण कोष तथा धरोटी लगायतका कट्टी भएका रकम बैंकमा जम्मा गर्न भने सकिनेछ। यसैबीच नेपाल राष्ट्र बैंकले भोलि र पर्सी विदाको दिन पनि सार्वजनिक विदामा रियल टाइम ग्रेस सेटलमेन्ट अर्थात तत्काल बैंक भुक्तानी फर्जेट प्रणाली सञ्चालन गर्ने व्यवस्था गरेको छ। राष्ट्र बैंकले आर्थिक वर्षको अन्तिम समयमा भुक्तानी प्रणालीलाई सहज बनाउन असार 27 र 28 गतेको सार्वजनिक विदामा पनि रियल टाइम ग्रेस सेटलमेन्ट प्रणाली बिहान 8 बजेदेखि बेलुका 8 बजेसम्म सञ्चालन गर्ने जनाएको छ। राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले सूचना निकाल्दै सरकारी तथा बैंकिङ वित्तीय कारोबार समयमै सम्पन्न गर्न सार्वजनिक विधामा समेत आरटीजीएस प्रणाली सञ्चालनमा रहने जानकारी दिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्जाङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
4: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
5: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौ। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौ।
4: विद्युतीय उपकरण बन्द गरौ। टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौ।
5: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौ।
4: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौ। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
5: नदी, तलाउ वा पोखरीबाट टाढा बसौ।
4: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौ।
6: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
3: सीधा कुरा, प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। अपर म्याग्दी एक जलविद्युत आयोजनाको मकिङले म्याग्दीमा पहिरो र कटानको समस्या भएको छ। म्याग्दीको धौलागिरी गाउँपालिका 7 स्यान खण्डमा अपर म्याग्दी एक जलविद्युत आयोजनाले नदी किनारमा जथाभावी माटो र मकिङ सुरुङबाट निस्किएको गेगर थुपारेपछि म्याग्दी नदीको धार परिवर्तन भई पहिरो र कटानको समस्या बढ़ेको स्थानीयवासीले गुनासो गरेका छन्। यसबाट झण्डै 18 रोपनी जग्गा, केरा खेती तथा निजी वनमा क्षति पुगेको र वातावरणीय अध्ययन प्रतिवेदन अनुसारको माटो व्यवस्थापन नगरिएको स्थानीयले बताएका छन्। आयोजना पक्षले भने केही असर परेको स्वीकार गर्दै कटान प्रभावित क्षेत्रमा संरक्षण र क्षतिपूर्ति तथा स्थानीयसँग सहमतिको प्रयास भइरहेको जनाएको छ। यस्तै मुगु जिल्लाको मुगुम, कारमारोङ र छायानाथ रारा नगरपालिकामा निर्माण हुने माथिल्लो मुगु कर्णाली जलविद्युत आयोजनाको प्रारम्भिक काम शुरू भएको छ। अर्धजलाशयुक्त प्रकृतिको आयोजना 306 मेगावाट क्षमताको छ। एलिभेट इनर्जीले निर्माण गर्न लागेको आयोजनाको उत्पादन अनुमति पत्रको प्रक्रिया अगाडि बढ़ाइएको छ। कम्पनीले 2077 सालमा आयोजनाको सर्वेक्षण अनुमति पत्र प्राप्त गरेको थियो। आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तथा आयोजना सम्भाव्यता अध्ययन प्रतिवेदन तयारीका लागि सार्वजनिक सूचना प्रकाशित गरिएको छ। आयोजनाको कुल लागत 55 अर्ब 33 करोड़ रूपियाँ बराबर रहेको छ। बिरामीहरूको उच्च चाप भएपछि भरतपुर अस्पतालले जिल्लाका सातवटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्ने योजना अघि बढ़ाएको छ। अस्पतालले पालिकाका नगर अस्पताल तथा आधारभूत अस्पताल मध्ये एउटामा भरतपुर अस्पतालका डाक्टरद्वारा बहिरंग सेवा ओपीडी सञ्चालन गर्ने योजना अघि सारेको छ। यसका लागि अस्पतालले पालिकाका प्रमुखहरूसँग छलफल अघि बढ़ाइसकेको जनाएको छ। अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर विश्वबन्धु उपगालेले भरतपुर महानगरपालिकाका कार्यवाहक मेयर चित्रसेन अधिकारी सहितको टोलीसँग शारदा नगर हेल्थ पोस्ट स्थलगत अध्ययन गरेको छ। डाक्टर बगालेले त्यो हेल्थ पोस्टमा भरतपुर अस्पतालका विशेषज्ञ डाक्टर पठाउने गरी तयारी भइरहेको समेत जानकारी दिनुभयो। अब विदेशको खबर। चीनको पूर्वी प्रान्त फुजियानमा हिजो एक जुत्ता कारखानामा लागेको आगलागीमा परिकम्तीमा 28 जनाले ज्यान गुमाएका चीनिया संचार माध्यमले जनाएका छन्। फुजियान प्रान्तको जिनज्याङ शहरमा रहेको होङटेङ जुत्ता कारखानामा दिउँसो आगो लागेको थियो। चीनिया राष्ट्रपति सी जिनपिङले आगलागीबाट ठूलो मानवीय क्षति भएको र घटनामा जिम्मेवारलाई कानूनी दायरामा ल्याउने बताउनु भएको छ। चीनको समाचार संस्था सिन्वाका अनुसार हिजो बेलुकीसम्म 28 जनाको ज्यान गएको पुष्टि भएको छ भने अझै केही मानिस हराइरहेका आशंका छ। त्यहाँको विपत्ति व्यवस्थापन मन्त्रालयले 183 जना उद्धारकर्मी र 35 गाड़ी उद्धारमा खटाएको जनाएको छ। राष्ट्रपति सी जिनपिङले खोज तथा उद्धार कार्यलाई तीव्रता दिन निर्देशन दिनुभएको छ। यो वर्ष चीनमा धेरै ठूला औद्योगिक सुरक्षा दुर्घटना भएका छन्। अब खेल खबर। फ्रान्स फिफा विश्वकप 2026 सेमी फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको बोस्टन स्टेडियममा आज बिहान सम्पन्न खेलमा फ्रान्सले दक्षिण अफ्रिकी देश मोरक्कोलाई 2-0 पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो। फ्रान्सको जितमा कप्तान किलियन एम्बापे र उस्मान डेम्बेले एक एक गोल गरेका छन्। खेलको 60 मिनटमा एम्बापेले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए। त्यसको 5 मिनट पछि डेम्बेले अर्को गोल थप्दै फ्रान्सको अग्रता 2-0 पुर्याए। जितसँगै सन् 2018 विश्व विजेता तथा साबिक उपविजेता फ्रान्सले अब फाइनल प्रवेशका लागि स्पेन र बेल्जियम बीचको दोस्रो क्वार्टर फाइनलको विजेतासँग खेल्नेछ। पराजित मोरक्को यसपटकको विश्वकप यात्रा क्वार्टर फाइनलमै समाप्त पार्दै घर फर्किएको छ। दोस्रो क्वार्टर फाइनल खेल आज राति 1:15 स्पेन र बेल्जियम बीच हुनेछ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। आज भोलि र पर्सी देशभर पानी पर्ने, केही ठाउँमा आरीघोप्टी वर्षा हुन सक्ने, बर्खामा बीपी राजमार्ग अवरूद्ध भए आधा घण्टामै खुलाउने तयारी, सार्वजनिक सेवा सुधार गर्ने सरकारको प्रयास, कर्मचारीलाई कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोगमा रोक, स्थानीय संचित कोष व्यवस्थापन प्रणाली सूत्र गैरातीदेखि बन्द, राष्ट्र बैंकले भोलि र पर्सी विदाको दिन पनि तत्काल बैंक भुक्तानी फर्सेट प्रणाली सञ्चालन गर्ने।
7: रेडियो आदिखोला 105.4।
8: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। 2-4 दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
9: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
8: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला?
9: ए, कुरो त्यस्तो भयो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
8: सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
9: स्याङ्गा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरूको सर्भिस गर्नुका साथै वारेन्टी भयो वारेन्टीबाट नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
8: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98560-54963, 98560-55104 र 98028-47723।
10: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
11: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याएँ।
10: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
11: गोली स्टार को आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल शूज हाउस वालिंग आठ नया बजार चोकईमा गोली स्टार कंपनी का पार्टी शूज स्कूल तथा ऑफिशियल शूज स्पोर्ट्स शूज लेडीज जेन्ट्स शूज तथा जुत्ता चप्पल को होलसेल एवं खुद्रा बिक्री गरी
10: गोली स्टार को अथोराइज शोरूम आरती उज्जवल शूज हाउस वालिंग आठ नया बजार चोक
11: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
10: मोबाइल 9798921 र 9462439399
12: के भयो दाइ हजुरलाई रिसले रातो पिरो भएको छ त अनुहार
13: के हुनु र भाइ यो नेट चल्दै चल्दैन आज पनि काम गर्न पाइएन
12: हो र दाइ मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको के गर्ने हो खै
10: हैन दाजुभाइको गफ त निकै जमेको छ खासमा के भएछ
13: हेर न बहिनी यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन यता भाइको नि यस्तै छ भन्दैछन्
10: हो र अब हजुरहरूले विश्वस्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोन यस्तो समस्या भोगिरहनु पर्दैन देशै ठूलो इन्टरनेट कम्पनी भएको अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ अनलाइन गेमहरू खेल्न लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9801523050 सहयोगका लागि मोबाइल 9801523051
14: छिटो भनेको वर्ल्ड लिङ्क
13: अरे शिव आज पनि कति नमिठो पकाएको होला म त बाहिरै गएर खाना खान्छु यो घरमा त कहिले पनि मिठो खान नपाउने भए
10: हजुरलाई त भनिदिए भइहाल्यो नि घरमा पनि समस्या कति हो कति स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि
13: भनेको त हो नि वालिङ आठ बिपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर
10: ल ल म भर्खरै लिन जान्छु है आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु
13: हजुर हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ
10: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग वालिङ आठ बिपी चोक
13: मोबाइल नम्बर 9856054313 र 9841443432
10: मूल्य होइन स्वास्थ्य रोजौं
15: वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको साधारण सभा हुने बारे सूचना यस वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको 6 साधारण सभा निम्न मिति समय र स्थानमा सम्पन्न हुने भएकाले यस संस्थाका सम्पूर्ण प्रतिनिधिज्यूहरू एवं अतिथि महानुभावज्यूहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ मिति यही असार 28 गते आइतबार समय बिहान 11 बजे स्थान वालिङ उद्योग वाणिज्य संघको सिटी हल वालिङ सेन्जा
16: के तपाईँ घर बनाउँदै हुनुहुन्छ यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा गिटी बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ प्रोप्राइटर देवेन्द्र थापा सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट वालिङ मोड फोन नम्बर 7364403031 मोबाइल 9856553031
11: कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।

One part time, just a little bit,

0: हेलो भाई, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
1: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9865019076, 9861790076 र 9817682223।
3: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
4: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
3: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 0615885595044044।
4: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
0: ओ माइलाबा, बिरामी हुनु भयो कि कसो?
5: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, रचाउन पैसा पनि धेरै छैन, सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
0: ल चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी, प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबाबाट चेक जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसा परीक्षण, माइनर अपरेशन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ 6 मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने, उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ईसीजी पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा, साथै उक्त दिन महिला पाठेघर रोग विशेषज्ञ डाक्टर

0: पनेरोबाट गर्भवती महिला पाठेघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
1: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
0: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड, फोन नम्बर 98464-85411। होइन, के भयो, किन बन्द भएको गाडी?
2: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको बन्द भएको भइसक।
0: कुन ब्याट्री फेरेको हो र यति छिटै बिग्रिएको?
2: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
2: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
3: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
0: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
3: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिमनी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ 8 जैसी भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र रा, सावित्री अर्याल रेग्मी।
0: फोन नम्बर 03-4141-502, मोबाइल 98-5-60-40-502 र 98-4-60-51-401।
4: नाक छोडी काम, कान छोडी नाक, बिमारले नि कहिले नछोड्ने भयो।
0: होइन ए दाई, बिमारले फेरि च्यापेको क्या हो, गुनगुनाइरहनु भएको छ त।
4: बिमार कहिले निको होला र खै, सधैँको यस्तै, एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
0: नातिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न। लुनिबा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव संगालेका विशेषज्ञहरू पनि आउँछन्।
5: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
0: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा पोक्ष रोग, हाड जोड्नी तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
5: सम्पर्क लुनिवा फार्मेसी, वालिङ 8 मिर्दी खरिबोट, मोबाइल 98-5-60-85-667।
0: नेपाल सरकारबाट मान्यता प्राप्त स्याङ्जा जिल्लाकै पुरानो, विगत लामो समयदेखि धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल, दक्ष, अनुभवी कोरियन भाषा प्रशिक्षकबाट प्रशिक्षण दिइने एस आवर कोरियन ल्याङ्ग्वेज क्याम्पस रोडमा ईपीएस टोपी कोरियन भाषा परीक्षा 2027 लागि नयाँ मोडलमा नयाँ कक्षामा धमाधम कक्षा सञ्चालन भइरहेको हुँदा इच्छुकले समयमै सम्पर्क गर्नुहोला। अन्य थप जानकारीका लागि भाषा प्रशिक्षक प्रेम भण्डारी, मोबाइल 98-4-61-24-288 र 98-4-63-86-647। ओएमजी श्रेया, कसम, तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त, कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयौ?
6: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
0: सिरियसली, वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ? म त छक्क परे।
6: छ नि, वालिङ 8 जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा, त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन् नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
6: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
0: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
6: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानोप्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
0: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। ग्रुप राइटर मंजू भंडारी विमल भंडारी मंजू ब्यूटी सलून एंड ट्रेनिंग सेंटर वालिंग आठ जंगल रेस्टुरेंट भएको भवनको पहिलो तला
6: सम्पर्क मोबाइल 9842698145।

0: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
1: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
0: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
1: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
0: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङाट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 063-4141-246, मोबाइल 9856501119 र 9856033246।
2: छ्या, कस्तो सास गनाएको तिम्रो त?
3: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
2: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भनेर मात्रै हुन्छ र?
3: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
2: यही हाम्रो वालिङ आर्ट VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त। त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
4: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार RCT गर्ने, डिजिटल प्रविधि द्वारा एक्सरे RBG गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
0: यहाँ नेपाल मेडिकल काउन्सिल NMCबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ आठ VIP टोल, NIMB ब्याङ्कबाट एक घर तल। प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान। मोबाइल 9846648622 र 9241440029।
5: वालिङवासी दाजुभाइ तथा दिदी बहिनीहरूमा धमाकेदार खुसीको खबर। नृत्य र संगीतको दुनियाँमा नयाँ क्रान्ति ल्याउन वालिङमा पहिलो पटक अत्याधुनिक र भव्य रूपमा ग्रान्ड ओपनिङ हुँदैछ। भैरव डान्स एकेडेमी एन्ड म्युजिक स्टुडियो
6: हो हजुरहरूको आफ्नै ठाउँ वालिङ नौ भुम्रे पर्वत रोडमा। यो ब्रान्ड न्यू एकेडेमी छिट्टै नै सञ्चालनमा आउँदैछ।
5: हाम्रा सेवाहरू:
6: डान्स एकेडेमी, हिप हप, जुम्बा, लोक नृत्य, आधुनिक र क्लासिकल डान्सको प्रोफेसनल ट्रेनिङ,
5: म्युजिक स्टुडियो, डिजिटल रेकर्डिङ स्टुडियोको सुविधा, गायन र विभिन्न वाद्य वादन, गिटार, किबोर्डका एडभान्स कक्षाहरू।
6: अब डान्स र म्युजिक सिक्न वा गीत रेकर्डिङका लागि पोखरा काठमाडौँ थाइरहनु पर्दैन। वालिङकै मुटुमा प्रोफेसनल मेन्टर्सको साथमा आफैलाई स्टार बनाउनुहोस्। नयाँ ओपनिङको विशेष छुटको फाइदा उठाउन आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
5: स्थान वारिङ नौ भुम्रे पर्वत रोड।
6: सम्पर्क मोबाइल नम्बर 9742580490।
5: कला हजुरको प्लेटफर्म हाम्रो भैरव डान्स एकेडेमी एन्ड म्युजिक स्टुडियो।
7: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
2: त्यति कुरामा नि यति धेरै तनाव? भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
7: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडिमेड बेहुलाका दौरा सुरुवाल, रेडिमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
0: पोसाक बगैँचा, वालिङ आठ नयाँ बजार। प्रोप्राइटर प्रकाश अरियाल। मोबाइल 9856303829।
8: घरि पैसा राख्न गयो, घरि निकाल्न, घरि बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
2: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
8: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
2: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
8: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
0: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
8: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
0: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
8: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
0: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
8: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
0: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
8: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्जा।
0: फोन 0364-40-600।
9: हजुर बुवा, यो पानी त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो। धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन। अब के गर्ने होला?
10: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो। अब चिन्ता नगर, वालिङ 8 कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
9: वाह, यो त मैले खोजेको ठाउँ रहेछ। कोइलर र बोइलरका चल्ला पनि पाइन्छ रे हो?
10: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
11: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना, साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
12: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
11: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ 8 कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 98570-62-866 र 98470-29-866।
13: पर्वत जाने गेट, सहारा एग्रोभेट।
14: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
13: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयौं गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
14: पुनश्च हामीले ब्यान्ड विड्थ अनुसार मासिक रु 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
13: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
14: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड।
13: फोन 0364-41-258।
15: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
16: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ। अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
15: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 भीआईपी टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
17: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका, साथै गरौँ प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
15: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
17: हाम्रा सेवाहरू:
15: दाँत तथा मुखको परीक्षण,
17: दाँतको एक्सरे,
15: दाँत सफा गर्ने,
17: दाँत टल्काउने,
15: मुख गनाउने समस्याको उपचार,
17: दाँत रङको सिमेन्ट भर्ने,
15: दाँतको जरेदेखिको उपचार,
17: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
15: साधारण दाँत निकाल्ने,
17: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
15: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
17: गिजाको शल्यक्रिया,
15: कृत्रिम दाँत राख्ने,
17: दाँत रङको वा मेटलको खुल लगाउने,
15: बच्चाहरूको दाँतको विशेष उपचार
17: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
13: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
15: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 पीआईपी टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
17: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0365-90-0
2: 25 मोबाइल 9860478722 नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं।

0: ना
1: अहिले हाम्रो गर्नेमा
0: 10 बजे छ
2: यस समयको साथमा जितु सुनचादी पसल
3: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको लाइनमा
2: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आधी खोला 105.4 मेगाहर्ज।
1: हतार हतार में छोरा को बिहे आटियो, अरु सब व्यवस्था मिलियो, तर अब सुन का गरगहना को व्यवस्था गर्न पर्ने भयो। कहाँ जाने के गर्ने अल्पत्र परियो।
2: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहे का लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
1: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजार को भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाती पसलबाट ल्याउने सोच बनाएकी थिए।
2: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
1: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
2: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
1: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
2: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
1: मोबाइल नम्बर 98 0661 4870 र 98 65 94 497।
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
3: घरी कम्प्युटर बिग्रिन्छ, घरी लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो गर्नै पाइएन।
4: बिग्रीका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्ने छ, सीसीटीभी जडान गर्नु छ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सीसीटीभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
3: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सीसीटीभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
4: टेलिफोन, इन्टरकम, इन्टरनेट, नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
3: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर, वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 98565 5271, 98468 32809 र 98565 5271।
5: सूचना, विशिष्ट नापी कार्यालय पाल्पा अन्तर्गत 7 नम्बर नापी टोली वालिङ साङ्जाबाट वालिङ नगरपालिका वडा नम्बर 1 साविक बराहा कालिका गाविस भित्र पर्ने पुनः नापीमा दर्ता भएका जग्गाहरूको यही असार 22 गते सोमबारबाट कार्यालय समयमा वालिङ नगरपालिका वडा नम्बर 1 को कार्यालयमा रहेको नापी टोलीले पुर्जा वितरण गरिरहेकोले उल्लेखित वडा भित्र जग्गा दर्ता गरेका सम्बन्धित जग्गा धनीहरूलाई आफ्नो नयाँ लाल बुझी लिन हार्दिक अनुरोध गर्दछौ। विशिष्ट नापी कार्यालय पाल्पा 7 नम्बर नापी टोली वालिङ स्याङ्जा।

0: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। हैन, यो घर कहाँबाट ल्याउनु भएको?
1: ए नानी, दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
0: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
1: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
2: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघार, खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
3: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 063-691-004,
4: सम्पर्क मोबाइल 97484-34484।
5: चिउरी घरको मौरी घर उद्योग, भिरकोट नगरपालिका 7 सङ्ख्या।
6: अल टाइम फार्मेसी, पुरानो टाइम फार्मेसीमा डाक्टर आउने सूचना।
7: यही असार 27 गते शनिबारका दिन
6: छाला तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर सुशील कार्की आउँदै हुनुहुन्छ। उक्त दिन जिउ चिलाउने, एलर्जी, डन्डीफोर, सेतो फुस्रो दाग, अनावश्यक कोठी आउने लगायत छाला सम्बन्धी विभिन्न समस्या भएका बिरामीहरूले सम्पर्क राख्न सक्नुहुनेछ। साथै प्रत्येक दिन अनुभवी मेडिकल अफिसर एमबीबीएस डाक्टरबाट सेवा दिनुका साथै एक्सरे, भिडियो एक्सरे, फार्मेसी, प्रयोगशाला सेवा 24 घण्टा उपलब्ध छ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान अल टाइम फार्मेसी, पुरानो टाइम फार्मेसी, वालिङ 9 तल्लो वालिङ। प्रोप्राइटर मनोज खनाल, फोन 063-441-0006, मोबाइल 98-560-55-266।
7: स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 27 गते शनिबार।
0: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
8: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, ब्याङ्कमा राख्नु भने राम्रो ब्याज दिने ब्याङ्क नै देखिँदैन।
0: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए। हामी पनि जहाँको त्यही।
8: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
0: हाम्रा सेवा तथा सुविधाहरू,
8: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
0: आकर्षक ब्याजदरमा बिमा सहित निश्चित संकलन गरिने,
8: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
0: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
8: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
0: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
4: सम्पर्क फोन नम्बर 063-441-6024।

0: हुनु नि कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो।
1: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। ल न त सँगै जाम, कहाँ हो?
0: वालिङ 8 मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
1: हजुर, यहाँ धान, मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डडेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
0: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
1: मात्र एकपटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
0: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता नेउपाने, गरिमा एग्रो, वालिङ 8 मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोल किल्लेको ठ्याक्कै अगाडि। मोबाइल 98560 51068 र 98637771।

0: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
1: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
0: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
1: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
0: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वाली बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि
1: भनेर सोचेको नि।
0: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
1: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
0: आकर्षक र राम्रा सुन चाँदीका

0: फल रहेको यस हिमाल सुनचाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
1: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गहना पाइन्छ।
0: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
1: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
0: सुखको गहना दुःखको खजना।
1: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
0: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-55-55-250।
2: सरा किन बोलाएको मलाई?
3: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कति छैन अलि विश्वासिलो ज्योतिष?
2: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मेदीमा छ रे, म पनि जान्छु त नि।
4: हाम्रा विशेषताहरू:
2: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
4: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
2: मोत र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
4: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
2: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
4: रक्षा आदि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
2: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङसा मृति बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 98-464-54-123 र 98-066-162।

0: दिदी तपाई यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ
1: के गर्नु बहिनी खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ
0: दिदी यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो तपाईँको पेटभित्रको बच्चाको के दोष त्यसलाई पनि त असर गर्छ
1: हो र बहिनी मलाई त थाहै थिएन अबबाट यो चुरोट म खाँदै खान्न अरूलाई पनि नखाने सल्लाह दिन्छु
2: सार्वजनिक हितका लागि रेडियो आदि खोला 105.4 मेगाहर्ट्ज
3: होइन के भयो किन बन्द भएको गाडी
4: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन कति छिटो बिग्रिएको बन्द भएको भैछ
3: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको
4: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन
3: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री लामो समय टिक्ने र भर पर्दो पनि हुने त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त
4: हुन्छ म त्यही जान्छु गएर फेरिहाल्छु
5: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ
6: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल
5: हामी कहाँ एक्साइड ब्याट्री इन्भर्टर सोलर कुलर मोटर सिम्नी गिजर हिटर एनएसटार आरओ फिल्टर साथै घर अफिस उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल वालिङ 8 जैसे भन्देरा प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी
6: फोन नम्बर 0364145002 मोबाइल 98560405002 र 98460151
7: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ खास के समस्या भएछ म अस्पताल लगेर ल्याउँछु है
8: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ रातभरि सुत्नु भएको छैन बरु कहाँ लैजानुहुन्छ
7: वालिन्स मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ त्यही लैजान्छु
8: हजुर विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू
7: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा
8: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा
7: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा
8: मुटुको जाँच ईसीजी सेवा
7: भाँचिएको हड्डी प्लास्टर सेवा
8: डिजिटल एक्सरे सेवा
7: चिरफार गर्ने
8: थाइराइड जाँच
7: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा
8: सर्वसुलभ फार्मेसी सेवा
7: सम्पर्क स्थान मिर्दी क्लिनिक वालिङ नगरपालिका 6 मिर्दी तल्लो चोक पुलको नजिकै
8: फोन नम्बर 0364140087 मोबाइल 98469071747
6: छाया क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना यही असार 27 गते शनिबारका दिन हाड जोड्ने नसा तथा बाथरोग विशेषज्ञ डाक्टर दिनेश कुमार विक आउँदै हुनुहुन्छ
8: यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने चलाउन अप्ठ्यारो पर्ने ढाड कमर दुख्ने पुल्ने झमझम गर्ने जोड्ने दुख्ने सुनिने पुरानो बात युरिक एसिड हड्डी मर्कने सड्कने खिएको भाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा साथै हाड जोड्ने नसा तथा बाथरोग सम्बन्धी समस्या भएका बिरामी सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ
6: साथै सोही दिन नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर मिलन श्रेष्ठ पनि आउँदै हुनुहुन्छ
8: उहाँबाट दिने सेवाहरू कान पाक्ने पी बग्ने कान राम्रोसँग नसुन्ने लामो समयसम्म रुघाखोकी लागिरहने गन्ध थाहा नपाउने नाकबाट पानी बग्ने पुरानो पिनाश टाउको दुख्ने टन्सिल बढ्ने घाँटी दुख्ने मिल्न अप्ठ्यारो हुने मुखमा घाउ खटिरा आउने जस्ता समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन
6: पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ
8: सम्पर्क स्थान छाया क्षेत्र फार्मेसी वालिङ खेल मैदान चारे बाटो फोन 0364140044 मोबाइल 98460081173
6: स्मरण रहोस् डाक्टर आउने दिन यही असार 27 गते शनिबार

0: पक्लिस्ट पक्लिस्ट पक्लिस्ट भनेको होइन, हतार हतार गर्दै कता हो र?
1: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी।
0: फर्निचरको सामानहरू दिदी, त्यस्तो हो भने वालिङ एक रामबाजसम्म रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
1: ए साँच्चै हो र? ल ल त्यसो भए त म त्यही गइहाले।
2: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार वालिङ एक रामबासा सोरुम भिरकोट एक बैरघारी मेन रोड वालिङ आठ जैसी पदेरा।
0: मोबाइल 9856309888 र 9856555988।
3: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त, यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
4: दिमाग हुनुपर्छ दिमाग, कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ, त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ यही वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
3: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ, साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
4: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर वालिङ आठ मोड गरिमा बैङ्कको ओह्रालोमा।
3: मोबाइल 9815356496।
5: वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको साधारण सभा हुने बारे सूचना। यस वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको छैटौं साधारण सभा निम्न मिति समय र स्थानमा सम्पन्न हुने भएकाले यस संस्थाका सम्पूर्ण प्रतिनिधिज्यूहरू एवं अतिथि महानुभावज्यूहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही असार 28 गते आइतबार, समय बिहान 11 बजे, स्थान वालिङ उद्योग वाणिज्य संघको सिटी हल वालिङ सेन्जा।
6: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
0: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
6: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
0: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ, साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अन्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
7: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
0: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 0364121133। मल्ल फार्मेसीमा डाक्टर आउने सूचना। यही असार 27 गते शनिबारका दिन हाड जोड्ने नसा तथा बाथरोग विशेषज्ञ डाक्टर प्रथिन्त राज ओन्त आउँदै हुनुहुन्छ।
8: यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्ने नसा तथा बाथरोग सम्बन्धी समस्या भएका बिरामी सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
0: साथै सोही दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर जमिल मिग्रानी पनि आउँदै हुनुहुन्छ।
8: यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने, साया, अनावश्यक गुठी, दाग, दुबी, सेतु दुबी, डन्डीफोर, जिउ चिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
0: पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
8: सम्पर्क स्थान मल्ल फार्मेसी वालिङ 8 तल वालिङ, प्रोप्राइटर सुरेन्द्र मल्ल, स्वर्गीय पिता रामलाल मल्ल, फोन नम्बर 0364141051, मोबाइल 9856052949।
0: स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 27 गते शनिबार।

0: ए नानी, त्यो पानी नपिउ त।
1: किन र काका?
0: त्यो पानी फोहोर छ।
1: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौँ।
2: सार्वजनिक हितका लागि रेडियो आदि खोला।
3: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ। हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, तीन महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी ट्वेल्भ, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै कोलबडी चेकअप विशेष छुटमा गरिन्छ। त्यसै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
4: सम्पर्क वालिङ प्याथोलोजी प्राली तल्लो वालिङ अल टाइम फार्मेसीको अगाडि।
3: सम्पर्क फोन नम्बर 0635900018, मोबाइल 9840516635 र 9813769611।
4: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
3: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
5: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
3: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
5: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
3: के मिटर तथा गेटबल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
5: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
3: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौ,
5: पानीको स्रोत वरिपरि फोहोर नगरौ, नफालौ र त्यस्तो गरेको देखेमा खबर गरौ,
3: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौ र जरिवानाबाट बचौ,
5: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौ,
3: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
5: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
3: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
5: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
3: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364147469 र 0364142068।
5: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
3: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
6: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
7: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
6: हो र दाई, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
8: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
7: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
8: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
3: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805123050, सहयोगका लागि मोबाइल 9805123051।
9: छिटो भनेको वर्ल्ड लिङ्क।
10: रेडियो आदि खोला 105.4।

0: अहिले हाम्रो गर्नेमा 11 बजेको छ।
1: यस समयको साथमा जितु सुनचादी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोरको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको लाइनमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आधी खोला 105.4 मेगाहर्ज।
1: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन, कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
2: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
1: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
2: ए कुरो त्यस्तो भयो, पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
1: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
2: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मरमत गरिन्छ।
1: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मरमत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98560-54963, 98560-55104 र 98028-47723।
3: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
1: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
3: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
1: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
3: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
1: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
3: मोबाइल 98469-18921 र 98462-39399।
4: सूचना विशिष्ट नापी कार्यालय पाल्पा अन्तर्गत 7 नम्बर नापी टोली वालिङ साङ्जाबाट वालिङ नगरपालिका वडा नम्बर 1 साविक बराहा कालिका गाविस भित्र पर्ने पुनः नापीमा दर्ता भएका जग्गाहरूको यही असार 22 गते सोमबारबाट कार्यालय समयमा वालिङ नगरपालिका वडा नम्बर 1 को कार्यालयमा रहेको नापी टोलीले पुर्जा वितरण गरिरहेकोले उल्लेखित वडा भित्र जग्गा दर्ता गरेका सम्बन्धित जग्गा धनीहरूलाई आफ्नो नयाँ लाल बुझी लिन हार्दिक अनुरोध गर्दछौ। विशिष्ट नापी कार्यालय पाल्पा 7 नम्बर नापी टोली वालिङ साङ्जा।

0: के तपाई घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनु होला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 0363443031, मोबाइल 98565533031। साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
1: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
2: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
1: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
2: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
1: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी शर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा DTF प्रिन्ट लगायतका कामहरू छिटो, छरितो र सुपथ मूल्यमा गरिन्छ।
3: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
1: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी,
3: मोबाइल नम्बर 98560 1976, 98161 9076 र 98176223।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
2: ओ माइलाबा, बिरामी हुनुभयो कि कसो?
3: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, जचाउन पैसा पनि धेरै छैन, सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
2: ल चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबाबाट जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसा परीक्षण, माइनर अपरेशन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ 6 मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने। उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ईसीजी पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा, साथै उक्त दिन महिला पाठ्यघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरूबाट गर्भवती महिला पाठ्यघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
3: पुनः फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
2: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ 6 मिर्दी जगत रोड, फोन नम्बर 98464-85411।
4: ए अंकल, गालामा हात राखेर अध्याएर मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
5: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। 2-4 दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
4: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू,
6: वालिङमा पहिलो पटक दन्त रोग विशेषज्ञबाट दाँत परीक्षण,
4: दाँत सफा गर्ने टल्काउने,
6: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
4: दाँतको जरासम्म सफा गरी भर्ने,
6: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
4: दाँतमा खोल राख्ने,
6: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
4: बाङ्गो टिङ्गो दाँत मिलाउने,
6: बच्चाहरूको दाँतको विशेष उपचार,
4: मुखको धेरै पुरानो समस्या, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
6: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
4: मोबाइल 98460-21629 र 98461-2551।
7: नाक छोडी काम, काम छोडी नाक, बिमारले नि कहिले नछोड्ने भयो।
2: होइन ए दाई, बिमारले फेरि च्यापे कि क्या हो, गुनगुनाइरहनु भएको छ त।
7: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापे छ त नि नानी।
2: नातिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न, लुनिबा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव विशेषज्ञहरू पनि आउँछन्।
7: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू,
2: जनरल मेडिसिन, फिजिसियन, मुठ रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा पोक्ष रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
7: सम्पर्क लुनिवा फार्मेसी, वालिङ 8 मिर्दी खरिबोट, मोबाइल 98560-85667।

0: न
1: भन त
0: पल्लो घरको दिदीले कति राम्रो दराज ल्याउनु भएको रहेछ नि हजुर पनि जानु न भकुण्डेमा रहेको बाबा फर्निचरमा पाइन्छ रे नि त कस्तो राम्रो छ
1: बाबा फर्निचर वालिङ 10 भकुण्डे प्रोप्राइटर ओम शर्मा मोबाइल 9856319066
0: कार्यक्रम आटियो अरू तयारी पूरा भयो खाजा नास्ता यही बनाउन सम्भव देखिएन कसरी व्यवस्था मिलाउने होला म्याडम
2: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि त्यहाँबाट ल्याउनु पर्ला
0: ठिक भन्नुभयो म्याडम त्यहीबाट ल्याउनु पर्ला विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक डेरीजन्य पदार्थहरू दूध दही पनिर नौनी घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ
2: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला
0: नवदुर्गा मिष्ठान्न भण्डार वालिङाट मोड पेट्रोल पम्पको अगाडि प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला सम्पर्क नम्बर 063441246 मोबाइल 9556501119 र 9556333246 नौहेर आज पनि आधा सामान त छोडिरहेको छ खै त पूजाको सामान
3: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र भोलिदेखि आफै बजार गएर लिएर आऊ
0: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि
3: ए हो र ल ल के छुटेछ टिपेर देऊ त म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु
0: हजुर हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ
3: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ 8 बगालेटोल
0: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुमरे पङ्गेनी
3: मोबाइल नम्बर 9847621380

0: कस्तो सास गनाएको तिम्रो त
1: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
0: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भनेर मात्रै हुन्छ र
1: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
0: यही हाम्रो वालिङ आठ भिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
2: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
0: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोग उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिहाई टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान मोबाइल 9845648622 र 9921440029
3: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ मैले खोजेको जुत्ता यही नै हो
4: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई
3: बाबु बरु कहाँबाट ल्याइसियो जुत्ता
4: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि पाण्डे सु सेन्टर हो त्यहीबाट ल्याएको
3: ल ठिक गरिस विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज अफिसका लागि अफिसियल सुज स्कूल कलेजका लागि स्कूल कलेज सुज साथै लेडिजका लागि स्पोर्ट्स सुज क्याजुअल सुज सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ
4: पाण्डे सु सेन्टर वालिङ बजार
3: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे
4: मोबाइल नम्बर 9846086005
5: स्कूल तथा अफिस का ड्रेस किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो भागादौड गर्नु पनि समय छैन सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने
0: त्यति कुरा माने यति धेरै तनाव भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ
5: हजुर सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू सरकारी कर्मचारीका ड्रेसहरू संघ संस्था सहकारीका ड्रेसहरू रेडीमेड बेहुलाका दौरा सुरुवाल रेडीमेड कोट प्यान्ट झोला जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्
0: पोसाक बगैँचा वालिङ आठ नयाँ बजार प्रोप्राइटर प्रकाश अरियाल मोबाइल 9856308029
6: लौ फेरि कहाँ के भयो गाडीको छतबाट यात्रु खसेरे
7: सावधान तपाईँहरू पनि गाडीको छतमा बसी असुरक्षित यात्रा नगर्नुहोला
8: सार्वजनिक हितका लागि रेडियो आदि खोला 105.4 मेगाहर्ज

0: घरि पैसा राख्न गयो, घरि निकाल्न, घरि बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
1: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलमाथि काम गर्छु।
0: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
1: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
0: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
1: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
0: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
1: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
0: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
1: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
0: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
1: त्यस्तै IMF, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
0: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्चा।
1: फोन 0364-46-600।
2: हजुर बुवा, यो पानी त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
3: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर, वालिङ 8 कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोबेट सेन्टरमा जाऊ त बाबु।
2: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
3: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
4: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना, साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
5: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
4: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ 8 कटहर बोर्ड, SBI ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847029686।
6: पर्वत जाने गेट, सहारा एग्रोभेट।
7: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त, यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
8: दिमाग हुनुपर्छ दिमाग, कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ, त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ यही वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
7: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइन का कोट पाइन्ट, स्कूल, कलेज तथा सम्पूर्ण अफिसियल कपड़ाहरू दक्ष कारीगरबाट तयार गरिन्छ, साथै इमर्जेन्सी कपड़ा र रेडीमेड कोट पाइन्ट पनि उपलब्ध छ।
8: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा बैंकको ओह्रालोमा।
7: मोबाइल 9815-56496।
6: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले, औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
0: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
6: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
0: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
6: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
0: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, ECG, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
6: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल वालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
9: गण्डकी मेडिकल कलेज, GMC पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा, एक महिनाको चौथो शनिबार।
0: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा। फोन 0363-44594।

0: तपाई घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, बिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयौं गाउँपालिकामा गुणस्तरीय सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
0: पुनश्च हामीले ब्यान्ड विथ अनुसार मासिक रू 800 इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
1: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
0: जानकारीका लागि वालिङ इन्टरनेट प्राली वालिङ 8 मोड,
1: फोन 063-4141-258।
2: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
3: दाँत पनि कता कता फर्किएका छन्। दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
2: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
3: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 साँझ 7 सेवा प्रदान गरिनेछ।
2: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SP कम्प्लेक्समा गत साउन 6 नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
3: हाम्रा सेवाहरू:
2: दाँत तथा मुखको परीक्षण,
3: दाँतको एक्सरे,
2: दाँत सफा गर्ने,
3: दाँत टल्काउने,
2: मुख गनाउने समस्याको उपचार,
3: दाँत रङको सिमेन्ट भर्ने,
2: दाँतको जरेदेखिको उपचार,
3: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
2: साधारण दाँत निकाल्ने,
3: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
2: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
3: गिजाको शल्यक्रिया,
2: कृत्रिम दाँत राख्ने,
3: दाँत रङको वा मेटलको खुल लगाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार
3: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
1: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जीसीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
2: वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
3: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 063-5900-25, मोबाइल 98-60-40-78-22। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं।

0: अहिले हाम्रो गर्नेमा दिउँसोको 12 बजेको छ।
1: यस समयको साथमा जितु सुनचादी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको लाइनमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
3: रेडियो आदिखोला 105.4।
4: सबैभन्दा पहिले मुख्य खबर। पूर्वी नेपाल सहित काठमाडौँ उपत्यकाका साना नदीमा बाढ़ीको जोखिम, 3 दिन उच्च सतर्कता अपनाउन आग्रह। कर्णाली नदीमा गाड़ी खसेर बेपत्ता भएका मध्ये थप 2 जनाको शव फेला, बेपत्ता अरूको खोजी चल्दै। जलनका बिरामी गणेश नेपालीको अवस्था चिन्ताजनक, थप उपचारका लागि भारत नलगिने। शक्तिशाली आँधीपछि चीनमा सुनामीको खतरा, 170,000 उद्धारकर्मी तयारी अवस्थामा, 17,000 भन्दा धेरैलाई सुरक्षित ठाउँमा सारियो। र विश्वकप फुटबलको दोस्रो क्वार्टर फाइनल खेलमा आज स्पेन र बेल्जियमले खेल्दै। नेपाल खबरमा अब पूरा खबर। देशका पूर्वी तथा मध्य पहाड़ी भेगका विभिन्न ठाउँमा बाढ़ीको जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। आउँदा केही दिनसम्म पानी परिरहने भएकाले साना नदी तथा खोलाहरूमा आकस्मिक बाढ़ी आउन सक्ने महाशाखाले चेतावनी दिएको छ। महाशाखाका अनुसार आज इलाम, झापा, सोलुखुम्बु, धनकुटा, तेह्रथुम, ओखलडुंगा, खोटाङ, संखुवासभा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक लगायत आसपासका क्षेत्रबाट बग्ने साना नदी तथा खोलाहरूमा पानीको बहाव उल्लेख्य बढ़ने सम्भावना छ। यससँगै काठमाडौँ उपत्यकाका ललितपुर, भक्तपुर, त्यसैगरी चितवन, बर्दिया तथा आसपासका जिल्लाका साना नदी तथा खोलाहरूमा पनि पानीको बहाव बढ़न सक्ने पूर्वानुमान छ। विशेष गरी शहरी क्षेत्रमा रहेका खोला करिडोर तथा नदी किनारका बस्तीहरू डुबान र आकस्मिक बाढ़ीको जोखिममा रहेकाले सतर्क रहन महाशाखाले सुझाव दिएको छ। नदी किनारमा बसोबास गर्ने नागरिकलाई मौसम तथा बाढ़ी सम्बन्धी सूचना निरन्तर लिन र आजदेखि 3 दिनसम्म ठूलो वर्षाको सम्भावना भएकाले पर्सीसम्म नै बाढ़ीको जोखिम भएका क्षेत्रमा सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। कर्णाली राजमार्ग अन्तर्गत दैलेखको चामुण्डा बिन्द्रसैनी नगरपालिका 7 साङ्गेतडामा अघिल्लो हप्ता बिहिबार कर्णाली नदीमा बेपत्ता भएका मध्ये थप 2 जनाको शव हिजो बेलुकी फेला परेको छ। योसँगै दुर्घटनामा ज्यान गुमाएर शनाखत हुनेको संख्या 3 पुगेको छ। जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख एवं प्रहरी नायब उपरीक्षक श्रवण कुमार विकका अनुसार आफन्तले घटनास्थलमा पुगेर शव बुझिसकेका छन्। हिजो शव फेला पर्नेमा कालीकोटको पचाल झरना गाउँपालिका 9 का मेखे तिरुवा र कालीकोटकै राजकोट नगरपालिका 2 कि 18 वर्षीय सृजना खड्का रहेका छन्। उनीहरूको ठेगाना र विवरण पहिचान भई आफन्तहरूले शनाखत गरेर शव बुझिसकेको प्रहरीले जनाएको छ। यसअघि कालीकोटकै पचाल झरना गाउँपालिका 9 का जेखे तिरुवाको शव फेला परेको थियो। अझै गाड़ी चालक सुर्खेतको पञ्चपुरी नगरपालिका 8 का तुलाराम सुवेदी र उहाँका भाई सहचालक रामु सुवेदी सहित अन्य यात्रुको अवस्था भने अज्ञात छ। सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश 02001X1055 नम्बरको फोर्स गाड़ी गएको बिहिबार सड़कबाट झण्डै 400 मिटर तल कर्णाली नदीमा खसेको थियो। सशस्त्र प्रहरी बलको गोताखोर टोली सहितको संयुक्त सुरक्षा निकायले नदी र आसपासका क्षेत्रमा बाँकी बेपत्ताहरूको खोजी गरिरहेको छ। जलनका बिरामी मुगु जिल्लाको सोरू गाउँपालिका 1 का 25 वर्षीय गणेश नेपालीको अवस्था चिन्ताजनक बनेको छ। साथै उहाँलाई थप उपचारका लागि तत्काल भारत नलैजाने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार गणेशको उपचारमा संलग्न डाक्टरले शुरूआतमा दिएको सुझाव अनुसार नेपालीलाई भारतको नयाँ दिल्लीमा रहेको एम्स अस्पतालमा लैजाने तयारी थियो। नेपालीका लागि हवाई उद्धार एयर एम्बुलेन्सको व्यवस्था समेत गरिएको थियो। त्यसअघि नेपालीको उपचारको सम्पूर्ण खर्च सरकारी कोषबाट बिहोर्ने निर्णय समेत भएको थियो। वीर अस्पतालको बर्न आईसीयू वार्डमा भेन्टिलेटरमा रहनुभएका नेपालीको उपचार चलिरहेको र अवस्था गम्भीर रहेकाले यस्तो बेला अन्यत्र स्थानान्तरण गर्न झन जोखिम हुने डाक्टरहरूले सुझाव दिएपछि तत्काल भारत नलैजाने भएको हो। हिजो दिउँसो 3 बजे वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका नेपालीको झण्डै 60% शरीरको भाग जलेको छ। वीर अस्पतालको प्लास्टिक सर्जरी विभागका संयोजक डाक्टर पीयूष दाहालको नेतृत्वमा युनिटमा प्रमुख डाक्टर अपार लामिछाने, क्रिटिकल केयरका डाक्टर निर्माण गेवाली, एनेस्थेटिस्ट जयप्रकाश ठाकुर, प्राध्यापक डाक्टर रविराम श्रेष्ठ र नर्सिङ सेवाका स्वास्थ्यकर्मी सहित 21 जनाको टोली नेपालीको उपचारमा संलग्न छ। नेपालीले हिजो त्रिपुरेश्वरमा रहेको राहदानी विभाग अगाडि पेट्रोल खन्याएर आफैलाई जलाउनु भएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा लगातार घटेको सुनचाँदीको भाउ आज बढ़्यो, पुँजी बजार विकास मार्गचित्र सार्वजनिक गर्ने सेवनको आश्वासन लगायतका खबर बाँकी नै छन्।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधाकुरा प्रश्न विचार यो उज्यालो रेडियो नेटवर्क काठमाण्डमा 90 मेगाहर्ज यतिन्जेल हामीले काठमाण्डु उपत्यका सहित देशका पूर्वी क्षेत्रका नदीमा बाढ़ीको जोखिम कर्णाली नदीमा गाड़ी खचेर बेपत्ता भएका मध्य थप 2 जनाको शव फेला जलनका बिरामी गणेश नेपालीको अवस्था चिन्ताजनक लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। हप्ताको पहिलो कारोबार दिनदेखि केही घटेको सुन चाँदीको भाव अन्तिम कारोबार दिन आज भने बढ़ेको छ। सुनको भाव आज तोलामा 2700 रूपियाँले बढ़ेको हो। पहिलो कारोबार दिन गएको आइतबार सुनको भाव 400 रूपियाँले, सोमबार 900 रूपियाँले र बुधबार 1400 रूपियाँले घटेको। सुनको भाव आज भने 2700 रूपियाँले बढ़ेको छ। हिजो सुनको भाव तोलाको 2,87,100 रूपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव पनि 170 रूपियाँले बढ़ेको छ। हिजो चाँदीको भाव 160 रूपियाँले घटेर तोलाको 4,340 रूपियाँमा कारोबार भएकोमा आज 170 रूपियाँले बढ़ेर तोलाको 4,510 रूपियाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। शेयर बजार निरन्तर ओह्रालो लागेपछि नेपाल धितोपत्र बोर्ड सेभनले पूँजी बजारका लगानीकर्ताहरूलाई आश्वासन दिँदै विज्ञप्ति सार्वजनिक गरेको छ। सेभनले हिजो विज्ञप्ति निकाल्दै पूँजी बजारमा देखिएका विद्यमान समस्या समाधान र लगानीकर्ताहरूको हित संरक्षणका लागि आउँदा हप्ताभित्र समयबद्ध कार्ययोजना सहितको पूँजी बजार विकास मार्गचित्र सार्वजनिक गर्ने जनाएको हो। धितोपत्र बजारमा अहिले देखिएका समस्या र दीर्घकालीन रूपमा लगानीकर्ताका गुनासोप्रति बोर्डको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै यसका लागि आवश्यक गृह कार्य भइरहेको विज्ञप्तिमा उल्लेख छ। बजारलाई थप स्वस्थ, सुरक्षित र प्रभावकारी बनाउन धितोपत्र सम्बन्धी ऐन, धितोपत्र दर्ता तथा निष्कासन नियमावली र सूचीकृत संगठित संस्थाहरूको संस्थागत सुशासन सम्बन्धी निर्देशिका लगायतका कानूनी व्यवस्थाहरूको समसामयिक पुनरावलोकन गर्ने कार्य समेत बोर्डले प्रारम्भ गरिसकेको जनाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आउँदो साउनदेखि 3 महिनासम्म डेंगी सचेतना अभियान सञ्चालन गर्ने भएको छ। साउन, भदौ र असोज 3 महिनासम्म डेंगी सचेतना अभियान सञ्चालन गरिने इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डाक्टर गोकर्ण प्रसाद दाहालले जानकारी दिनुभयो। उहाँले साउनदेखि डेंगीको संक्रमण बढ़ने सम्भावना भएकाले 3 महिनासम्मका लागि सचेतना अभियान सञ्चालन गरी आम नागरिकलाई सचेत बनाइने बताउनुभयो। अब विदेशको खबर। एक हप्ता यताको भीषण आँधी र बाढ़ीका कारण कम्तीमा 50 जनाको ज्यान गइसकेको चीनमा शक्तिशाली टाइफुन बबी अर्थात आँधीपछि सुनामी आउने सतर्कता अपनाइएको छ। हजारौं नागरिकलाई सुरक्षित ठाउँमा सारिएको छ भने उद्धार टोलीलाई तयारी अवस्थामा राखिएको चीनिया संचार माध्यमहरूले जनाएका छन्। प्रति घण्टा 162 किलोमिटरको अधिकतम निरन्तर गतिमा बढ़िरहेको टाइफुन आज ताइवानको उत्तरी भेग हुँदै अघि बढ़ने र त्यसपछि भोलि राति चीनको फुजियान र जेजियाङ प्रान्तको सीमा क्षेत्र नजिकै स्थल भागमा प्रवेश गर्ने अनुमान गरिएको छ। यसअघि यसले साइपन सहित प्रशान्त क्षेत्रका अमेरिकी भूभागमा सुनामीका रूपमा तीव्र हावा र वर्षा गराएको थियो। ताइवानमा ठूलो वर्षाको पूर्वानुमानसँगै राजधानी ताइपेईका विद्यालय बन्द गरिएका छन्। उत्तरी तटमा माछा मार्ने ढुंगाहरू बन्दरगाहमा बाँधिएका छन् भने जापान, हङकङ लगायतका गन्तव्यका धेरै उडान भोलिसम्मका लागि रद्द गरिएका चीनिया संचार माध्यमले जनाएको छ। चीनको झेजियाङ प्रान्तमा 17,000 भन्दा बढ़ी नागरिकलाई सुरक्षित ठाउँमा सारिएको छ। झण्डै 1,70,000 उद्धारकर्मीलाई सम्भावित विपदका लागि तयारी अवस्थामा राखिएको चीनिया समाचार संस्था सिन्वाले जनाएको छ। अब खेल खबर। फिफा विश्वकप 2026 को क्वार्टर फाइनल को दोस्रो खेलमा आज युरोपका दुई टोली स्पेन र बेल्जियमले खेल्दैछन्। अमेरिकाको क्यालिफोर्नियामा रहेको सोफी स्टेडियममा नेपाली समयअनुसार यो खेल राति पौने 1 बजे शुरू हुनेछ। अहिलेसम्म अपराजित रहेको स्पेन आजको खेलमा आफ्नो उत्कृष्ट लय कायम राख्ने लक्ष्यमा छ। बेल्जियम पनि स्पेनलाई हराउँदै सेमी फाइनल पुग्ने योजनामा छ। स्पेन यस विश्वकपमा अहिलेसम्म अपराजित रहँदै 1 गोल पनि नखाएको टोली हो। 2024 युरोपियन च्याम्पियन समेत रहेको स्पेनको बलियो रक्षा पंक्तिले प्रतियोगिताभर विपक्षीलाई प्रभावकारी रूप रोक्दै आएको छ। बेल्जियम पनि उत्कृष्ट लयमा छ। अमेरिकालाई अन्तिम 16 खेलमा 4-1 गोलले पराजित गर्दै बेल्जियम क्वार्टर फाइनलमा पुगेको हो। आजको खेलको विजेताले सेमी फाइनलमा फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ। त्यसै गरी दुवै टोलीका लागि आजको खेल विश्वकप उपाधिका यात्राका लागि महत्वपूर्ण मानिएको छ। पहिलो क्वार्टर फाइनल खेलमा आज बिहान साबेक उपविजेता फ्रान्स फिफा लीगको सेमी फाइनलमा प्रवेश गरिसकेको छ। फ्रान्सले मोरक्कोलाई 2-0 पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो। उज्यालो रेडियो नेटवर्क काठमाण्डमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक। पूर्वी नेपाल सहित काठमाण्ड उपत्यका साना नदीमा बाढ़ीको जोखिम, 3 दिन उच्च सतर्कता अपनाउन आग्रह। कर्णाली नदीमा गाड़ी खचेर बेपत्ता भएका मध्ये थप 2 जनाको शव फेला, बेपत्ता अरूको खोजी चल्दै। जलनका बिरामी गणेश नेपालीको अवस्था चिन्ताजनक, थप उपचारका लागि भारत नलगिने। शक्तिशाली आँधीपछि चीनमा सुनामीको खतरा, 1,70,000 उद्धारकर्मी तयारी अवस्थामा, 17,000 भन्दा बढ़ीलाई सुरक्षित ठाउँमा सारियो। र विश्वकप फुटबलको दोस्रो क्वार्टर फाइनल खेलमा आज राति स्पेन र बेल्जियमले खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो।

0: रेडियो आदि खुला 105.4
1: हतार हतार में छोरा को बिहे आटियो अरु सब व्यवस्था मिलियो तर अब सुन का गरगहना को व्यवस्था गर्नु पर्ने भयो कहाँ जाने के गर्ने अल्पत्र परियो
2: तिमी अल्पत्र नपर न मैले विश्वासिलो ठाउँमा बिहे का लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु
1: लौ अब कहाँ दिनुभयो मैले बैरगारी नयाँ बजार को भूपू सैनिक एन खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिए
2: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको ढुक्क बस न
1: हजुर ग्राहकहरुको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि सरेको जानकारी गराउँछौ
2: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ
1: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल
2: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि
1: मोबाइल नम्बर 9806641870 र 9865494497
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता
3: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो दुई चार दिन भइसक्यो एसी पनि चलेको छैन कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन
4: होइन के भयो र किन हल्लाखोर गरेको हो
3: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु किनेको पनि धेरै भएको छैन राम्रोसित कहाँ बनाउँछन् होला
4: ए कुरो त्यस्तो भयो पिर नगर न विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र त्यहाँ गएपछि ढुक्क हुन्छ
3: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज वासिङ मेसिन एसी भ्याकुम क्लिनर इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ किचन चिम्नी टिभी इन्डक्सन चुलो राइस कुकर मिक्सर पनि उपलब्ध छ
4: स्याङ्जा सहित गुल्मी पाल्पाको रामपुर पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ
3: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र वालिङ 8 नयाँ बजार लाइन राधे राधे चोकबाट 3 घर तल प्रोप्राइटर कृष्ण पाठक सम्पर्क मोबाइल 9855054963 9855551104 र 9800247723
1: लौ हेर आज पनि आधा सामान त छोडिराखेको छ खै त पूजाको सामान
2: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र भोलिदेखि आफै बजार गएर लिएर आऊ
1: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि
2: ए हो र ल ल ठिकै छुटेछ टिपेर देऊ त म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु
1: हजुर हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ
2: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ 8 बगालेटोल
1: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी
2: मोबाइल नम्बर 9847721380
5: के भयो दाइ हजुरलाई त्यसले रातो पिरो भएको छ त अनुहार
6: के हुनु र भाइ यो नेट चल्दै चल्दैन आज पनि काम गर्न पाइएन
5: हो र दाइ मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको के गर्ने हो खै
1: हैन दाजुभाइको गफ त निकै जमेको छ खासमा के भएछ
6: हेर न बहिनी यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन यता भाइको नि यस्तै छ भन्दैछन्
1: हो र अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोन यस्तो समस्या भोगिरहनु पर्दैन देशकै ठूलो इन्टरनेट कम्पनी भएको अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को डुअल ब्यान्ड राउटर पनि ल्याएको छ अनलाइन गेमहरू खेल्न लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805123050 सहयोगका लागि मोबाइल 9805123051
7: छिटो बनेको वर्ल्ड लिङ्क

0: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
1: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
0: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
1: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
0: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
1: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बीपी चोक।
0: मोबाइल नम्बर 9855 54313 र 9141 43 42।
1: मूल्य होइन स्वास्थ्य रोजौं।
0: दिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।

0: दिनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आब्दाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनु होला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 63 40 33, मोबाइल 98 55 33। साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
1: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कति जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
2: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
1: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए। हामी पनि जहाँको त्यही।
2: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
1: हाम्रा सेवा तथा सुविधाहरू
2: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
1: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
2: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
1: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने।
2: IME, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
1: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
0: सम्पर्क फोन नम्बर 63 40 41 6024।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: बुढी, यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
1: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितो सुनचाँदी पसलमा मात्रै पाइन्छ।
0: ए त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो
1: त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
0: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
2: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश।
3: जितु सुनचाँदी पसल वालिङ आठ भुसाल पेट्रोल पम्प गाउँबेसी डिपार्टमेन्ट सँगै जोडिएको पाँच घर यता जैसी पधेरा जाने बाटो तर्फ कुनाको लाइनमा।
0: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
0: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
4: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
0: वालिङ छ मिर्दीको तल्लो चोकमा, पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
4: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
0: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा।
4: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा।
0: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा।
4: मुटुको जाँच, ईसीजी सेवा।
0: भाँचिएको हड्डी प्लास्टर सेवा।
4: डिजिटल एक्सरे सेवा।
0: चिरफार गर्ने,
4: थाइराइड जाँच,
0: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा।
4: सर्वसुलभ फार्मेसी सेवा।
0: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
4: फोन नम्बर 0364-41087, मोबाइल 9849701-7147।
5: ए दिदी, पक्नुस्ट भनेको होइन, हतार हतार गर्दै कता हो र?
6: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी।
5: फर्निचरको सामानहरू दिदी, त्यसो हो भने वालिङ एक रामबाजसम्म रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
6: ए साँच्चै हो र? ल त्यसो भए त म त्यही गइहाले।
4: हाम्रा सेवाहरू, फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट 6 सुन्दर बजार, वालिङ 1 रामबासा, सोरुम भिरकोट 1 बैरघारी मेन रोड, वालिङ 8 जैसी पदेरा। मोबाइल 9856309888 र 9856555988।

0: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
1: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
0: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
2: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
3: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063412133।
4: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, बिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयौं गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
4: पुनश्च हामीले ब्यान्डविड्थ अनुसार मासिक ₹800 इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
2: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
4: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड,
2: फोन 063441258।
5: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
1: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
5: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
1: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका, साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
5: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SP कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
1: हाम्रा सेवाहरू:
5: दाँत तथा मुखको परीक्षण,
1: दाँतको एक्सरे,
5: दाँत सफा गर्ने,
1: दाँत टल्काउने,
5: मुख गनाउने समस्याको उपचार,
1: दाँत रङको सिमेन्ट भर्ने,
5: दाँतको जरेदेखिको उपचार,
1: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
5: साधारण दाँत निकाल्ने,
1: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
5: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
1: गिजाको शल्यक्रिया,
5: कृत्रिम दाँत राख्ने,
1: दाँत रङको वा मेटलको खुल लगाउने,
5: बच्चाहरूको दाँतको विशेष उपचार
1: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
2: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जीसीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
5: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
1: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 063590025, मोबाइल 9860478822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं।

0: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर।
1: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
0: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, तीन महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
1: सम्पर्क वालिङ प्याथोलोजी प्राली तल्लो वालिङ अल टाइम फार्मेसीको अगाडि।
0: सम्पर्क फोन नम्बर 0635900018, मोबाइल 9840516535 र 9813769611।
1: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङको एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
0: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
2: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
0: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
2: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
0: के मिटर तथा गेटबल बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
2: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
0: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
2: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
0: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
2: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
0: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
2: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 दिन अगावै पूर्व जानकारी गराऊ।
0: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास ब्याङ्कमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
2: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068।
2: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
0: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: देख ना, अहिले हाम्रो गर्नेमा 1 बजेको छ।
1: यस समयको साथमा जितु सुनचादी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको लाइनमा विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदि खुला 105.4
1: सूचना सूचना सूचना विशिष्ट नापी कार्यालय पाल्पा अन्तर्गत 7 नम्बर नापी टोली वालिङ साङ्जाबाट वालिङ नगरपालिका वडा नम्बर 1 साविक बराहा कालिका गाविस भित्र पर्ने पुनः नापीमा दर्ता भएका जग्गाहरूको यही असार 22 गते सोमबारबाट कार्यालय समयमा वालिङ नगरपालिका वडा नम्बर 1 को कार्यालयमा रहेको नापी टोलीले पुर्जा वितरण गरिरहेकोले उल्लेखित वडा भित्र जग्गा दर्ता गरेका सम्बन्धित जग्गा धनीहरूलाई आफ्नो नयाँ लाल पुर्जा बुझी लिन हार्दिक अनुरोध गर्दछौ। विशिष्ट नापी कार्यालय पाल्पा 7 नम्बर नापी टोली वालिङ स्याङ्जा।
2: कहाँ हुनु नि? कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो?
3: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ, ल न त सँगै जाम। कहाँ हो?
2: वालिङ 8 मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
3: हजुर, यहाँ धान मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डडेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
2: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
3: मात्र एकपटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
2: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने, गरिमा एग्रो वालिङ 8 मोड स्टाफ होटलको आडैमा, वालिङ सिटी पो लेखिनेको ठ्याक्कै अगाडि। मोबाइल 98560 5168 र 98637071।

0: ए नानी, त्यो पानी नपिऊ त।
1: किन र काका?
0: त्यो पानी फोहोर छ।
1: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौँ।
2: सार्वजनिक हितका लागि रेडियो आदि खोला।
3: ओ माइलाबा, बिरामी हुनु भयो कि कसो?
4: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, जचाउमा पैसा पनि धेरै छैन, सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
3: ल, चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबाबाट जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसाब परीक्षण, माइनर अपरेशन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने, उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ईसीजी पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा, साथै उक्त दिन महिला पाठ्यघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरोबाट गर्भवती महिला पाठ्यघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
4: पुनश्च फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
3: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड, फोन नम्बर 98464-85411।
5: होइन, के भयो, किन बन्द भएको गाडी?
6: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइसक।
5: कुन ब्याट्री फेरेको हो र यति छिटै बिग्रिएको?
6: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
5: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
6: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
7: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
8: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
7: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल, वालिङ 8 जैसी भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
8: फोन नम्बर 0364-41-502, मोबाइल 98560-40502 र 98460-51401।

0: एमजी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयो
1: थ्याङ्क यू रिया इन्टरनेसनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि
0: सिरियसली वालिङमा यस्तो वाओ लुक्स दिने सलुन छ म त छक्क परे
1: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास हेयर जस्तै चम्किन्छ
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
1: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
0: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
1: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानो प्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
2: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ
0: ग्रुप राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
1: सम्पर्क मोबाइल 9842698145

0: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
1: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
0: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनीर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
1: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
0: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङआठ मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 063-4141-246, मोबाइल 98560-50119 र 98560-33246।

0: स्कूल तथा अफिस का ड्रेस किनेर बनाउनु पर्ने अनि अन्य कपड़ा चाहिएको थियो। भागादौड़ गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
1: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ।
0: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपड़ाहरू तथा अर्डर बमोजिमका कपड़ाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
1: पोसाक बगैँचा, वालिङ 8 नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 9856308329।
2: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
1: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
2: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
1: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका, साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
2: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SP कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
1: हाम्रा सेवाहरू:
2: दाँत तथा मुखको परीक्षण,
1: दाँतको एक्सरे,
2: दाँत सफा गर्ने,
1: दाँत टल्काउने,
2: मुख गनाउने समस्याको उपचार,
1: दाँत रङको सिमेन्ट भर्ने,
2: दाँतको जरेदेखिको उपचार,
1: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
2: साधारण दाँत निकाल्ने,
1: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
2: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
1: गिजाको शल्यक्रिया,
2: कृत्रिम दाँत राख्ने,
1: दाँत रङको वा मेटलको खुल लगाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार
1: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
3: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
2: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
1: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0635905025, मोबाइल 9860478822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं।

0: आहा, कति राम्रो हो बालीनाले। बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
1: बिउ र मल दुवै राम्रो हो नि नानी। रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
0: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
1: वालिङ आठ पतञ्जली योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
0: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशीय सहकारी संस्था वालिङ आठ नयाँ बजार र पतञ्जली यो पीठको आडेमा सम्पर्क नम्बर 0364 41 696।
2: के भयो दाई हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
3: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
2: हो र दाई, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
4: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
3: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन। यता भाइको नि यस्तै छ भन्दैछन्।
4: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा संचार भएको ओल्डिङ जोड्नु यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको, अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
5: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805123050, सहयोगका लागि मोबाइल 9805123051।
0: लौ हेर, आज पनि आधा सामान त छोडिराखेको छ। खै त पूजाको सामान?
1: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र। भोलिदेखि आफै बजार गएर लिएर आऊ।
0: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
1: ए हो र, ल ल, के छुटेछ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
0: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
1: एन्जल फलफूल तरकारी तथा किराना पसल, वालिङ आठ बगालेटोल,
0: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी,
1: मोबाइल नम्बर 9847621380।

0: बस ना अले हम लोग अनिमा दुई बजे कछा
1: ए समय को साथ मा जितू सुनचादी पसल
2: भुसाल पेट्रोल पंप संगै चोडिएको डिपार्टमेंट स्टोर्स को पांच घर अगाड़ी जैसी पंद्रह तर्फ जाने बाटो मा कुनाको लाइन मा
1: विश्वासिलो भर पर्दो र आकर्षक डिजाइन का गरगहना खरीद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुस् है
3: दुख दुख का तरेलीहरूसँग रम्दै
4: तपाईँकै अन्तर्मनमा चोखो र पवित्र भई आदि खोला जस्तै सदा बगिरहने
3: तपाईँको मनको ढुकढुकी आदि खोलाको स्पन्दन
4: तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो आदि खोला
3: 105.4 मेगाहर्ज
5: आहा कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो
6: हो र मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वाली नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए
5: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु
6: गोल्ड स्टार को आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिंग आठ नया बजार चोकईमा गोल्ड स्टार कंपनी का पार्टी सुज स्कूल तथा अफिशियल सुज स्पोर्ट्स सुज लेडीज जेन्ट्स सुज तथा जुत्ता चप्पल को होलसेल एवं खुद्रा बिक्री गरिन्छ
5: गोल्ड स्टार को अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिंग आठ नया बजार चोक
6: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
5: मोबाइल 9849618921 र 9862439399
6: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो दुई चार दिन भइसक्यो एसी पनि चलेको छैन कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन
7: होइन के भयो र किन हल्लाखोर गरेको हो
6: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु किनेको पनि धेरै भएको छैन राम्रोसित कहाँ बनाउँछन् होला
7: ए कुरो त्यस्तो भयो पिर नगर न विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र त्यहाँ गएपछि ढुक्क हुन्छ
6: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनी का सामानहरू वारेन्टी का साथ बनाइनुका साथै विभिन्न ब्रान्ड का फ्रिज वासिङ मेसिन एसी भ्याकुम क्लिनर इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ किचन सिम्नी टिभी इन्डक्सन चुलो राइस कुकर मिक्सर पनि उपलब्ध छ
7: स्याङ्जा सहित गुल्मी पाल्पाको रामपुर पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ
6: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र वालिङ आठ नयाँ बजार लाइन राधे राधे चोकबाट 3 घर तल प्रोप्राइटर कृष्ण पाठक सम्पर्क मोबाइल 9856054963 9856055104 र 9008247723
8: के भयो दाइ हजुरलाई रिसले रातो पिरो भएको छ त अनुहार
9: के हुनु र भाइ यो नेट चल्दै चल्दैन आज पनि काम गर्न पाइएन
8: हो र दाई मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको के गर्ने हो खै
10: होइन दाजुभाइको गफ त निकै जमेको छ खासमा के भएछ
9: हेर न बहिनी यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन यता भाइको नि यस्तै छ भन्दैछन्
10: हो र अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु यस्तो समस्या भोगिरहनु पर्दैन देशकै ठूलो इन्टरनेट कम्पनी भएको अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को डुअल ब्यान्ड राउटर पनि ल्याएको छ अनलाइन गेमहरू खेल्न लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ
5: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805123050 सहयोगका लागि मोबाइल 9805123051

0: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। हैन, यो घर कहाँबाट ल्याउनु भएको?
1: ए नानी, दक्ष तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
0: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
1: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघार नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
2: हजुर, हामी कहाँ दक्ष कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघार, खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
3: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 063-691-0004,
4: सम्पर्क मोबाइल 97484-34484।
5: चिउरी घरको मौरी घर उद्योग, भिरकोट नगरपालिका 7, स्याङ्जा।
6: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा, घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 63-44-331, मोबाइल 98-55-55-331। साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
7: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
8: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
7: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने, घर बनाए। हामी पनि जहाँको त्यही।
8: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
7: हाम्रा सेवा तथा सुविधाहरू,
8: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
7: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
8: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
7: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
8: IME, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
7: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुण्डे।
4: सम्पर्क फोन नम्बर 03-6141-6024।

0: हेलो भाई, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
1: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो, छरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9865019076, 9861719076 र 9817162223।
3: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
4: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
3: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साटफेर गर्न पनि सजिलो होस्।
4: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
3: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुनचाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
5: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रहे, ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
3: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
5: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
3: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
5: सुखको गहना, दुखको खजना।
3: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
5: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 9855-55-250।
6: सरा, किन बोलाएको मलाई?
7: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे, कतै छैन अलि विश्वासिलो ज्योतिष?
6: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाउँछ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु त नि।
8: हाम्रा विशेषताहरू:
9: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
8: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
9: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
8: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
9: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
8: रक्षादी जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
9: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ छ, मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846-54-123 र 9806-61-52।

0: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ। हैन, के भएको छ र तपाईलाई?
1: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो नराम्ररी खाना खाछु, न त सुतेको नै छु। कहिल्यै सन्चो नहुने भयो मलाई त।
0: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
2: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
0: दाँत सफा गर्ने टल्काउने,
2: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
0: दाँतको जरासम्म सफा गरी भर्ने,
2: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
0: दाँतमा खोल राख्ने,
2: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
0: बाङ्गो टिङ्गो दाँत मिलाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार,
0: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
2: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
0: मोबाइल 9864221629 र 9861868251।
3: नाक छोडी कान, कान छोडी नाक, बिमारले नि कहिल्यै नछोड्ने भयो।
4: होइन ए दाई, बिमारले फेरि च्यापेको क्या हो, गुनगुनाइ रहनु भएको छ त।
3: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापे छ त नि नानी।
4: नातिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न, लुनिबा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव गालेका विशेषज्ञहरू पनि आउँछन्।
3: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
4: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा फुक्सु रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
3: सम्पर्क लुनिवा फार्मेसी, वालिङ 8 मिर्दी खरिबोट, मोबाइल 9556085667। आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
5: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
3: वालिङ छ मिर्दीको तल्लो चोकमा, पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यहीँ लैजान्छु।
5: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू:
3: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
5: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
3: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
5: मुटुको जाँच, ईसीजी सेवा,
3: भाँचिएको हड्डी प्लास्टर सेवा,
5: डिजिटल एक्सरे सेवा,
3: चिरफार गर्ने,
5: थाइराइड जाँच,
3: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
5: सर्वसुलभ फार्मेसी सेवा।
3: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक, पुलको नजिकै।
5: फोन नम्बर 0364-41087, मोबाइल 9864-69-7140।

0: कस्तो सास गनाएको तिमीले त
1: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
0: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भनेर मात्रै हुन्छ र
1: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
0: यही हाम्रो वालिङ आर्ट भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
2: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
0: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोग उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिहाई टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान मोबाइल 9845648622 र 9921440029 आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ मैले खोजेको जुत्ता यही नै हो
3: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई
0: बाबु बरु कहाँबाट ल्याइसियो जुत्ता
3: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि पाण्डे सु सेन्टर हो त्यहीबाट ल्याएको
0: ल ठिक गरिस विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज अफिसका लागि अफिसियल सुज स्कूल कलेजका लागि स्कूल कलेज सुज साथै लेडिजका लागि स्पोर्ट्स सुज क्याजुअल सुज सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ
3: पाण्डे सु सेन्टर वालिङ बजार
0: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे
3: मोबाइल नम्बर 9846086005
4: घरि पैसा राख्न गयो घरि निकाल्न घरि बिजुलीको बिल पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ कि दिदी
5: यी सबै कुरामा मलाई त धेरै सहज छ म घरमै बसेर मोबाइलबाटै काम गर्छु
4: हो र दिदी अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त
5: हेर भाइ म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ मैले त्यसै गरेको छु
4: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु एकपटक सहकारीमा गएर बुझ्छु
5: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने
4: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने
5: टेलिफोन खाने पानी विद्युत डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने
4: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्
5: त्यस्तै नियमित ऐच्छिक दैनिक बाल बचत खुत्रुके बचत गृहिणी बचत ज्येष्ठ सदस्य बचत कोपिला बचत आवधिक बचत चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको
4: त्यस्तै औद्योगिक व्यापार व्यवसाय कृषि शैक्षिक आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण सामाजिक ऋण वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ
5: त्यस्तै आईएमई प्रभु हिमाल वेस्टर्न युनियन सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ
4: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ छ मेर्दी स्याङ्जा
5: फोन 0364 40 600

0: दिदी पक्लिस्टा भनेको हैन हतार हतार गर्दै कता हो र
1: घर बनाएन त सकियो अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकि नि बहिनी
0: फर्निचरको सामानहरू दिदी त्यसो हो भने वालिङ एक रामबाससम्म रहेको सफल फर्निचरमा जानु न त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ
1: ए साँच्चै हो र ल ल त्यसो भए त म त्यही गइहाले
2: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ नोट बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार वालिङ एक रामबासा सोरुम भिरकोट एक बैरघारी मेन रोड वालिङ आठ जैसी पदेरा
0: मोबाइल 9856309888 र 9856555988
3: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले
4: दिमाग हुनुपर्छ दिमाग कपडा जस्तो कुरा सधैँ सिलाइँदैन परेको बेलामा मात्र सिलाइन्छ त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ मेरो छनौट चाहिँ एङ वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो
3: हामी कहाँ दौरा सुरुवाल आधुनिक डिजाइनका कोट प्यान्ट स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ
4: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर वालिङ आठ मोड गरिमा ब्याङ्कको ओह्रालोमा
3: मोबाइल 9815564696
0: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले औषधि खाएको त हो निको नभएपछि के गर्ने
5: किन चिन्ता लिएकी तिमीले अब झगडा हुने दिन सकियो आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा
0: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन अब त जान्नमा कहीँ पनि
5: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन
0: हो र त्यहाँ के सेवाहरू पाइन्छ त
5: त्यहाँ त रगत दिसाब पिसाब खकार वीर्य थाइराइड कोलेस्ट्रोल सुगर युरिक एसिड बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे मुटुको जाँच इसिजी आकस्मिक उपचार निशुल्क गर्भवती जाँच छाला तथा यौन रोग मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ
0: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ नाक कान घाँटी दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ साथै 24 घण्टा गृह प्राथमिक अस्पताल वालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ
6: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट छाती मुटुरोग तथा दीर्घ रोग सुगर थाइराइड प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा प्रत्येक महिनाको चौथो शनिबार
5: वालिङ सिटी पोलिक्लिनिक प्राली वालिङ आठ स्याङ्जा फोन 063-440-594

0: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
1: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
0: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
1: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
0: के मिटर तथा गेटबल बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
1: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
0: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खानेपानी कर्मचारीलाई तुरन्त खबर गरौं,
1: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
0: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
1: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
0: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
1: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खानेपानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
0: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू रु 22,000 गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
1: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063-441-469 र 063-441-268।
1: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
0: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
2: आहा, कति राम्रो सोफा हो, चिटिक्क परेको।
3: मेड इन बाबा फर्निचर हो नि, नामै काफी बाबा फर्निचर।

0: सुनस ना, अहिले हाम्रो गाडीमा तीन बजेको छ।
1: यस समयको साथमा जितु सुनचादी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोरको पाँच घर अगाडि जैसी पन्ध्र तर्फ जाने बाटोमा कुनाको लाइनमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
3: रेडियो आदिखोला 105.4
4: प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। जलनका बिरामी गणेश नेपालीको उपचारको क्रममा ज्यान गयो, माइती घरमा युवाको प्रदर्शन, घटनाको निष्पक्ष छानबिन गर्न विपक्षी दलको माग। सार्वजनिक लेखा समितिद्वारा बेरुजु छलफलका लागि 5 उपसमिति गठन, राष्ट्रपाले 3 राख्दा बाँकी 2 एमाले र राप्रपा। जात गर्ने भनिएको धुर्वे हात्ती अझै भेटिएन, 25 जनाको जनशक्ति परिचालन। दक्षिण स्पेनमा डडेलोमा परिकम्तीमा 11 जनाको ज्यान गयो, 19 जना बेपत्ता, दक्षिण युरोप भरि डडेलो फैलिँदै। र अस्ट्रेलियाको बिग बास लीगको उद्घाटन खेल भारतको चेन्नईमा हुने। नेपाल खबरमा अब पूरा खबर। जलनका बिरामी गणेश नेपालीको उपचारको क्रममा ज्यान गएको छ। मुगुको सोरु गाउँपालिका एक घर भई भक्तपुर बस्दै आएका 25 वर्षीय गणेशको वीर अस्पतालमा उपचारको क्रममा आज बिहान 11:30 बजेतिर निधन भएको वीर अस्पतालका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले जानकारी दिनुभयो। यसअघि अस्पतालले पत्रकार सम्मेलनमा जलनबाट गणेशको शरीरको झण्डै 60% भाग जलेको जानकारी दिएको थियो। अवस्था चिन्ताजनक भएपछि तत्काल थप उपचारका लागि भारत नलैजाने निर्णय पनि भएको थियो। जलन लगत्तै हिजो दिउँसो 3 गणेशलाई वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो। उहाँले हिजो राहदानी विभाग अगाडि पेट्रोल खनाएर आफूलाई जलाउनु भएको थियो। यसैबीच माइतीघर मण्डलामा युवाहरूले प्रदर्शन गरेका छन्। गणेश नेपालीले ज्यान गुमाउनु पर्ने अवस्था सिर्जना हुनुको कारण र घटनामा संलग्नलाई कार्यवाहीको माग राखेर युवाहरूले आज प्रदर्शन गरेका हुन्। यस्तै वीर अस्पतालमा पनि सुरक्षा व्यवस्था कडा पारिएको छ। गणेशको परिवार र आफन्तले सब बुझ्न अस्वीकार गरेका छन्। सरकारले परिवारको हेरचाहको पूर्ण जिम्मेवारी लिनुपर्ने परिवार र आफन्तको अडान रहेको छ। गणेशको श्रीमती र एक छोरी छन्। यो घटनाको विषयमा अनुसन्धानका लागि नेपाल प्रहरीले काठमाडौँ महानगरका 3 नगर प्रहरीसँग सोधपूछ र थप प्रक्रिया अघि बढ़ाएको जनाएको छ। यसैबीच प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी, कांग्रेस, एमाले र राप्रपाले मुगुका गणेश नेपालीले ज्यान गुमाउनुपर्ने अवस्थाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन्। काठमाडौँको त्रिपुरेश्वरमा हिजो आफ्नै शरीरमा पेट्रोल छर्केर जलन भएका र ज्यान गुमाएका युवाको विषयमा आजको प्रतिनिधि सभा बैठकमा प्रश्न उठेको हो। यो विषयमा विपक्षी दलहरूले सरकारको ध्यान आकर्षण गराएका हुन्। साथै विपक्षी दलका सांसदहरूले घटनाको सम्बन्धमा निष्पक्ष छानबिन गर्न माग समेत गरेका छन्। नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद पार्वती विक वर्षमान पुन लगायतले ज्यान गुमाएका नेपालीको घटनाका विषयमा सरकारले जिम्मेवारी लिनुपर्ने बताउनुभयो। यस्तै यो घटनामा राज्य किन मुख दर्शक बनेर बसेको भन्दै कांग्रेसले प्रश्न गरेको छ। कांग्रेसका सांसद वासना थापाले शरीरमा आगो लगाएको अवस्थामा पनि एम्बुलेन्स समेत नपठाएको आरोप लगाउनुभयो। त्यस्तै नेकपा एमाले यो घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएको छ। उसले विज्ञप्ति निकालेर घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएको हो भने प्रतिनिधि सभा बैठकमा पनि पार्टीको तर्फबाट विशेष समय लिएर बोल्दै एमालेकी सांसद भूमिका लिम्बु सुब्बाले राज्यले लिने ट्राफिक जरिवाना उचित हो वा होइन भनेर गणेश नेपालीको अनुहारमा हेर्न आग्रह गर्नुभयो। साथै उहाँले यो घटनाको छानबिन गर्न माग गर्नुभएको छ। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको संसदीय दलका नेता ज्ञान बहादुर साईले गणेश नेपालीले ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना हुनुको कारण राज्यको नीति भएको बताउनु भएको छ। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले जलनबाट ज्यान गुमाएका मुगुका गणेश नेपालीको घटनालाई सामूहिक आत्मचिन्तनको विषय बनाउनुपर्ने बताउनु भएको छ। सामाजिक सञ्जाल फेसबुक मार्फत वहाँले यसलाई एक नागरिकको जीवन, एउटा परिवारको असह्य पीड़ा र हाम्रो मानवीय संवेदनासँग जोड़िएको विषय रहेको उल्लेख गर्नुभयो। यो कुनै राजनैतिक बहस वा दोषारोपणको विषय होइन, यो एउटा नागरिकको जीवन र हाम्रो मानवीय संवेदनासँग जोड़िएको गम्भीर विषय हो, थापाले लेख्नु भएको छ। उहाँले आम युवाले भोग्नु परेका निराशा र राज्य संयन्त्रप्रति नागरिकको असहाय भावनाबारे प्रश्न उठाउँदै गणेशको परिवारलाई सहयोग गर्न सबैलाई आग्रह समेत गर्नुभएको छ। हिजो जलनबाट घाइते भएका मुगुका 25 वर्षीय गणेश नेपालीको उपचारको क्रममा आज बिहान वीर अस्पतालमा ज्यान गएको हो। संघीय संसदको सार्वजनिक लेखा समितिले बेरोजगारीमाथि विस्तृत छलफल र अध्ययन गर्न 5 उपसमिति गठन गरेको छ। आज सिंहदरबारमा बसेको समितिको बैठकले विभिन्न 5 उपसमिति गठन गरेको हो। समितिका सभापति भरत बहादुर खड्काको नेतृत्वमा बसेको समितिको बैठकले सरकारी निकायमा आर्थिक पारदर्शिता कायम गर्न र थुप्रिएको बेरोजगारीलाई समयमै फर्स्यौट गर्ने उद्देश्यका साथ मन्त्रालय र निकायलाई 5 समूहमा विभाजन गरेको छ। अर्थ र सुशासन उपसमितिको संयोजकमा रूकेश रंजित चयन हुनुभएको छ। सुरक्षा न्याय कानून र प्रशासन उपसमितिको संयोजकमा यज्ञ बहादुर बोगटी हुनुहुन्छ। खुशबु ओली संयोजकत्वमा भौतिक पूर्वाधार पर्यटन विकास उपसमिति त्यस्तै आर्थिक उत्पादन विज्ञान प्रविधि वातावरण र मानव उपसमितिको संयोजकत्वमा खगेन्द्र सुनार हुनुहुन्छ। सामाजिक न्याय कल्याण र समावेशीकरण उपसमितिको संयोजकमा मनिष चा रहनु भएको छ। समितिका सभापति खड्काले सार्वजनिक लेखा समितिका विभिन्न उपसमितिहरू गठन भइसकेकोले अब समितिको कामले गति लिने विश्वास व्यक्त गर्नुभयो। उहाँले समितिको उद्देश्य प्राप्तिका लागि सहयोग गर्न सबै राजनीतिक दलका नेताहरूलाई अपील समेत गर्नुभयो। यसअघिको बैठकमा सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीले सबै उपसमितिको संयोजकमा दावी गरेसँगै बैठक स्थगित गरिएको थियो। तर आजको बैठकमा भने सहमति अनुसार एमाले र राप्रपाले एक एक उपसमिति संयोजक पाएका छन् भने बाँकी 3 उपसमितिको नेतृत्व रासोपाले पाएको छ। बोगटी नेकपा एमालेका तथा ओली राप्रपाका सांसद हुनुहुन्छ। त्यस्तै सुनार झा र रंजित सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हुनुहुन्छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन् सुन्दै गर्नुहोला।
5: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
6: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
7: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
6: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
8: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
9: फोन 0556-94-33-493-555।
4: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। ध्रुवे हात्तीलाई नियन्त्रणमा लिएर दारा काट्ने तयारी गरिएको भए पनि अहिलेसम्म डाट गर्न सकिएको छैन। डाट भनेको जंगली जनावरलाई नियन्त्रणमा लिन वा उपचार गर्न प्रयोग गरिने प्रविधि हो। ध्रुवे हात्ती चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा उपद्रो गर्दै आएको जंगली हात्ती हो। यो हात्तीले अहिलेसम्म 25 जनाको ज्यान लिइसकेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पूर्जाले बताउनुभयो। पछिल्लो पटक गएको शनिबार भरतपुर महानगरपालिका 23 21 वर्षीय आशिका बोटे र उहाँका 4 वर्षीय छोरा भरतलाई ध्रुवे हात्तीले आक्रमण गरी ज्यान लिएको थियो। त्यसपछि निकुञ्जले हात्तीलाई डाट गर्न 25 जनाको जनशक्ति परिचालन गरेको छ। तर अहिलेसम्म ध्रुवे हात्ती भेटिएको छैन। 2074 सालमा नेपाली सेनाका सेनानी मेजरलाई आक्रमण गरेर ज्यान लिएकोमा 9 वर्षपछि शनिबार आमा छोराको ज्यान लिएको थियो। अब विदेशको खबर दक्षिणी स्पेनमा लागेको डडेलोमा परि कम्तीमा 11 जनाले ज्यान गुमाएका छन्। यस्तै डडेलोमा परि अरू 19 जना बेपत्ता भएका अण्डालुसियाका क्षेत्रीय नेता जुआनामा मोरेनोलाई बताउनु भएको बीबीसीले जनाएको छ। बिजुलीको तार चुडिएर भूइँमा खसेका कारण आगलागी शुरू भएको र तीव्र गतिमा नजिकैका जंगलहरूमा फैलिएको खबरमा उल्लेख छ। यद्यपि अधिकारीहरूले आगलागीको कारण पुष्टि गरेका छैनन्। यस गर्मीयाममा झण्डै 40 डिग्री सेल्सियस तापक्रम सहितको लामो समयसम्म चलेको तातो हावाको लहरका कारण दक्षिण युरोपभर डडेलो लागेको छ। फ्रान्स, पोर्चुगल र स्पेनमा कैयौं अग्नि नियन्त्रकहरू डडेलो निभाउने प्रयास गरिरहेका छन् भने हजारौं मानिस आफ्नो घर छोड्न बाध्य भएका छन्। आपतकालीन सेवाहरूका अनुसार आगलागीका कारण धेरै सड़कहरू बन्द छन् र झण्डै 1000 जनालाई सुरक्षित ठाउँमा सारिएको छ। अब केही खेल खबर। अस्ट्रेलियाको बिग बास लीग बीबीएल क्रिकेटको उद्घाटन खेल भारतको चेन्नईमा हुने भएको छ। 16 संस्करणको बीबीएलमा साबिक विजेता पर्थ स्कोचर्स र मेलबर्न रेनेगेड्स बीचको पहिलो खेल आउँदो डिसेम्बर 12 तारीकमा चेन्नईको एम चिदम्बरम रंगशालामा हुने भएको हो। मेलबर्न क्रिकेट ग्राउण्ड एमसीजीमा आयोजित कार्यक्रममा अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिज र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यसबारे आधिकारिक रूपमा घोषणा गर्नुभयो। यसअघि गएको फेब्रुअरीमा क्रिकेट अस्ट्रेलियाले चेन्नईको मैदानलाई सम्भावित स्थलका रूपमा पहिचान गरेको थियो। लगत्तै तमिलनाडु क्रिकेट संघ टीएनसीए र भारतीय क्रिकेट नियन्त्रण बोर्ड बीसीसीआईसँगको सकारात्मक छलफल चेन्नईमा बीबीएलको उद्घाटन खेल आयोजना गर्ने योजना अघि बढ़ेको थियो। क्रिकेट अस्ट्रेलियाको 5 सदस्यीय टोलीले चेन्नईको मैदान पनि निरीक्षण गरेका थिए। बीबीएल पहिलो पटक अस्ट्रेलिया बाहिर हुन लागेको हो। फिफा विश्वकप फुटबलको क्वार्टर फाइनल खेलमा आज राति युरोपका दुई टोली स्पेन र बेल्जियमले खेल्दैछन्। यो खेल अमेरिकाको क्यालिफोर्नियामा नेपाली समय अनुसार राति पाउने 1 बजे शुरू हुनेछ। गैराती भएको पहिलो क्वार्टर फाइनलमा साबिक उपविजेता फ्रान्सले मोरक्कोलाई 2 गोलले हराउँदै सेमी फाइनलमा पुगेको छ। यसैबीच विश्वकप फुटबलमा प्रयोग भइरहेको भिडियो असिस्टेन्ट रेफ्री अर्थात भीएआर विवादित भइरहेको छ। यसपटक अन्तिम 16 भएको अर्जेन्टिना र इजिप्ट बीचको खेलमा अर्जेन्टिनाको जितपछि भीएआर बारे थप चर्चा र नयाँ बहस चर्किएको छ। अरू खेलमा पनि छिटफुट असन्तुष्टि देखिएका थिए। फिफाले औपचारिक रूपमा सन् 2018 रूसमा भएको प्रतियोगितामा भीएआर लागू गरेको थियो। भीएआर भिडियो प्रविधिको उपयोग मार्फत मैदानमा रहेका रेफ्रीलाई निर्णय लिन सघाउने प्रणाली हो। अर्थात मैदानमा भएका महत्वपूर्ण घटना रेफ्रीले देखेनन् वा स्पष्ट हुन सकेनन् र त्यसका कारण कुनै महत्वपूर्ण निर्णयमा त्रुटि भयो भने भीएआर प्रयोग गरिन्छ। यसले रेफ्रीलाई अझ राम्रो निर्णय लिन सहयोग गर्ने विश्वास गरिन्छ। तर अहिले पनि भीएआरबाट गरिएका निर्णय विवादरहित हुन सकिरहेका छैनन्। फिफाका अनुसार अहिलेसम्म विश्वभर 300 भन्दा धेरै प्रतियोगितामा यो प्रविधि उपयोग भएको छ। यो विश्वकपमा अहिलेसम्म खेलिएका 96 खेलमध्ये रेफ्रीले 23 पटक मात्र मनिटर हेरेका छन् र प्रति खेलका हिसाबले हेर्दा यो संख्या अघिल्लो विश्वकपको भन्दा कम हो। रूसपछि कतारमा भएको विश्वकपमा भीएआरले 27 पटक निर्णय तय गर्यो। तीमध्ये 2 बाहेक सबैमा मनिटर हेरेपछि रेफ्रीले आफ्नो प्रारम्भिक निर्णय बदलेका थिए। रूसमा भएको प्रतियोगिताका 64 खेलमा 20 पटक भीएआरको प्रयोग भएको थियो। रेफ्रीले 17 निर्णय परिवर्तन गरे जसमा प्रतियोगिताको महत्वपूर्ण फाइनल खेलमा गरिएको निर्णय पनि समावेश थियो। चारभन्झ्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। जलनका बिरामी गणेश नेपालीको उपचारको क्रममा ज्यान गयो। माइती घर र वीर अस्पताल अगाडि युवाको प्रदर्शन। घटनाको निष्पक्ष छानबिन गर्न विपक्षी दलको माग। सार्वजनिक लेखा समितिद्वारा बेरुजु छलफलका लागि 5 उपसमिति गठन। रासोपाले 3 राख्दा बाँकी 2 एमाले र राप्रपा। डाट गर्ने भनिएको धुर्वी हात्ती अझै भेटिएन। 25 जनाको जनशक्ति परिचालन। दक्षिण स्पेनमा डडेलोमा परि कम्तीमा 11 जनाको ज्यान गयो। 19 जना बेपत्ता। दक्षिण युरोपभरि डडेलो फैलिँदै। र अस्ट्रेलियाको बिग बास लीगको उद्घाटन खेल भारतको चेन्नईमा हुनेछ।

0: रेडियो आधी खुला 105.4
1: हतार हतार में छोरा को बिहे आटियो अरु सब व्यवस्था मिलियो तर अब सुन का गर गहना को व्यवस्था गर्नु पर्ने भयो कहाँ जाने के गर्ने अल्पत्र परियो
2: तिमी अल्पत्र नपर न मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गर गहना बनाउन अर्डर दिइसकेको छु
1: लौ अब कहाँ दिनुभयो मैले बैरेगारी नयाँ बजारको बुपु सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिए
2: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको ढुक्क बस न
1: हजुर ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि सरेको जानकारी गराउँछौ
2: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ
1: प्रुफ राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल
2: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि
1: मोबाइल नम्बर 98061 40870 र 98665 94 497
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता
1: आहा कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो
3: हो र मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए
1: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु
3: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज स्कूल तथा अफिसियल सुजहरू स्पोर्ट्स सुज लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ
1: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक
3: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
1: मोबाइल 98469 18921 र 98462 39 389
4: घरि कम्प्युटर बिग्रिन्छ घरि लाइन जान्छ हैरान भयो कति धेरै काम गर्न थियो गर्नै पाइएन
5: बिग्रीका बनाएर हुने भए बनाउला नभए नयाँ किनौला इन्भर्टर हाल्नु पर्नेछ सिसिटिभी जडान गर्नु छ मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ
4: यहाँ कम्प्युटर ल्यापटप बिक्री तथा मरमत प्रिन्टर बिक्री तथा मरमत सिसिटिभी जडान तथा मरमत विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ
5: टेलिफोन इन्टरकम इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ ब्रोसर क्यालेण्डर सर्टिफिकेटहरू डिजाइन गरिन्छ टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्
4: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस वालिङ आठ नयाँ बजारको ओह्रालो सम्पर्क नम्बर 98565 271 98468 32809 र 98565 50 271

0: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
1: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
0: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
1: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
0: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
1: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बीपी चोक।
0: मोबाइल नम्बर 9855054313 र 9141443842।
1: मूल्य होइन स्वास्थ्य रोजौं।
2: वालिङ वासी दाजुभाइ तथा दिदी बहिनीहरूमा धमाकेदार खुसीको खबर। नृत्य र संगीतको दुनियाँमा नयाँ क्रान्ति ल्याउन वालिङमा पहिलो पटक अत्याधुनिक र भव्य रूपमा ग्रान्ड ओपनिङ हुँदैछ। भैरव डान्स एकेडेमी एन्ड म्युजिक स्टुडियो
3: हो हजुरहरूको आफ्नै ठाउँ वालिङ 9 भुम्रे पर्वत रोडमा। यो ब्रान्ड न्यू एकेडेमी छिट्टै नै सञ्चालनमा आउँदैछ।
2: हाम्रा सेवाहरू:
3: डान्स एकेडेमी, हिप हप, जुम्बा, लोक नृत्य, आधुनिक र क्लासिकल डान्सको प्रोफेसनल ट्रेनिङ,
2: म्युजिक स्टुडियो, डिजिटल रेकर्डिङ स्टुडियोको सुविधा, गायन र विभिन्न वाद्य वादन, गिटार, किबोर्ड का एडभान्स कक्षाहरू।
3: अब डान्स र म्युजिक सिक्न वा गीत रेकर्डिङका लागि पोखरा काठमाडौँ थाइरहनु पर्दैन। वालिङकै मुटुमा प्रोफेसनल मेन्टर्सको साथमा आफैलाई स्टार बनाउनुहोस्। नयाँ ओपनिङको विशेष छुटको फाइदा उठाउन आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
2: स्थान: वालिङ 9 भुम्रे पर्वत रोड।
3: सम्पर्क मोबाइल नम्बर 9742580490।
2: कला हजुरको प्लेटफर्म हाम्रो भैरव डान्स एकेडेमी एन्ड म्युजिक स्टुडियो।
1: कहाँ हुनु नि? कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो।
4: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। ल न त सँगै जाम। कहाँ हो?
1: वालिङ 8 मोडमा भर्खरै खुलेको छ नि, गरिमा एग्रो हो, त्यही पाइन्छ, हिँड त्यही जाम।
4: हजुर, यहाँ धान, मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डडेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
1: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्य पाइन्छ।
4: मात्र एक पटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
1: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने, गरिमा एग्रो, वालिङ 8 मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोल किल्लेको ठ्याक्कै अगाडि। मोबाइल 9855051068 र 9673770071।

0: ओ माई बाबा, बिरामी हुनु भयो कि कसो?
1: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, जचाउन पैसा पनि धेरै छैन, सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
0: ल, चिन्तै नलिनुहोस् न माई बाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबाबाट जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसाब परीक्षण, माइनर अपरेशन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने, उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ईसीजी पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा, साथै उक्त दिन महिला पाठेघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरूबाट गर्भवती महिला पाठेघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
1: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
0: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड, फोन नम्बर 98464-85411।
2: बुढी, यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ, तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
3: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि, त्यस्तो गहना त वालिङको जितु सुनचाली पसलमा मात्रै पाइन्छ।
2: ए, त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो
3: त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्, शुद्ध सुन, भरपर्दो सेवा।
4: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेर तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
0: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश, जितु सुनचाँदी पसल वालिङ आठ भूषाल पेट्रोल पम्प गाउँबेसी डिपार्टमेन्ट सँगै जोडिएको पाँच घर यता जैसी पधेरा जाने बाटो तर्फ कुनाको लाइनमा।
4: सम्पर्क मोबाइल नम्बर 98462-25767 र 98067-17137।
0: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।

0: ए अप्सरा किन बोलाको मलाई?
1: हेर न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन अरे, कतै छैन अलि विश्वासिलो ज्योतिष?
0: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मिर्दीमा छ रे, म पनि जान्छु तनि हि।
2: हाम्रा विशेषताहरू:
3: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
2: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नास हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
3: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
2: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
3: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
2: रक्षादी जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ
3: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ्स मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 9846554123 र 9806161052।
4: ओइ आम्जी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त, कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयो?
5: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलनको कमाल हो नि।
4: सिरियसली, वालिङमा यस्तो वाउ लुक्स दिने सलन छ? म त छक्क परे।
5: छ नि, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा, त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
4: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
5: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
4: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
5: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
4: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रुप राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
5: सम्पर्क मोबाइल 9842698145।

0: स्कूल तथा अफिस का ड्रेस किनेर बनाउनु पर्ने अनि अन्य कपड़ाहरू पनि चाहिएको थियो। भागादौड़ गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
1: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ।
0: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपड़ाहरू तथा अर्डर बमोजिमका कपड़ाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
1: पोसाक बगैँचा, वालिङ आठ नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 9856308329।
2: हजुर बुवा, यो पाली त मेरो बारीमा लगाएको गोलमेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
3: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोबेट सेन्टरमा जाऊ त बाबु।
2: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
3: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
4: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पक्षीहरूको लागि दाना, साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
0: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
4: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847029686।
1: पर्वत जाने गेट, सहारा एग्रोभेट,
5: वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको साधारण सभा हुने बारे सूचना। यस वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको छैटौं साधारण सभा निम्न मिति, समय र स्थानमा सम्पन्न हुने भएकाले यस संस्थाका सम्पूर्ण प्रतिनिधिज्यूहरू एवं अतिथि महानुभावज्यूहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही असार 28 गते आइतबार, समय बिहान 11 बजे, स्थान वालिङ उद्योग वाणिज्य संघको सिटी हल, वालिङ सेन्जा।

0: आहा कति राम्रो हो बाली नाली, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
1: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउली मल भएपछि त सुनमा सुगन्धै भयो नि।
0: मलाई नि रैथाने जातका बिउहरू र गडेउली मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
1: वालिङ आठ पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोप हुने अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बाली नालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
0: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्था वालिङ आठ नयाँ बजार र पतञ्जलि यो पीठको आडैमा सम्पर्क नम्बर 0364146696।
2: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
3: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
2: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
3: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
2: के मिटर तथा गेटबल्ब बिग्रेको त छैन? बेला बेलामा चेक गरौं,
3: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन? यदि छ भने तुरन्तै बदलौं।
2: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन? यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं।
3: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं।
2: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं।
3: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं।
2: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
3: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
2: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
3: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
2: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068।
3: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
2: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
4: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 4 बजेको छ।
5: यस समयको साथमा जितु सुनचाँदी पसल,
6: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको लाइनमा
5: विश्वासिलो, भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ।
4: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
7: रेडियो
8: रेडियो आदि खोला 105.4।
9: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, 2-4 दिन भइसक्यो, एसी पनि चलेको छैन, कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
10: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
9: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला?
10: ए कुरो त्यस्तो भयो, पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
9: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
10: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्विस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
9: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र वालिङ 8 नयाँ बजार लाइन राधे रारी चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98560 54963 98560 55104 र 98028 47723।
7: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ हैन? यो घर कहाँबाट ल्याउनु भएको?
11: ए नानी, दक्ष तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चोरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
7: ए हो र अंकल, अनि यो चोरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
11: सुन नानी, भिरकोट चोरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
7: हजुर, हामी कहाँ दक्ष कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघाट खाली घर र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
9: प्रोप्राइटर रत्न बहादुर गुरुङ। सम्पर्क नम्बर 63691004। सम्पर्क मोबाइल 97484 34484।
12: चोरी घरको मौरी घर उद्योग भेटकोट नगरपालिका 7 स्याङ्जा।
9: के तपाई घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा गिटी बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा। सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट वालिङ मोड। फोन नम्बर 63744331। मोबाइल 98560 55331। कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
13: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
14: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ। बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
13: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए। हामी पनि जहाँको त्यही।
14: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
13: हाम्रा सेवा तथा सुविधाहरू
14: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
13: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
14: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
13: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
14: IME प्रभु वेस्टर्न युनियन पृथ्वी क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
13: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ फकुन्डे।
9: सम्पर्क फोन नम्बर 63741466224।
15: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
16: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
15: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
16: वालिङ 8 केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
15: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड सफाई, बिल, किताब सफाई, डिजिटल छाप तथा DTF प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
3: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
15: ग्लोबल मल्टी प्रिन्ट सेन्टर वालिङ 8 केदारनाथ मार्ग। प्रोप्राइटर बलराम चौधरी।
3: मोबाइल नम्बर 98560 19076, 98161 71976 र 98176223।

0: ए अंकल, गाला में हाथ राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ। हैन, के भएको छ र तपाईलाई?
1: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो नराम्ररी खाना खाछु, न त सुतेको नै छु। कहिल्यै सन्चो नहुने भयो मलाई त।
0: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
2: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
0: दाँत सफा गर्ने टल्काउने,
2: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
0: दाँतको जरासम्म सफा गरी भर्ने,
2: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
0: दाँतमा खोल राख्ने,
2: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
0: बाङ्गो टिङ्गो दाँत मिलाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार,
0: मुखको धेरै पुरानो समस्याहरू: मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्मार्ट डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
2: सम्पर्क कान्तिपुर स्मार्ट डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
0: मोबाइल 9860216629 र 9861868251।
3: पलङ, लोबे, टेबलहरू चाहिएको थियो, कहाँ पाइन्छ होला? हजुरलाई त केही चिन्ता नै छैन के?
4: किन चिन्ता लिनु त नि, भकुण्डेको बाबा फर्निचरमा अर्डर गरेर आइसकेको छु। बलियो, भरपर्दो, टिकाउ पनि हुने, ढुक्क छु म त।
3: बाबा फर्निचर, वालिङ 10 भकुण्डे।
4: प्रोप्राइटर ओम शर्मा। मोबाइल 9855631966।
5: नाक छोडी कान, कान छोडी नाक, बिमारले नि कहिल्यै नछोड्ने भयो।
6: होइन ए दाई, बिमारले फेरि च्यापे कि क्या हो, गुनगुनाइरहनु भएको त?
5: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापे छ त नि नानी।
6: नातिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न। लुनिबा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव गालेका विशेषज्ञहरू पनि आउँछन्।
7: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
6: जनरल मेडिसिन, फिजिसियन, मुठ रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा फुक्स रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
7: सम्पर्क लुनिवा फार्मेसी, वालिङ 8 मिर्दी खरिबोट। मोबाइल 9556085667।
8: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
9: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
8: वालिङ छ मिर्दीको तल्लो चोकमा, पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
9: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू:
8: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
9: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
8: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
9: मुटुको जाँच, ईसीजी सेवा,
8: भाँचिएको हड्डी प्लास्टर सेवा,
9: डिजिटल एक्सरे सेवा,
8: चिरफार गर्ने,
9: थाइराइड जाँच,
8: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
9: सर्वसुलभ फार्मेसी सेवा।
8: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक, पुलको नजिकै।
9: फोन नम्बर 0364-41087, मोबाइल 9849-7071-47।

0: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
1: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
0: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
1: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
0: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङआठ मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 063-4141-246, मोबाइल 9856501 र 9856333246।
2: कस्तो सास गनाएको तिम्रो त?
3: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
2: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भनेर मात्रै हुन्छ र?
3: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
2: यही हाम्रो वालिङ आठ VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त। त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
4: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार RCT गर्ने, डिजिटल प्रविधि द्वारा एक्सरे RBG गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
2: यहाँ नेपाल मेडिकल काउन्सिल NMCबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोगको उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ आठ VIP टोल, NIMB ब्याङ्कबाट एक घर तल। प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान। मोबाइल 9845648622 र 9921440029। आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
5: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
2: बाबु, बरु कहाँबाट ल्याइस यो जुत्ता?
5: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
2: ल, ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता, चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
5: पाण्डे सु सेन्टर, वालिङ बजार।
2: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
5: मोबाइल नम्बर 9846806005।

0: घरि पैसा राख्न गयो, घरि निकाल्न, घरि बिजुलीको बिल पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ कि दिदी?
1: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइल मात्रै काम गर्छु।
0: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
1: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
0: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
1: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
0: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
1: टेलिफोन, खाने पानी, विद्युत, डिस्क होम लगायतको बिल भुक्तानी गर्न सकिने।
0: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
1: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
0: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
1: त्यस्तै IME, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
0: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्चा।
1: फोन 0364-46-600।
2: ए दिदी, पक्नुस्ट भनेको होइन, हतार हतार गर्दै कता हो र?
3: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी।
2: फर्निचरको सामानहरू दिदी, त्यस्तो हो भने वालिङ एक रामबासमा रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
3: ए साँच्चै हो र? ल ल, त्यसो भए त म त्यही गइहाले।
4: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट 6 सुन्दर बजार, वालिङ 1 रामबासा, सोरुम भिरकोट 1 बैरघारी मेन रोड, वालिङ 8 जैसी पदेरा।
2: मोबाइल 98560-30988 र 98560-55988।

0: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
1: दिमाग हुनुपर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनोट गर्नुपर्छ। मेरो छनोट चाहिँ एङ्ग्वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
0: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
1: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ आठ मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
0: मोबाइल 98135 56 496।
2: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
3: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
2: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाउ भएको छैन, अब त जान्नमा कहीँ पनि।
3: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
2: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
3: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
2: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रहौँ प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
3: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ आठ स्याङ्जा, फोन 063-44-594।
4: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
5: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
4: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
5: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
6: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
5: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-412-133।
4: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
2: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
4: हो र? आज वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न, त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
5: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका, साथै गरौँ प्राथमिक अस्पताल पालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
4: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
5: हाम्रा सेवाहरू:
4: दाँत तथा मुखको परीक्षण,
5: दाँतको एक्सरे,
4: दाँत सफा गर्ने,
5: दाँत टल्काउने,
4: मुख गनाउने समस्याको उपचार,
5: दाँत रङको सिमेन्ट भर्ने,
4: दाँतको जरेदेखिको उपचार,
5: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
4: साधारण दाँत निकाल्ने,
5: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
4: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
5: गिजाको शल्यक्रिया,
4: कृत्रिम दाँत राख्ने,
5: दाँत रङको वा मेटलको
7: खुल लगाउने,
8: बच्चाहरूको दाँतको विशेष उपचार
9: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
10: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
4: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आठ पीआईपी टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
9: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0635900025, मोबाइल 9860408822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं।

0: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर।
1: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
0: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, तीन महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
1: सम्पर्क वालिङ प्याथोलोजी प्राली तल्लो वालिङ अल टाइम फार्मेसीको अगाडि।
0: सम्पर्क फोन नम्बर 0635900018, मोबाइल 9840516635 र 9813769611।
1: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
2: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 5 बजेको छ।
3: यस समयको साथमा जितु सुनचादी पसल
4: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको लाइनमा
5: विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ।
2: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
6: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने के गर्ने अल्पत्र परियो।
5: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
6: लौ अब कहाँ दिनुभयो। मैले बैरगारी नयाँ बजारको बुपु सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
5: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
6: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सुक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
5: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
6: प्रोपराइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
5: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
6: मोबाइल नम्बर 9806641870 र 9865494497।
5: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
7: कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
8: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याएँ।
7: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
8: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
7: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
8: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
7: मोबाइल 9849618921 र 9862439399।
9: लौ हेर, आज पनि आधा सामान त छोडिरहेको रहेछ। खै त पूजाको सामान?
5: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र, भोलिदेखि आफै बजार गएर लिएर आऊ।
9: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
5: ए हो र, ल ल, के छुटेछ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
9: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
10: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ आठ बगालेटोल।
11: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्री पङ्गेनी।
10: मोबाइल नम्बर 9847621380।
12: घरी कम्प्युटर बिग्रिन्छ, घरी लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो, गर्नै पाइएन।
13: बिग्रेका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सिसिटिभी जडान गर्नु छ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
12: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सिसिटिभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
13: टेलिफोन, इन्टरकम, इन्टरनेट, नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
12: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर, वालिङ आठ नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9856555271, 9848323809 र 9856501।
3: हरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
13: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
3: भनेको त हो नि, वालिङ आठ बिपी चोकमा रहेको डीएनवाई जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
13: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
3: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
13: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, डे एन्ड वाई जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ आठ बिपी चोक।
3: मोबाइल नम्बर 9856554313 र 9841343842।
13: मूल्य होइन, स्वास्थ्य रोजौ। कहाँ हुनु नि, कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो?
14: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। ल न त सँगै जाम, कहाँ हो?
13: वालिङ आठ मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
14: हजुर, यहाँ धान, मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डडेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
13: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
14: मात्र एकपटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
13: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने, गरिमा एग्रो, वालिङ आठ मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पो लेखिलेको ठ्याक्कै अगाडि। मोबाइल 9856551068 र 9673770071।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
2: ओ माइलाबा, बिरामी हुनु भयो कि कसो?
3: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, जचाउन पैसा पनि धेरै छैन, स्वास्थ्यमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
2: ल चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबाबाट जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसा परीक्षण, माइनर अपरेशन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा। डाक्टर आउने सूचना प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने। उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ईसीजी पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा, साथै उक्त दिन महिला पाठेघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरोबाट गर्भवती महिला पाठेघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
3: पुनश्च फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
2: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी, जगत रोड, फोन नम्बर 98464-85411।
4: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
5: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
4: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
5: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
4: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वाली बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
6: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुन चाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
4: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
6: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
4: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
6: सुखको गहना, दुःखको खजना।
4: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
6: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-560-55-250।

0: सरा किन बोलाको मलाई?
1: हे ना, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
0: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मिर्दीमा छ रे, म पनि जान्छु त नि।
2: हाम्रा विशेषताहरू:
0: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
2: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
0: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
2: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
0: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
2: रक्षादि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
0: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ्ग मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846654123 र 9806611052।
3: ए अंकल, गालामा हात राखेर अध्यार मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
4: के हुन्थ्यो र नानी, यही डाँपले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
3: यसरी घरमै बसेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
5: वालिङमा पहिलो पटक दन्त रोग विशेषज्ञबाट दाँत परीक्षण,
3: दाँत सफा गर्ने टल्काउने,
5: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
3: दाँतको जरासम्म सफा गरी भर्ने,
5: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
3: दाँतमा खोल राख्ने,
5: दाँत नभएको ठाउँमा झिक्ने नपर्ने गरी दाँत राख्ने,
3: बाङ्गो टिङ्गो दाँत मिलाउने,
5: बच्चाहरूको दाँतको विशेष उपचार,
3: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। सन्चो हुन्छ त अङ्कल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
5: वालिङमा पहिलो पटक दन्त रोग विशेषज्ञबाट दाँत परीक्षण।

0: अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
1: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
0: मोबाइल 9846216629 र 9841668251।
2: भाइ आज कार्यक्रम भएको कहाँ आउने भाइ
3: यति हुँदा जान्छ नि त्यही मिलेको जाउँ न।

0: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
1: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
0: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
1: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
0: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङाट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 063441246, मोबाइल 9856501 र 9856333246।

0: हजुर बुवा, यो पाली त मेरो बारीमा लगाएको गोलमेडामा किरा लाग्यो। धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
1: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो। अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
0: वाह, यो त मैले खोजेको ठाउँ रहेछ। कोइलर र बोइलरका चल्ला पनि पाइन्छ रे हो?
1: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलरका चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
2: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना, साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
1: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
2: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847069866।
3: पर्वत जाने गेट, सहारा एग्रोभेट, वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
1: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
3: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं।
1: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं
3: कि मिटर तथा गेट बल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौं।
1: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं।
3: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खानेपानी कर्मचारीलाई तुरन्त खबर गरौं।
1: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं।
3: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं।
1: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं।
3: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा, अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
1: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
3: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
1: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
3: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068।
1: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
3: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था, वालिङ स्याङ्जा।

0: सुनत न अहिले हाम्रो गर्नेमा छ बजे छ
1: यस समयको साथमा जितु सुनचाँदी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पन्ध्र तर्फ जाने बाटोमा कुनाको लाइनमा विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है
2: रेडियो आदि खोला 105.4

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: जलनबाट बिरामी गणेश नेपालीको उपचारका क्रममा ज्यान गयो। घटना सम्बन्धमा छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन। निष्पक्ष छानबिन गर्ने गृहमन्त्री गुरूङको प्रतिबद्धता।
0: देशका विभिन्न ठाउँबाट न्याय माग्दै आएकाहरूको माइती घरमा धरना। सरकार बदलिए पनि नागरिकका पीड़ा र शास्ति उस्तै रहेको गुनासो।
2: कहाँ छ प्रधानमन्त्रीज्यू, न्याय चाहियो हामीलाई, अरू केही चाहिँदैन।
3: दिनहरूमा चाहिँ म जस्तो पीड़ितको पनि यसरी माइती घर मण्डलामा आएर रुनु पर्ने अवस्था नआओस्।
1: जनता आवास कार्यक्रमबाट अहिलेसम्म झण्डै 39,000 आवास हस्तान्तरण। 8,000 भन्दा धेरै निर्माणाधीन रहेको सामाजिक सुरक्षा मन्त्रालयको विवरण।
0: चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने रकेट अवतरण गरायो। सैटेलाइट प्रक्षेपण र अन्तरिक्ष अन्वेषणको लागत उल्लेख्य रूपमा घटाउन सकिने।
1: र विश्वकप फुटबलको क्वार्टर फाइनलमा आज राति स्पेन र बेल्जियम खेल्दै अस्ट्रेलियाको बिग ब्याश लीगको उद्घाटन खेल भारतको चेन्नाईमा हुने।
4: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 056-494-333, 493-555।
8: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
9: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। शुरूमा गणेश नेपालीको ज्यान गएको र छानबिनका लागि समिति गठन भएको खबर। सरकारले मुगुका गणेश नेपालीको घटना सम्बन्धमा छानबिन गर्न डीआईजीको नेतृत्वमा छानबिन समिति गठन गरेको छ। गृहमन्त्री सुदन गुरूङले आजको प्रतिनिधि सभा बैठकमा बोल्दै समिति गठन भएको बारे जानकारी गराउनु भएको हो। गृहमन्त्री गुरूङले 5 सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार डीआईजी गोविन्द थपलियाको नेतृत्वमा समिति गठन भएको छ। गृहमन्त्री गुरूङले घटनाको निष्पक्ष छानबिन गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ। हिजो काठमाण्डु त्रिपुरेश्वरमा जलनपछि वीर अस्पताल पुर्याइएका मुगुको सोरू गाउँपालिका एक घर भई भक्तपुर बस्दै आएका 25 वर्षीय नेपालीको आज बिहान उपचारकै क्रममा ज्यान गएको हो। बिहान 11:30 बजेतिर नेपालीको निधन भएको वीर अस्पतालका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले जानकारी दिनुभयो। यससँगै अस्पतालले बिहान पत्रकार सम्मेलनमा जलनबाट गणेशको शरीरको झण्डै 60% भाग जलेको जानकारी दिएको परेको थियो। अवस्था चिन्ताजनक भएपछि तत्काल थप उपचारका लागि भारत नलैजाने निर्णय पनि भएको थियो। जलन लगत्तै हिजो दिउँसो 3 बजे गणेशलाई वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो। उहाँले हिजो राहदानी विभाग अगाडि पेट्रोल खनाएर आफूलाई जलाउनु भएको थियो। यसैबीच माइती घर मण्डला र वीर अस्पताल अगाडि आज दिउँसो युवाहरूले प्रदर्शन समेत गरेका छन्। गणेश नेपालीले ज्यान गुमाउनु पर्ने अवस्था सिर्जना हुनुको कारण र घटनामा संलग्नलाई कार्यवाहीको माग राखेर युवाहरूले प्रदर्शन गरेका हुन्। गणेशको परिवार र आफन्तले सब बुझ्न अस्वीकार गरेका छन्। सरकारले परिवारको हेरचाहको पूर्ण जिम्मेवारी लिनुपर्ने परिवार र आफन्तको अडान रहेको छ। यो घटनाको विषयमा अनुसन्धानका लागि नेपाल प्रहरीले काठमाडौँ महानगरका 3 जना नगर प्रहरीसँग सोधपूछ र थप प्रक्रिया अघि बढ़ाएको जनाएको छ।
1: यस्तै प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी, कांग्रेस, एमाले र राप्रपाले मुगुका गणेश नेपालीले ज्यान गुमाउनु पर्ने अवस्थाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन्। काठमाडौँको त्रिपुरेश्वरमा हिज आफ्नै शरीरमा पेट्रोल छर्केर जलन भएका र उपचारको क्रममा आज बिहान ज्यान गुमाएका युवाको विषयमा आजको प्रतिनिधि सभा बैठकमा प्रश्न उठेको हो। यो विषयमा विपक्षी दलहरूले सरकारको ध्यान आकर्षण गरेका छन्। साथै विपक्षी दलका सांसदहरूले घटनाका सम्बन्धमा निष्पक्ष छानबिन गर्न माग गरेका छन्। नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद पार्वती विक, वर्षमान पूर्ण लगायतले ज्यान गुमाएका गणेश नेपालीको घटनाका विषयमा सरकारले जिम्मेवारी लिनुपर्ने बताउनुभयो। यस्तै यो घटनामा राज्य किन मुख दर्शक बनेर बसेको भन्दै कांग्रेसले प्रश्न गरेको छ। कांग्रेसका सांसद बासना थापाले शरीरमा आगो लगाएको अवस्थामा पनि एम्बुलेन्स समेत नपठाएको आरोप लगाउनुभयो। त्यस्तै नेकपा एमाले यो घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएको छ। आज विज्ञप्ति निकालेर महासचिव शंकर पोखरेलले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कार्यवाही र पीड़ित परिवारलाई उचित क्षतिपूर्तिको माग गर्नुभएको छ। एमाले वर्तमान सरकारले गरीब, श्रमिक र सुकुम्बासीमाथि श्रृंखलाबद्ध रूपमा अमानवीय गतिविधि गरिरहेको आरोप पनि लगाएको छ। आजको प्रतिनिधि सभा बैठकमा पार्टीको तर्फबाट विशेष समय लिएर बोल्दै एमालेकी सांसद भूमिका लिम्बू सुब्बाले राज्यले लिने ट्राफिक जरिवाना उचित हो वा होइन भनेर गणेश नेपालीको अनुहार हेर्न पनि आग्रह गर्नुभयो। साथै उहाँले यो घटनाको छानबिन गर्न माग गर्नुभएको छ। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको संसदीय दलका नेता ज्ञान बहादुर शाहीले गणेश नेपालीको ज्यान गुमाउनु पर्ने अवस्था सिर्जना हुनुको कारण राज्यको नीति भएको बताउनु भएको छ।
0: नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले जलनबाट ज्यान गुमाएका मुगुका गणेश नेपालीको घटनालाई सामूहिक आत्मचिन्तनको विषय बनाउनुपर्ने बताउनु भएको छ। सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले यसलाई एक नागरिकको जीवन, एउटा परिवारको असह्य पीड़ा र हाम्रो मानवीय संवेदनासँग जोड़िएको विषय रहेको उल्लेख गर्नुभएको छ। यो कुनै राजनैतिक बहस वा दोषारोपणको विषय होइन, यो एउटा नागरिकको जीवन र हाम्रो मानवीय संवेदनासँग जोड़िएको गम्भीर विषय हो, थापाले लेख्नु भएको छ। उहाँले आम युवाले भोग्नु परेको निराशा र राज्य संयन्त्रप्रति नागरिकको असहाय भावना बारे प्रश्न उठाउँदै गणेशको परिवारलाई सहयोग गर्न सबैमा आग्रह समेत गर्नु भएको छ।
1: काठमाण्डुको माइतीघर मण्डला नागरिकको पीड़ा पोख्ने, अधिकार माग्ने र राज्यसम्म आफ्नो आवाज सुनाउने एक साझा चौतारी जस्तै बनेको छ। देशका विभिन्न ठाउँबाट न्याय माग्दै आएकाहरू अहिले पनि माइतीघरमा धरनामा छन्। जबरजस्ती करेडीको घटनाका पीड़ितदेखि सहकारी अनि मिटर ब्याज लगायतका विषयमा उनी हरूले आवाज उठाइरहेका छन्। कोही कानूनी ढिलासुस्ती र व्यथिति विरूद्ध लड़िरहेका छन् त कोही बिरामी शरीर बोकेर चिसो सड़कमा स्वास्थ्य उपचार र बाँच्ने अधिकारको न्यूनतम सहयोग मागिरहेका छन्। हामीले माइतीघरमा धरनामा बसेका र न्यायको माग गरिरहेका केहीलाई भेटेर प्रतिक्रिया लिएका छौं।
10: म महेन्द्र खड्का। हर्षलाई हाल बसाइ चाहिँ तिन कुनै नै हो। गणेश नेपाली भन्ने चालक हुनुहुन्थ्यो। अमानवीयताको हिसाबले चाहिँ हुइलक लगाइएको देखियो हामीले त्यहाँ। जुनै पनि सरकारी निकायमा होस् या प्राइभेट सेक्टरमा गएर चाहिँ हामीले सेवा लिँदै गर्दा पनि कुनै पनि पार्किङको सुविधा चाहिँ नेपाल सरकारले नगरिदिएको अवस्था छ। यहाँ कर र तपाईँको चाहिँ जरिवानामा चाहिँ एकदमै टाइट गरेर लगेको छ, तर सुविधा दिनुपर्ने ठाउँमा चाहिँ कुनै पनि हिसाबको सुविधा पाइएको छैन। आजसम्म हामीले विदेशी हिसाबको चाहिँ जरिवाना तोक्नुहुन्छ उहाँहरू, विदेशी हिसाबको रोड लाइनको चाहिँ कुनै म्याप या मापदण्ड बनाउनुहुन्न उहाँहरू।
11: नर्सिङ सिङ ट्राइगरको 2 महिना 1 दिनसम्म चिसोमा, पानीमा, घाममा, अब बिरामी सुरक्षित गरेर बस्ने बेलामा यस्तो ठाउँमा बस्नुपर्छ। अब सरकारले पनि एउटा ध्यान आकर्षण गरेर हेरिदिनु पर्ने, जीवन र मृत्युसँग लडिसकेको जिन्दगी बचाउनुहुन्छ भने म यहाँ आएको उहाँहरूले खै उहाँहरूको ध्यान कहाँ पो गएँ भगवान थाहा पाओस्। अहिले आएको सरकारले हुन्छ स्वास्थ्य शिक्षा फ्री भने खै हामीलाई केही फ्री छैन,
12: अब के फेरि छ भने
13: मेरो नाम भाग्य नारायण महतो सर्लाही जिल्ला बरतबा नगरपालिका वार्ड नम्बर 9 मूर्तिया
2: मिटर ब्याजीको पहिला पनि पटक पटक हामी आन्दोलन गरेकै हो एकचोटि प्रधानमन्त्री प्रचण्ड बालुवाटारमा बोलाएर खाजामा अण्डा उण्डा खुवाएर हामीलाई कागजको खोर्सामा हस्ताक्षर गराएर पठाइदिनुभयो तर न्याय पाएन अर्कोचोटि आउँदाखेरि यही रवि लामे छामेज्यूले यही बिरकुटी मण्डपमा हामीलाई ललिपप चकलेट खुवाएर कागजको खोस्टा महाताक्तर गराएर फेरि पठाइदिनुभयो तर पनि न्याय पाएन म देश परदेशबाट दुई तिहार बहुमत दिएर पठाएछन् तर आज किन चुप लागेर कहाँ लुकेर बस्नुभयो त किन आज एकचोटि बोल्नु भए छैन कहाँ छ प्रधानमन्त्रीज्यू न्याय चाहियो हामीलाई अरू केही चाहिँदैन
12: सिधुन वीरेन्द्र नगर खुरखुरी माया पाण्डे हो मेरो राज्य नै छैन यो देशमा राज्य भएको भए त राज्यले हामीलाई हेर्न पर्थ्यो चितवनको मेरो वार्डमा मात्रै 9 जनाको जग्गा पास गरेर लगाएर रहेछ टाइसाई लाउने कोट लाउने गरेर जाने अनि दलाल लाउने जग्गा लिने 2-4 लाख दिने करोड़को जग्गा पास गर्ने अनि त्यो जग्गाहरू अब फिर्ता गर्नु पर्दैन चलेको ब्याजले राज्यले उसको पैसा दिलाउने अनि त्यो जग्गा फिर्ता गराउने यो जे सरसम्म जग्गा पास गरेर ब्याथी त्यो हुनुपर्छ पर्दैन ठगेर हानी देश मारेर हानी राष्ट्रको सम्पत्ति खायो जनताको सम्पत्ति पनि हानी यी प्रधानमन्त्रीहरूले हेर्नुपर्छ पर्दैन अब यसको खैरा छैन अब जनताहरू कठालामा झुन्छन् अब छोड्दैनन्
14: म चाहिँ शर्मिला छ घर चाहिँ जाजरकोट हो शरीर बन्दरको जबस्तीकरणको मुद्दा चलाएको छ अनि जन्मदर्ता बाबुको 3 महिना 3.5 महिना भइसक्यो बच्चाको जन्मदर्ता बनेन कानुनमै भएको कुरा मागेर बसेछु उसको बच्चाले पाउने अधिकार सबै पाओस् भन्ने गृहमन्त्री चाहिँ यहाँ आउनु भएको थियो हुन्छ भन्ने कुरा गर्नुभएको छ त्यहाँदेखि चाहिँ के भयो
15: 76 सालमा मैले दाङ जिल्ला अदालतमा अंश मुद्दा दर्ता गरेँ जिल्ला अदालत दाङबाट 7 वर्ष 6 महिनाकै सजाय तोक्यो तर उच्च अदालत तुलसीपुरबाट चाहिँ मेरो प्रमाणै नहेरिकन उसलाई चाहिँ उन्मुक्ति ल्यायो होइन अस्ति 23 गते त्यति धेरै प्रमाण हुँदा पनि मैले न्यायालयबाट चाहिँ न्याय पाइनँ अहिलेको सरकारप्रति आश छ विश्वास छ मेरो प्रमाण चाहिँ सदनसम्म पुग्नेछ सरकारसम्म पुग्नेछ होइन सर्वोच्चमा त्यो प्रमाण हेरेर दोषीले कानुन अनुसार चाहिँ सजाय पाउनेछ भन्ने आशा राखेर म दाङदेखि आएँ अबको दिनहरूमा चाहिँ म जस्तो पीडित कोही पनि यसरी माइतीगढ मण्डलामा आएर रुनु पर्ने अवस्था नआओस्
0: सिधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला
16: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं महिला लघुवित्त वित्तीय संस्था लिमिटेड शर्त तथा बन्देजहरू लागू हुनेछ
17: फेचर अप्लायन्सेसका एसी कुलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस् तपाई पनि भन्नु हुनेछ मलाई त फेचरको पानी लागिसकेको छ फेचर अप्लायन्सेस फेचरको पानी लाग्छ
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ यतिन्जेल हामीले जलनबाट बिरामी गणेश नेपालीको उपचारको क्रममा ज्यान गयो घटना सम्बन्धमा छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन निष्पक्ष छानबिन गर्ने गृहमन्त्री गुरूङको प्रतिबद्धता देशका विभिन्न ठाउँबाट न्याय माग्दै आएकाहरूको माइती घरमा धरना सरकार बदलिए पनि नागरिकका पीड़ा र शास्ति उस्तै रहेको गुनासो लगायतका खबर प्रस्तुत गर्यौं
1: नेपाल दर्पणमा अब बाँकी खबर विपन्न समुदायलाई लक्षित गरी लागू भएको जनता आवास कार्यक्रम अन्तर्गत अहिलेसम्म झण्डै 39,000 आवास हस्तान्तरण भएको छ राष्ट्रिय सभाको आजको बैठकमा महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्री सीता बादीले 38,938 आवास हस्तान्तरण भएको तथ्याङ्क प्रस्तुत गर्नुभएको हो उहाँका अनुसार अहिले 8,359 आवासहरू निर्माणाधीन अवस्थामा छन् मन्त्रीवादीले जनता आवास कार्यक्रम अन्तर्गत अहिलेसम्म 55,970 आवास स्वीकृत भएको समेत बताउनुभयो उहाँका अनुसार प्रदेशगत रूपमा कोशीमा 5,416 आवास हस्तान्तरण भई 657 निर्माणाधीन रहेका छन् त्यस्तै मधेसमा 15,534 आवास हस्तान्तरण हुँदा 5,248 निर्माणाधीन, बागमतीमा 2076 आवास हस्तान्तरण र 147 निर्माणाधीन, गण्डकीमा 2021 आवास हस्तान्तरण भई 159 निर्माणाधीन, लुम्बिनीमा 6522 आवास हस्तान्तरण हुँदा 5037 आवास निर्माणाधीन रहेका छन्। त्यसै गरी कर्णाली प्रदेशमा 4344 आवास हस्तान्तरण भई 1134 आवास निर्माणाधीन अवस्थामा रहेको र सुदूरपश्चिममा 3018 आवास हस्तान्तरण हुँदा 467 निर्माणाधीन रहेको मन्त्री वादीले जानकारी दिनुभयो।
0: संघीय संसदको सार्वजनिक लेखा समितिले बेरोजीमाथि विस्तृत छलफल र अध्ययन गर्न पाँचवटा उपसमिति गठन गरेको छ। आज सिंहदरबारमा बसेको समितिको बैठकले विभिन्न पाँचवटा उपसमिति गठन गरेको हो। समितिका सभापति भरत बहादुर खड्काको नेतृत्वमा बसेको समितिको बैठकले सरकारी निकायमा आर्थिक पारदर्शिता कायम गर्न र थुप्रिएको बेरोजीलाई समयमै फर्स्युट गर्ने उद्देश्यका साथ मन्त्रालय र निकायलाई पाँचवटा समूहमा विभाजन गरेको छ। अर्थ र सुशासन उपसमितिको संयोजकमा रूकेश रंजित चयन हुनुभएको छ। राज्य सुरक्षा न्याय कानून र प्रशासन उपसमितिको संयोजकमा यज्ञ बहादुर बोगटी हुनुहुन्छ। खुशबु ओलीको संयोजकत्वमा भौतिक पूर्वाधार पर्यटन र विकास उपसमिति, त्यस्तै आर्थिक उत्पादन विज्ञान प्रविधि वातावरण र मानव उपसमितिको संयोजकमा खगेन्द्र सुनार हुनुहुन्छ। सामाजिक न्याय कल्याण र समावेशीकरण उपसमितिको संयोजकमा मनिष झा हुनुहुन्छ। सभापति खड्काले सार्वजनिक लेखा समितिका विभिन्न उपसमितिहरू गठन भइसकेकोले अब समितिको कामले गति लिने विश्वास व्यक्त गर्नुभयो। उहाँले समितिको उद्देश्य प्राप्तिका लागि सहयोग गर्न सबै राजनीतिक दलका नेताहरूलाई अपील समेत गर्नुभएको छ। यसअघिको बैठकमा सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीले सबै उपसमितिको संयोजकमा दावी गरेसँगै बैठक स्थगित गरिएको थियो। तर आजको बैठकमा भने सहमति अनुसार एमाले र राप्रपाले एक एक उपसमिति संयोजक पाएका छन् भने बाँकी तीन उपसमितिको नेतृत्व रासोपाले पाएको छ। बोगटी नेकपा एमालेका तथा ओली राप्रपाका सांसद हुनुहुन्छ। त्यस्तै सुनार झार रंजित सत्तारूढ़ रासोपाका सांसद हुनुहुन्छ।
1: हप्ताको अन्तिम कारोबार दिन शेयर बजार सामान्य घटेको छ। शेयर बजार परिसूचक नेप्से आज 1.13 अंकले घटेर 2600.78 बिन्दुमा छरेको छ। आज लगानी उत्पादन तथा प्रशोधन माइक्रो फाइनान्स म्यूचुअल फण्ड निर्जीवन बीमा र व्यापार बाहेक सबै समूहको उपसूचक घटेको छ। आज 135 कम्पनीको शेयर घटेकोमा 120 बढ़ेको छ। यस्तै 19 कम्पनीको शेयर घटबढ़ भएको छैन। आज भगवती हाइड्रो पावर एनआईबीएल स्टेबल फण्डको शेयर 7.5% भन्दा धेरैले घटेको छ। बजार सामान्य घटेको दिन आत्मनिर्भर लघु वित्तको शेयर 10.66% बढ़ेको छ। आज नेप्से घटे पनि कारोबार रकम भने बढ़ेको छ। हिजो 4.61 अरब कारोबार भएकोमा आज 367 कम्पनीका 1.06 करोड़ खित्ता शेयर 6.86 अरब रूपियाँमा किनबेच भएको छ। यो कारोबार रकम 2.5 महिना यताकै धेरै हो। यसअघि गएको वैशाखमा 9 गते 7.81 अरब रूपियाँको शेयर किनबेच भएको थियो।
0: शेयर पछि सुन चाँदीको खबर। हप्ताको पहिलो कारोबार दिनदेखि केही घटेको सुन चाँदीको भाव हप्ताको अन्तिम कारोबार दिन आज शुक्रबार बढ़ेको छ। सुनको भाव आज तोलामा 2700 रूपियाँले बढ़ेको हो। हिजो सुनको भाव तोलाको 2,84,700 रूपियाँमा कारोबार भएकोमा आज भाव बढ़ेर 2,87,400 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। त्यस्तै आज चाँदीको भाव पनि तोलामा 170 रूपियाँले बढ़ेको छ। हिजो चाँदी तोलाको 4,340 रूपियाँमा कारोबार भएकोमा आज बढ़ेर तोलाको 4,510 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
1: ध्रुवी हात्तीलाई नियन्त्रणमा लिएर दारा काट्ने तयारी गरिएको भए पनि अहिलेसम्म डाँड गर्न सकिएको छैन। डाँड भनेको जंगली जनावरलाई नियन्त्रणमा लिन वा उपचार गर्न प्रयोग गरिने प्रविधि हो। ध्रुवी हात्ती चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा उपद्रव गर्दै आएको जंगली हात्ती हो। यो हात्तीले अहिलेसम्म 25 ज्यान लिइसकेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पूर्जाले बताउनुभयो। पछिल्लो पटक गएको शनिबार भरतपुर महानगरपालिका 23मा 21 वर्षीय आशिका बोटे र उहाँका 4 वर्षीय छोरा भरतलाई ध्रुवे हात्तीले आक्रमण गरी ज्यान लिएको थियो। त्यसपछि निकुञ्जले हात्तीलाई डाँड गर्न 25 जनशक्ति परिचालन गरेको छ। तर अहिलेसम्म ध्रुवे हात्ती भेटिएको छैन। 2074 सालमा नेपाली सेनाका सेनानी मेजरलाई आक्रमण गरेर ज्यान लिएकोमा 9 वर्षपछि शनिबार आमा छोराको ज्यान लिएको थियो।
0: हिमाली जिल्ला मुस्ताङमा चालू आर्थिक वर्ष 82-83 को एक वर्षमा लिक लागेर 10 जना भारतीय नागरिक सहित 16 जनाको ज्यान गएको छ। प्रदेश अस्पताल जोमसुमका अनुसार चालू वर्षको साउनदेखि अहिलेसम्म मुस्ताङ भ्रमणमा आएका मध्ये 10 भारतीय, 5 नेपाली र 1 जना मेक्सिकोका नागरिकको हाई अल्टिच्यूडका कारण लिक लागेर ज्यान गएको हो। मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर समीक्षा कण्डेलका अनुसार हाई अल्टिच्यूडका कारण लिक लागेर ज्यान गुमाउनेहरू 50 देखि 84 वर्ष उमेर समूहका पर्यटक तथा तीर्थयात्री रहेका छन्। मुस्ताङ पुग्ने पर्यटक तथा तीर्थयात्रीले स्वास्थ्य सुरक्षामा आवश्यक सावधानी नअपनाउँदा घटना हुने गरेको छ। हाई अल्टिच्यूडको जोखिम न्यूनीकरणका लागि मुस्ताङमा एक क्याप, प्रदेश स्वास्थ्य कार्यालय, अस्पताल, पालिका, मुक्तिनाथ विकास समिति र सुरक्षा निकायले पर्यटक सचेतनामूलक होर्डिङ बोर्ड, पर्चा, पम्पलेट वितरण लगायतका काम गर्दै आएका छन्। डाक्टर कण्डेलका अनुसार तीर्थयात्री तथा पर्यटकलाई यातायात व्यवसायी, पर्यटन व्यवसायी र ट्राभल एजेन्सीले हाई अल्टिच्यूडको सम्बन्धमा समयमै ज्ञान दिन आवश्यक रहेको छ। प्रदेश अस्पताल जोमसम र बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाले मुक्तिनाथ मन्दिर परिसरमा हाई अल्टिच्यूड उपचार केन्द्र स्थापना गरी सञ्चालनमा ल्याएको राष्ट्रिय समाचार समितिले जनाएको छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
18: ए कहाँबाट बाटो काट्न लाग्नु भएको? ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ।
19: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
20: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
21: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
20: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
21: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690 41106।
20: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: Lakers bonus pound. भरपूर मनोरंजन सहित मात्र रु 999 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
2: अब बाँकी खबर। सरकारले कम्बोडिया, म्यानमार, लाओस र थाइल्याण्डको सीमा क्षेत्रबाट अनलाइन स्क्यामिङमा परेका 836 जना नेपालीको उद्धार गरिएको जनाएको छ। परराष्ट्र मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता लोक बहादुर पौडेल छेत्रीले कम्बोडियाबाट 709 जना, म्यानमारबाट 113 जना, लाओसबाट 8 जना र थाइल्याण्डबाट 6 जनाको उद्धार गरिएको जानकारी दिनुभयो। यसबारेको विस्तृत खबर तपाईँले उज्यालो अनलाइनमा हेर्न र पढ्न सक्नुहुन्छ।
1: लामो समयपछि आज दिउँसो परेको मुसलधारे वर्षाले महोत्तरीको सदरमुकाम जलेश्वर जलमग्न भएको छ। झण्डै 1.5 घण्टासम्म लगातार परेको मुसलधारे पानीले जलेश्वर सहित वरपरको क्षेत्र जलमग्न बनेको हो। वर्षाका कारण जलेश्वरका सड़कमा 1 देखि 3 फीटसम्म पानी जमेको थियो। त्यसबेला सड़कमा यातायात प्रभावित बन्यो। महेन्द्र चोकको हनुमान मन्दिर पनि डुबानमा परेको छ। जलेश्वर नगरपालिका 2 मै रहेको राजदेवी मन्दिर डुबानबाट प्रभावित भएको छ।
2: यसैबीच आज राति, भोलि र पर्सि देशभर पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार केही ठाउँमा मुसलधारेदेखि आधी घोप्टे वर्षाको सम्भावना छ। आज राति मध्य प्रदेशका साथै कोशी, बागमती, गण्डकी प्रदेशका तराईका केही ठाउँमा, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ र तराईका केही ठाउँमा, कर्णाली प्रदेशका पहाड़का थोरै ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाड़का थोरै ठाउँमा, मध्यसहित कोशी, बागमती, गण्डकी प्रदेशको तराई, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ र तराईको 1-2 ठाउँमा मुसलधारेदेखि आधी घोप्टे वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। भोलि र पर्सि पनि केही ठाउँमा यसै गरी ठूलो पानी पर्ने सम्भावना रहेकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।
1: काठमाण्डुको गोकर्णेश्वर नगरपालिका 4 माकलबारीमा आज बिहान अक्सिजन सिलिण्डर विस्फोट हुँदा पैदल यात्रीको ज्यान गएको छ। जिल्ला प्रहरी परिसर काठमाण्डुका प्रहरी उपरीक्षक एवं प्रवक्ता पवन कुमार भट्टराईका अनुसार गोकर्णेश्वर 8 का 41 वर्षीय विष्णु थापाको ज्यान गएको हो। सिन्धुपाल्चोकको 5 पोखरी थाङपाल गाउँपालिकामा रहेको 5 पोखरी प्राथमिक अस्पताल का लागि अक्सिजन सिलिण्डर र 2 वटा अग्नि नियन्त्रक यन्त्र लोड भएको गाड़ीको सिलिण्डर विस्फोट भएको हो।
2: नेपाल दर्पणमा अब विदेशका खबर। चीनले आफ्नो अन्तरिक्ष यात्रामा एउटा ठूलो सफलता हासिल गर्दै पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने रकेट सफलतापूर्वक अवतरण गराएको छ। लङ मार्च नेट वी रकेट आज स्थानीय समय अनुसार दिउँसो 12:15 बजे दक्षिण चीनको हाइनानबाट प्रक्षेपण भएको चाइना एरोस्पेस साइन्स एण्ड टेक्नोलोजी कर्पोरेशनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। रकेटको माथिल्लो भागबाट छुट्टिएको झण्डै 6 मिनटपछि यसको बुस्टर ठाडो रूपमा पृथ्वी फर्किएको र एउटा तैरिरहेको प्लेटफर्ममा सुरक्षित रूपमा उत्रिएको खबरमा उल्लेख छ। यसले एलन मस्कको स्पेस एक्स र अमेजनका संस्थापक जेफ बेजोसको स्वामित्वमा रहेको ब्लू ओरिजिनको सफल अवतरणपछि चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटहरूमा अमेरिकाको प्रभुत्वलाई चुनौती दिन सक्षम हुन सक्ने संकेत गर्छ। रकेटहरूलाई सामान्यतया खर्च योग्य मानिन्छ। आरोहणका क्रममा तिनीहरूका विभिन्न खण्डहरू खारेज र नष्ट गरिन्छ, जसले गर्दा अन्तरिक्ष प्रक्षेपण महँगो हुन्छ। रकेटको सबैभन्दा बहुमूल्य भाग मानिने बुस्टरहरूको पुनः प्रयोग गरेर सैटेलाइट प्रक्षेपण र अन्तरिक्ष अन्वेषण को लागत उल्लेख्य रूपमा घटाउन सकिन्छ। सन् 2015 को डिसेम्बरमा स्पेस एक्सले पहिलो पटक कक्षीय उडानबाट पुनः प्रयोग गर्न मिल्ने फाल्कन 9 रकेट अवतरण गरेको थियो। त्यसपछि 2025 नोभेम्बरमा ब्लू ओरिजिनको न्यू ग्लेन अवतरण गरेको थियो।
1: नेपाल दर्पणमा अब केही खेल खबर। नेपाली क्रिकेट टोलीले घरेलू मैदानमा भारत ए टोलीसँग टी20 श्रृंखला खेल्ने भएको छ। काठमाण्डौ किर्तिपुरको तिर्वी मैदानमा नेपाल र भारत ए बीच तीन खेलको टी20 श्रृंखला हुने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ। क्यानका अनुसार आउँदो डिसेम्बर 9 देखि 13 तारीकसम्म टी20 श्रृंखला हुनेछ। स्कटल्याण्डमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसी सम्मेलनको क्रममा क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र भारतीय क्रिकेट नियन्त्रण बोर्ड बीसीसीआई सचिव देवजीत सैकिया बीच भएको यो बैठकपछि श्रृंखला तय भएको हो।
2: विश्वकप फुटबलमा प्रयोग भइरहेको भिडियो असिस्टेन्ट रेफ्री अर्थात भीएआर विवादित भइरहेको छ। यसपटक अन्तिम 16 भएको अर्जेन्टिना र इजिप्ट बीचको खेलमा अर्जेन्टिनाको जीतपछि भीएआर बारे थप चर्चा र नयाँ बहस चर्किएको छ। अरू खेलमा पनि छिटफुट असन्तुष्टि देखिएका थिए। फिफाले औपचारिक रूपमा सन् 2018 रूसमा भएको प्रतियोगितामा भीएआर लागू गरेको थियो। भीएआर भिडियो प्रविधिको उपयोग मार्फत मैदानमा रहेका रेफ्रीलाई निर्णय लिन सघाउने प्रणाली हो। अर्थात मैदानमा भएका महत्वपूर्ण घटना रेफ्रीले देखेनन् वा स्पष्ट हुन सकेनन् र त्यसका कारण कुनै महत्वपूर्ण निर्णयमा त्रुटि भयो भने भीएआर प्रयोग गरिन्छ। यसले रेफ्रीलाई अझ राम्रो निर्णय लिन सहयोग गर्ने विश्वास गरिन्छ। तर अहिले पनि भीएआरबाट गरिएका निर्णय विवादरहित हुन सकिरहेका छैनन्।
1: फिफा विश्वकपकै खबर। फिफा विश्वकप फुटबलको क्वार्टर फाइनलमा आज युरोपका दुई टोली स्पेन र बेल्जियमले खेल्दैछन्। यो खेल अमेरिकाको क्यालिफोर्नियामा नेपाली समयअनुसार राति पाउने 1 बजे शुरू हुनेछ। यो विश्वकपमा अहिलेसम्म अपराजित रहेको अनि एक गोल पनि नखाएको स्पेन आजको खेलमा आफ्नो उत्कृष्ट लय कायम राख्ने लक्ष्यमा छ। बेल्जियम पनि स्पेनलाई हराउँदै सेमी फाइनलमा पुग्ने योजनामा छ। उसले लगातार 18 खेलमा हाल बेहोरेको छैन। आजको खेलको विजेताले सेमी फाइनलमा फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ। यसैबीच अस्ट्रेलियाको बिग बास लीग बीबीएल क्रिकेटको उद्घाटन खेल भारतको चेन्नईमा हुने भएको छ। 16 संस्करणको बीबीएलमा साबिक विजेता पर्थ स्कुचर्स र मेलबर्न रेनेगर्स बीचको पहिलो खेल आउँदो डिसेम्बर 12 चेन्नईको एमए चिदम्बरम रंगशालामा हुने भएको हो। मेलबर्न क्रिकेट ग्राउण्ड एमसीजीमा आयोजित कार्यक्रममा अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिज र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यसबारे आधिकारिक रूपमा घोषणा गर्नुभयो। क्रिकेट अस्ट्रेलियाको 5 सदस्यीय टोलीले चेन्नईको मैदान यसअघि निरीक्षण गरेका थिए। बीबीएल पहिलो पटक अस्ट्रेलिया बाहिर हुन लागेको हो। खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
2: जलनबाट बिरामी गणेश
1: रमा चेन्नईको एमए चिदम्बरम रंगशालामा हुने भएको हो। मेलबर्न क्रिकेट ग्राउण्ड एमसीजीमा आयोजित कार्यक्रममा अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिज र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यसबारे आधिकारिक रूपमा

0: निष्पक्ष छानबिन गर्ने गृहमन्त्री गुरुङको प्रतिबद्धता,
1: देशका विभिन्न ठाउँबाट न्याय माग्दै आएकाहरूको माइती घरमा धरना, सरकार बदलिए पनि नागरिकका पीड़ा र शास्ति उस्तै रहेको गुनासो,
0: जनता आवास कार्यक्रमबाट अहिलेसम्म झण्डै 39,000 आवास हस्तान्तरण, 8,000 भन्दा धेरै निर्माणाधीन रहेको सामाजिक सुरक्षा मन्त्रालयको विवरण,
1: चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने रकेट अवतरण गरायो, सैटेलाइट प्रक्षेपण र अन्तरिक्ष अन्वेषणको लागत उल्लेख्य रूपमा घटाउन सकिने,
0: र विश्वकप फुटबलको क्वार्टर फाइनलमा आज राति स्पेन र बेल्जियम खेल्दै अस्ट्रेलियाको बिग ब्याश लीगको उद्घाटन खेल भारतको चेन्नईमा हुने।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विश्वसँगै हामी महेश गेवाली र मदन पौड्याल पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: नमस्कार, साँझ 6:30 बजेको आँधी खुला खबरमा प्रविधि कक्षबाट अशोक सँगै यहाँहरूलाई स्वागत छ। म कला राणा। सैन्य जिल्लाको पहिलो आवाज रेडियो आँधी खोलाको समाचारमूलक प्रस्तुति आँधी खोला खबर एफएम 105.4 मेगाहर्ज र www.radioandikhola.org.bata लगन गरेर संसारको जुनसुकै स्थानमा बसेर पनि हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ।
1: यस आँधी खोला खबरको साथमा हिमाल सुनचाँदी पसल, उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल, तपाईँकै सुख दुःखको साथी हिमाल सुनचाँदी पसल, वालिङ बजार स्याङ्जा।
0: आँधी खोला खबर शुरू गरौं अहिलेसम्मका मुख्य खबरहरूबाट। बाँझो जमीनलाई उत्पादनसँग जोड्दै सेङ्गाका एक युवाद्वारा बहुमूल्य औषधि जन्य जड़ीबुटी अगरहरूको खेती शुरू। मापदण्ड विपरीत निर्दय व्यवहार गरी पशु चौपाई ढुवानी गर्ने व्यक्ति पक्राउ, आगलागीबाट पशु चौपाईमा क्षति। र गण्डकी प्रदेश सरकारद्वारा 8,000 मिटर भन्दा अग्ला हिमाल आरोहण गर्ने प्रदेशभित्रका 8 जना पर्वतारोहीलाई सम्मान। बाँझो जग्गालाई उत्पादनसँग जोड्दै सेङ्गाका एक युवाले बहुमूल्य औषधि जन्य जड़ीबुटी अगरूडको खेती शुरू गर्नुभएको छ। चापाकोट नगरपालिका 5/20 का किसान विपिन डोटेलले संसारकै महँगो र सुगन्धित वनस्पति मध्ये एक मानिने अगरूडको खेती जिल्लामै पहिलो पटक परीक्षणका रूपमा थालिनु भएको हो। 2 वर्ष मलेसियामा बसेर नेपाल फर्किएका डोटेलले आफ्नै 5 रोपनी बाँझो जमीनमा अगरूडका बिरूवा रोपेर व्यवसाय खेतीको शुरूआत गर्नुभएको छ। अगरूड बहुमूल्य अत्तर, सौन्दर्य प्रशोधन तथा औषधि जन्य वस्तु उत्पादनको लागि कच्चा पदार्थका रूपमा प्रयोग हुने अत्यन्त सुगन्धित वनस्पति हो। परम्परागत औषधि उपचारमा पनि यसलाई तनाव कम गर्ने, शान्तिदायक र विभिन्न उपचारमा प्रयोग गरिन्छ। यसले जमीन संरक्षण, कार्बन संचय र बाँझो जमीनमा हरियाली प्रवर्धन गर्न सहयोग पुर्याउने भएकाले फलफूल, घाँस लगायतका अन्य बालीसँग कृषि वन प्रणालीमा पनि खेती गर्न सकिने डोटेले बताउनुभयो। नेपालमा यसको व्यावसायिक सम्भावना उच्च रहेकाले परीक्षणका रूपमा खेती शुरू गरेको उहाँको भनाइ छ। थाइल्याण्ड र भारतको आसामबाट 250 वटा बिरूवा खरिद गरी 3 वर्ष अघि रोप्नु भएको थियो। शुरूमा 50 वटा बिरूवा प्रति 1,000 रूपियाँका दरले र बाँकी 200 वटा बिरूवा प्रतिवटा 500 रूपियाँका दरले खरिद गरिएको उहाँले बताउनुभयो। अगरूड उत्पादनको प्रक्रिया अन्य परम्परागत खेतीभन्दा फरक हुने भएकाले 6 देखि 8 वर्ष उमेर पुगेका बोटमा प्वाल पारेर विशेष जैविक घोल कल्टिभेटेड अगरूड किट प्रयोग गरी कृत्रिम रूपमा संक्रमण गराइने र त्यसपछि करिब 2 वर्षमा सुगन्धित अगर तयार हुने बताउनुभयो। गुणस्तरका आधारमा अन्तर्राष्ट्रिय बजारमा अगरूको मूल्य प्रति किलो 1,00,000 देखि 30,00,000 रूपियाँ पर्न गएको उहाँको दावी छ। बजारमा लाखौं रूपियाँमा बिक्री हुने यो वनस्पतिको खेती सफल भए भविष्यमा राम्रो आमदानीसँगै रोजगारी सृजना गर्ने अपेक्षा गरिएको छ। जापान, सिंगापुर, अरबी मुलुक तथा अमेरिका

0: समस्यामा यसको माग अत्याधिक रहेको र नेपालको पहाड़ी क्षेत्रमा पनि यसको सफल खेती गर्न सकिने उहाँले बताउनुभयो। परम्परागत खेतीमा निराश भई जमीन बाँझो राख्ने प्रवृत्ति बढ़िरहेका बेला यस्ता बहुमूल्य व्यावसायिक जड़ीबुटीको खेतीले किसानलाई आत्मनिर्भर बनाउन र आर्थिक समृद्धिमा योगदान पुर्याउन विश्वास लिएको छ। युवालाई कृषि मार्फत स्वदेशमै रोजगारी सृजना गर्ने उद्देश्यले अगरोडसँगै वहाँले 80 रोपनी क्षेत्रफलमा आँप, लिची, एभोकाडो, रुद्राक्ष, बयर, कफी र ड्रागन फ्रूट पनि लगाउनु भएको छ। साथै वहाँले 100 बोयर जातका बाख्रा समेत पाल्नु भएको छ। सहकारी र ब्याङ्कबाट ऋण लिएर करिब 2 करोड़ रूपियाँ लगानी गर्नुभएका डोटेलले राज्यबाट भने सिंचाई र पाइप लगायतका व्यवस्थापनमा 2 लाख रूपियाँ अनुदान प्राप्त गर्नुभएको छ। वहाँको कृषि फार्ममा हाल 4 जना युवाले रोजगारी पनि प्राप्त गरेका छन्। मापदण्ड विपरीत निर्दय व्यवहार गरी पशु चौपाईमा ढुवानी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। असार 25 गते सैन्याको फेन्दीखोला गाउँपालिका वडा नम्बर 2 स्थित सिद्धार्थ राजमार्गमा प्रहरी चौकी फेन्दीखोला सैन्याबाट खटिएको प्रहरी चेकिङ टोलीले सवारी चेक जाँच गर्दा मापदण्ड विपरीत निर्दय व्यवहार गरी पशु चौपाई ढुवानी गर्ने व्यक्ति र सवारीलाई नियन्त्रणमा लिएको हो। कल्याङबाट काठमाडौँ जाँदै गरेको प्रदेश नम्बर गलैङ्गाबाट काठमाडौँ जाँदै गरेको 2030013641 नम्बरको ट्रकमा विशुद्ध भैँसी तथा पाडा चौपाई राखी मापदण्ड विपरीत निर्दय व्यवहार गरी ढुवानी गरेको प्रहरीले जनाएको छ। उक्त चौपाईको जिम्मेवार धनी पर्सा वीरगंज उपमहानगरपालिका वडा नम्बर 32 42 वर्षीय अब्दुल रहीम अन्सारीलाई पनि नियन्त्रणमा लिई पशु पंक्षी सम्बन्धी कसुर मुद्दामा जिल्ला प्रशासन कार्यालय सैन्यबाट 7 दिनको म्याद थप अनुसन्धान कार्य अगाडि बढ़ाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेश दत्त अवस्थीले बताउनुभयो। यस्तै विद्युत सर्ट भई आग लागि हुँदा पशु चौपाईको क्षति भएको छ। कालीगण्डकी गाउँपालिका वडा नम्बर 1 बर्तुङ फेदी बस्ने लालमती थापाको ढुंगा माटोले बनेको जस्ता पाताको छानो भएको एक तले कच्ची घरमा विद्युत सर्ट भई आग लागि भएको थियो। उक्त घरमा मानवीय क्षति नभए पनि घरको अर्को कोठामा रहेका 12 मध्ये 2 बाख्रा, 3 पोथी कुखुरा र 2 भाली कुखुरा जली मृत्यु भएको प्रहरीले जनाएको छ। 10 बाख्रा भने सकुशल रहेको प्रहरी चौकी बिर्घाले जनाएको छ। गण्डकी प्रदेश सरकारले 8000 मिटर भन्दा अग्ला हिमाल आरोहण गर्ने प्रदेशभित्रका 8 पर्वतारोहीलाई सम्मान गरेको छ। उद्योग पर्यटन तथा वन मन्त्रालयद्वारा आयोजित प्रदेशभित्रका पर्वतारोहीलाई सहयोग र सम्मान कार्यक्रममा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमाल र मन्त्रालयका सचिव रोशन गेवालीले पर्वतारोहीलाई जनही 45,000 रूपियाँ सम्मान पत्र र दोसल्लाले सम्मान गर्नुभएको हो। सम्मानित हुनेहरूमा चुमनब्रे गाउँपालिका 1 गोर्खाका नाक्सेल छुङतेङ लामा रहनु भएको छ भने उहाँले सगरमाथा, मनास्लु र लोत्सो हिमाल आरोहण गर्नुभएको छ। त्यस्तै गरी कृष्णनगरपालिका 14 पर्वतका किरण बहादुर पिसी, माछापसरी गाउँपालिका 4 कास्कीका किशोर अधिकारी र बिहारी गाउँपालिका 4 पर्वतका देवी प्रसाद नेपानेले सगरमाथा आरोहण गर्नुभएको छ। त्यस्तै घिरिङ गाउँपालिका 2 तनहुका अमित थापाले कञ्चनजंघा र सोही गाउँपालिकाको वडा नम्बर 5 अमित थापाले अन्नपूर्ण हिमाल आरोहण गर्नुभएको छ। कार्यक्रममा मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशको पर्यटनमा अब संख्या बढ़ाउने मात्र नभए पर्यटकको अवसायी अवधि लम्ब्याउने रणनीतिमा केन्द्रित हुनुपर्ने बताउनुभयो। उद्योग तथा पर्यटन मन्त्रालयका उपसचिव टीकाराम पौड्यालले प्रदेश सरकारको स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत 5 लाख रूपियाँ बजेट विनियोजन गरी पहिलो पटक यस्तो कार्यक्रम गरिएको बताउनुभयो। रेडियो आँधीखोलाको समाचारमूलक प्रस्तुति आँधीखोला खबरमा अन्य खबर पनि बाँकी नै छन्। हामी सँगै रहनुहोला।
1: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको साधारण सभा हुने बारे सूचना। एस वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको 6 साधारण सभा निम्न मिति, समय र स्थानमा सम्पन्न हुने भएकाले यस संस्थाका सम्पूर्ण प्रतिनिधिज्यूहरू एवं अतिथि महानुभावज्यूहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही असार 28 गते आइतबार, समय बिहान 11 बजे, स्थान वालिङ उद्योग वाणिज्य संघको सिटी हल वालिङ सैंजा।
0: रेडियो आँधीखोलाको समाचारमूलक प्रस्तुति आँधीखोला खबरमा यहाँलाई फेरि स्वागत छ। अब बाँकी खबरहरू। अर्घाखाँची जिल्ला विश्वमै दुर्लभ र संकटापन्न गिद्धहरूको सुरक्षित वासस्थानको रूपमा विकास हुँदै गएको छ। यस वर्षको प्रजनन अवधिमा जिल्लामा चार प्रजातिका गिद्धले सफलतापूर्वक प्रजनन गरेका छन्। पंक्षी अध्येता कृष्ण भूषालले हालसम्म 33 बचेरा गुणबाट सुरक्षित रूपमा उड्न सफल भएको बताउनुभयो। जिल्लाका विभिन्न वन क्षेत्र र भीरपाखामा गुणमा रहेका यस वर्ष उत्साहजनक रूपमा गिद्धका बचेराहरू हुर्किएर उडेको दावी गर्नुभयो। विशेष गरी छत्रदेव गाउँपालिका वन क्षेत्रमा अति संकटापन्न डंगर जातको गिद्धले सल्लाहका रूपमा 23 गुण बनाएका थिए। तीमध्ये 15 गुणबाट बचेरा उड्न सफल भएको भूषालले बताउनुभयो। उहाँले भन्नुभयो, डंगर गिद्धको यस्तो सफल प्रजनन नेपालका लागि मात्र नभई विश्वव्यापी संरक्षण अभियानकै लागि महत्वपूर्ण उपलब्धि मानिएको छ। त्यसै गरी मालारानी गाउँपालिकाको घेराभिरको क्षेत्रमा हिमाली गिद्धले 22 र हाडफोड गिद्धले 3 गुण बनाएका थिए। तीमध्ये हिमाली गिद्धका 16 र हाडफोड गिद्धका 2 गुणबाट बचेरा सफलतापूर्वक उड्न सफल भएका छन्। यसले अर्घाखाँचीका वन क्षेत्र गिद्धको प्राकृतिक प्रजननका लागि अझै पनि सुरक्षित रहेको पुष्टि भएको संरक्षण कर्मीको भनाइ छ। गिद्धले वर्षमा एकपटक मात्र अण्डा पार्ने भएकाले एउटा बचेरा हुर्काउन निकै लामो समय लाग्छ। सामान्यतया असोज कार्तिकदेखि शुरू हुने प्रजनन चक्र वैशाख जेठमा चल्ने भएकाले सफल प्रजनन दर बढ़नु आफैमा ठूलो उपलब्धि मानिन्छ। एकै वर्ष 33 बचेरा उड्न सफल हुनु संरक्षणका लागि अत्यन्त सकारात्मक संकेत मानिएको छ। संकटापन्न सेतो गिद्धले पनि सन्धिखरको भूमिका स्थान मालारानी र सिद्धगंगा नगरपालिकाका विभिन्न 6 स्थानमा गुड बनाएर यस समयमा बचेरा हुर्काइरहेका छन्। अन्य गिद्धको तुलनामा यस प्रजातिको प्रजनन केही ढिलो हुने भएकाले अहिले पनि बचेरा हुर्काउने चरणमा रहेका छन्। यस प्रजातिका बचेरा आगामी केही साताभित्र उड्न सक्ने अपेक्षा गरिएको छ। प्राकृतिक वातावरण सन्तुलित राख्न गिद्धको भूमिका अत्यन्त महत्वपूर्ण मानिन्छ। मृत जनावरको मासु खाएर वातावरण सफा राख्ने गिद्धलाई प्रकृतिको सरसफाई कर्मी समेत भनिन्छ। डिभिजन वन कार्यालय अर्घाखाँचीका सूचना अधिकारी केशव खड्काले गिद्धको संख्या घट्दा वातावरणीय प्रदूषण रोगको जोखिम र जैविक सन्तुलनमा नकारात्मक असर पर्ने भएकाले यसको संरक्षणलाई उच्च प्राथमिकता दिँदै आएको बताउनुभयो। पर्याप्त वर्षा नहुँदा बागलुङमा धान रोपाई प्रभावित भएको छ। असार महिना सकिन लाग्दा समेत आधा भन्दा बढ़ी खेतमा धान रोपाई बाँकी रहेको किसानहरूले बताएका छन्। सिंचाई सुविधा पुगेका क्षेत्रमा रोपाई भए पनि अधिकांश खेतमा पर्याप्त वर्षा नहुँदा रोपाई हुन सकेको छैन। किसान भूमिराज पन्तका अनुसार आकाशी पानीमा निर्भर किसानहरू पर्याप्त वर्षाको प्रतीक्षामा छन्। खडेरीका कारण ब्याडमा राखिएको धानको बिउ समेत सुक्न थालेपछि किसान निराश बनेका छन्। बागलुङ सार कुणुलेका किसान टंकनाथ आचार्यले सिंचाई कुलो पुगेका केही खेतमा रोपाई भए पनि मूल फुट्ने गरी वर्षा नभएकाले अधिकांश खेतमा रोपाई गर्न नसकिएको बताउनुभयो। जलवायु परिवर्तनका कारण खेतीपातीमा परेको असर न्यूनीकरण गर्न स्थानीय सरकारले सिंचाई पूर्वाधार विस्तार गर्नुपर्ने उहाँको माग छ। बागलुङमा 5710 हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ। यो वर्ष पर्याप्त वर्षा नहुँदा हालसम्म 2600 हेक्टर अर्थात 47% मात्र क्षेत्रफलमा रोपाई भएको कृषि ज्ञान केन्द्रका बागलुङकी सूचना अधिकारी प्रतिभा शर्माले बताउनुभयो। अब अन्त्यमा आधी खुला खबर सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। बाँझो जमीनलाई उत्पादनसँग जोड्दै सैन्याका एक युवाद्वारा बहुमूल्य औषधिजन्य जड़ीबुटी अगरूडको खेती शुरू। मापदण्ड विपरीत निर्दय व्यवहार गरी पशु चौपाई ढुवानी गर्ने व्यक्ति पक्राउ। आगलागीबाट पशु चौपाईमा क्षति। र गण्डकी प्रदेश सरकारद्वारा 8 हजार भन्दा अग्ला हिमाल आरोहण गर्ने प्रदेशभित्रका पर्वतारोहीलाई सम्मान। आधी खुला खबर सकियो। भोलि बिहान 7 अर्को आधी खुला खबर लिएर आउनेछौ। अहिलेलाई भने प्रविधि कक्षबाट अशोकसँगै म पनि विदा हुन्छु। ज्ञान सूचना मनोरञ्जनको लागि सुन्दै गर्नुहोला रेडियो आधी खुला। नमस्ते।

0: रेडियो आधी खुला 105.4
1: वालिङ बासी दाजुभाइ तथा दिदी बहिनीहरूमा धमाकेदार खुसीको खबर। नृत्य र संगीतको दुनियाँमा नयाँ क्रान्ति ल्याउन वालिङमा पहिलो पटक अत्याधुनिक र भव्य रूपमा ग्रान्ड ओपनिङ हुँदैछ। भैरव डान्स एकाडेमी एन्ड म्युजिक स्टुडियो
2: हो हजुरहरूको आफ्नै ठाउँ वालिङ नौ घुम्रे पर्वत रोडमा यो ब्रान्ड न्यू एकाडेमी छिट्टै नै सञ्चालनमा आउँदैछ।
1: हाम्रा सेवाहरू
2: डान्स एकाडेमी, हिप हप, जुम्बा, लोक नृत्य, आधुनिक र क्लासिकल डान्सको प्रोफेसनल ट्रेनिङ,
1: म्युजिक स्टुडियो, डिजिटल रेकर्डिङ स्टुडियोको सुविधा, गायन र विभिन्न वाद्य वादन, गिटार, किबोर्ड का एडभान्स कक्षाहरू।
2: अब डान्स र म्युजिक सिक्न वा गीत रेकर्डिङका लागि पोखरा काठमाडौँ थाइरहनु पर्दैन। वालिङकै मुटुमा प्रोफेसनल मेन्टर्सको साथमा आफैलाई स्टार बनाउनुहोस्। नयाँ ओपनिङको विशेष छुटको फाइदा उठाउन आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: स्थान वालिङ नौ भुम्रे पर्वत रोड।
2: सम्पर्क मोबाइल नम्बर 97452-80490।
1: कला हजुरको प्लेटफर्म हाम्रो भैरव डान्स एकाडेमी एन्ड म्युजिक स्टुडियो।
3: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ हैन? यो घर कहाँबाट ल्याउनु भएको?
4: ए नानी, दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
3: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
4: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
3: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघाट, खाली घर र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
5: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 063-6190-004,
6: सम्पर्क मोबाइल 97484-34484।
7: चिउरी घर मौरी घर उद्योग, भिरकोट नगरपालिका 7 स्याङ्जा।
2: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खान नपाउने भए।
8: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
2: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
8: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
2: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
8: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बीपी चोक।
2: मोबाइल नम्बर 98560-54313 र 98-41-43-48-32।
8: मूल्य होइन, स्वास्थ्य रोजौं।
9: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
10: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
9: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
10: वालिङ 8 केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
9: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा DTF प्रिन्ट लगायतका कामहरू छिटो, छरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
9: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ 8 केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 98560-19076, 98-61-71-90-76 र 98-17-16-82-23।
11: ए नानी, पानी नपिउ त?
3: किन र काका?
11: त्यो पानी फोहोर छ।
3: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौँ।
12: सार्वजनिक हितका लागि रेडियो आदि खोला।
13: होइन, के भयो, किन बन्द भएको हो गाडी?
14: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको हो, बन्द भएको भइसक।
13: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
14: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
13: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक साइड ब्याट्री राखिहाल्नु त।
14: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
15: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
16: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
15: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएस तार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ 8 जैसी भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
16: फोन नम्बर 0364415502, मोबाइल 9850404502 र 9840501।
17: नाक छोडी कान, कान छोडी नाक, बिमारले नि कहिले नछोड्ने भयो।
18: होइन ए दाई, बिमारले फेरि च्यापेको क्या हो, गुनगुनाइरहनु भएको छ त।
17: बिमार कहिले निको होला र खै, सधैँको यस्तै, एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
18: नातिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न, लुनिबा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव गालेका विशेषज्ञहरू पनि आउँछन्।
17: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
18: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा फोक्सो रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
17: सम्पर्क लुनिवा फार्मेसी, वालिङ 8 मिर्दी खरिबोट, मोबाइल 9560-85-6667।
19: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ, म अस्पताल लगेर ल्याउँछु है।
20: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
19: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
20: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू:
19: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
20: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
19: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
20: मुटुको जाँच, ईसीजी सेवा,
19: भाँचिएको हड्डी प्लास्टर सेवा,
20: डिजिटल एक्सरे सेवा,
19: चिरफार गर्ने,
20: थाइराइड जाँच,
19: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
20: सर्वसुलभ फार्मेसी सेवा।
19: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
18: फोन नम्बर 0364-41-087, मोबाइल 9864-6971-7440।
13: कस्तो सास गनाएको तिम्रो त,
21: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
13: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भरेर मात्रै हुन्छ र?
21: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
13: यही हाम्रो वालिङ 8 भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
15: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया, साथै गिन्जा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
18: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोगको उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ 8 बिहाई टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान, मोबाइल 9845648622 र 9921-4047-029।
19: स्कूल तथा अफिस का ड्रेस किनेर बनाउनु पर्ने अनि अन्य कपड़ा चाहिएको थियो। भागादौड़ गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
20: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ।
19: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपड़ाहरू तथा अर्डर बमोजिमका कपड़ाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
20: पोसाक बगैँचा, वालिङ आठ नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 9856308329।
0: ए दिदी, पक्लिस्ट भनेको होइन, हतार हतार गर्दै कता हो र?
1: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी।
0: फर्निचरको सामान अरे दिदी, त्यसो हो भने वालिङ एक रामबाटामा रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
1: ए साँच्चै हो र? ल ल, त्यसो भए त म त्यही गइहाले।
20: हाम्रा सेवाहरू, फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरधारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार, वालिङ एक रामबाचा, सोरुम भिरकोट एक बैरधारी मेन रोड, वालिङ आठ जैसी पदेरा। मोबाइल 9856309888 र 9856555988।
22: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रोको प्यान्ट लगाएर हिँडेका छौ त, यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
23: दिमाग हुनुपर्छ दिमाग, कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ, त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
22: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ, साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
23: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ आठ मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
22: मोबाइल 9135564496।
20: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले, औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
19: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
20: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाव भएको छैन, अब त जान्नमा कहीँ पनि।
19: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
20: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
19: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
20: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
24: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा प्रत्येक महिनाको चौथो शनिबार।
19: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ आठ स्याङ्जा, फोन 0638445094।
25: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
20: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्यायो, निको नै भएको छैन।
25: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बालबालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
24: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ, साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
26: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
24: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ नौ भकुण्डे ठाडो लाइन, फोन नम्बर 0638412133।
4: अहिले हाम्रो गर्नेमा 7 बजेको छ।
19: यस समयको साथमा जितु सुनचादी पसल
5: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको लाइनमा
19: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
4: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
6: सुख दुःखका तरेलीहरूसँग रम्दै
7: तपाईँकै अन्तर्मनमा चोखो र पवित्र भई आधी खोला जस्तै सदा बगिरहने
6: तपाईँको मनको ढुकढुकी आधी खोलाको स्पन्दन।
7: तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो आधी खोला
6: 105.4 मेगाहर्ज।
8: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने के गर्ने अल्पत्र परियो।
19: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
8: लौ अब कहाँ दिनुभयो। मैले बैरगारी नयाँ बजारको भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसाती पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
19: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको। ढुक्क बस न।
8: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
19: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
8: प्रुफ राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
19: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
8: मोबाइल नम्बर 9806641870 र 9865494497।
19: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
9: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। 2-4 दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
10: होइन, के भयो र किन अल्लाखोर गरेको हो।
9: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
10: ए कुरो त्यस्तो पो, ई नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
9: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
10: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
9: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 9856054963, 9855154 र 9008747723।

0: नौहेर आज पनि आधा सामान त छोडिराखेको छ। खै त पूजाको सामान
1: एकै ठाउँमा सबै पाउने भए त सबै सामान आउँथ्यो र भोलिदेखि आफै बजार गएर लिएर आऊ।
0: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफूल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
1: ए हो र ल ल के छुटे छ टिपेर देऊ त, म एन्जल फलफूल तरकारी तथा किराना पसलमा गइहाल्छु।
0: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
1: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ आठ बगालेटोल,
0: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी,
1: मोबाइल नम्बर 9847-21380।
2: अरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खान नपाउने भए।
3: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति, स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
2: भनेको त हो नि, वालिङ आठ बिपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
3: ल ल, म भर्खरै लिन जान्छु है, आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
2: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ, साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
3: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ आठ बिपी चोक,
2: मोबाइल नम्बर 9855-54313 र 9141-4342।
3: मूल्य होइन स्वास्थ्य रोजौं।

0: कहाँ हुनु नि? कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो।
1: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। ल न त सँगै जाम, कहाँ हो?
0: वालिङ 8 मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
1: हजुर, यहाँ धान, मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डडेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
0: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्य पाइन्छ।
1: मात्र एक पटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
0: प्रुफ राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने, गरिमा एग्रो, वालिङ 8 मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पो लेखिनेको ठ्याक्कै अगाडि। मोबाइल 9856051068 र 9863770071।
2: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
3: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
2: बाबु, बरु कहाँबाट ल्याइसियो जुत्ता?
3: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
2: ल, ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
3: पाण्डे सु सेन्टर, वालिङ बजार।
2: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
3: मोबाइल नम्बर 9860686005।

0: घरी पैसा राख्नु भयो, घरी निकाल्न, घरी बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ कि दिदी?
1: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
0: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
1: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
0: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
1: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
0: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
1: टेलिफोन, खाने पानी, विद्युत, देश होम लगायतको बिल भुक्तानी गर्न सकिने।
0: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
1: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन विभिन्न किसिमका बचत सुविधा भएको।
0: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
1: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
0: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मिर्दि स्याङ्जा।
1: फोन 0363 44 6 सय।
2: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
3: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
2: पुनश्च हामीले ब्यान्ड विड्थ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
3: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
2: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड।
3: फोन 0364 41 258।
4: आहा, कति राम्रो हो बालिनाले, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
5: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउली मल भएपछि त सुनमा सुगन्धै भयो नि।
4: मलाई नि रैथाने जातका बिउहरू र गडेउली मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
5: वालिङ 8 पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै रहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउली मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
4: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशी सहकारी संस्था, वालिङ 8 नयाँ बजार र पतञ्जलि यो पीठको आरेमा सम्पर्क नम्बर 0364 41 6 96।

0: रेडियो आदिखोला 105.4
1: नेपालीको उपचारकै क्रममा मृत्यु, सर्लाहीमा थप एक युवकद्वारा आत्मदाह प्रयास। आत्मदाहको विषयमा सदनदेखि सड़कसम्म सरकारको विरोध। निष्पक्ष छानबिनका लागि छानबिन समिति गठन।
2: ट्राफिकले लगाएको होइन, ट्राफिकले व्हील लक गरेको होइन। कुनै भिडियोमा छ ट्राफिकले लगाएको, त्यसमा व्हील लक लगाएको छ, नगर प्रहरीले लगाएको छ।
1: दक्षिण पूर्वी एसियाका स्क्याम सेन्टरबाट 836 नेपालीको उद्धार। कम्बोडियाबाट सबैभन्दा धेरै फर्काइए। असार 29 राहदानीका लागि जुनसुकै जिल्लाबाट आवेदन दिन सकिने।
3: राहदानीको प्रणाली हाल परिवर्तन भई यही 2083 असार 29 अर्थात 13 जुलाई 2026 लाइभ हुने तय भएको छ।
1: दाङमा सिकल सेलका बिरामी बढ़दै 650 जनामा पुष्टि। नयाँ नियमावली लागू भएसँगै अब विद्यालय खोल्ने अनुमति दिने अधिकार स्थानीय तहलाई। जनता आवास कार्यक्रम मार्फत करिब 39,000 घर हस्तान्तरण, 8,000 भन्दा बढ़ी निर्माणाधीन।
4: हस्तान्तरण भएको आवास संख्या 38,931 रहेको छ भने निर्माणाधीन अवस्थामा चाहिँ 8,350 रहेको छ।
1: र नेपाल भारत ए टोलीबीच 3 खेलको T20 श्रृंखला हुँदै
0: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: लगातार आत्मदाहका घटनाले समाज र राज्य व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ। हिजो गणेश नेपालीको आत्मदाहपछि आज मृत्यु भयो भने आज फेरि अर्को एक व्यक्तिले यस्तै प्रयास गरेका छन्। यी घटनाले नागरिकका पीड़ा, निराशा र गुनासालाई समयमै सम्बोधन गर्ने संयन्त्र आवश्यक रहेको देखाउँछ। दोषारोपण भन्दा पनि माथि उठेर यस्ता अवस्था दोहोरिन नदिन राज्य, समाज र सम्बन्धित निकायले गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बेला आएको छ। अब खबर सन्तोष गन्धर्वबाट।
5: आत्मदाहको प्रयासपछि गम्भीर घाइते हुनुभएका मुगुको सोरू गाउँपालिका 25 वर्षीय गणेश नेपालीको उपचारकै क्रममा वीर अस्पतालमा मृत्यु भएपछि सदनदेखि सड़कसँग सरकारको विरोध भएको छ। जिल्ला प्रहरी परिषद काठमाडौँका एसएसपी दिलीप घिमिरेका अनुसार सघन उपचारमा रहेका नेपालीको स्वास्थ्य अवस्था लगातार जटिल बन्दै गएपछि आज उहाँको निधन भएको हो। नेपालीको शरीरको करिब 55% भाग आगोले जलेको थियो। विशेष गरी अनुहार र श्वास प्रश्वास नलीमा गम्भीर क्षति पुगेका उहाँको अवस्था शुरूदेखि नै अत्यन्त संवेदनशील रहेको चिकित्सकहरूले बताएका थिए। नेपालीको मृत्युले उपचारको सीमाभन्दा बाहिर गएर सरकारी उद्धार प्रणाली, संकट व्यवस्थापन र स्वास्थ्य पूर्वाधारबारे गम्भीर प्रश्न उठाइएको छ। बिरामीलाई स्वयमै उच्चस्तरीय उपचार केन्द्रमा पुर्याउने व्यवस्था, तीन तहका सरकार बीचको समन्वय र आपतकालीन स्वास्थ्य सेवाको प्रभावकारिताबारे व्यापक बहस शुरू भएको हो। यस विषयमा सरकारले आफूले सक्दो प्रयास गरेको दावी समेत गरेको छ भने विपक्षी दलहरूले उद्धार प्रक्रिया र सरकारी समन्वय बारे प्रश्न उठाएका छन्। आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसदहरूले भने
6: भदौ 23 र 24 गते वास्तवमा के भयो? आज सरकार गठन भएको 100 दिन बितिसकेको छ। गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कहाँ छ? सरकारसँग रहेको राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदन कहाँ छ? यी प्रतिवेदनहरू किन सार्वजनिक गरिएका छैनन्? यदि सरकार साँच्चीकै सत्य पत्ता लगाउन चाहन्छ भने सत्यलाई लुकाएर होइन, सार्वजनिक गरेर जनतालाई विश्वास गर्नुपर्छ।
7: नयाँ आशाका साथ, नयाँ विश्वासका साथ उहाँ जनमत साथ आउनु भएको छ भन्दा यो के राज्यको असफलता हो? या गरीब दुखी विपन्न सुकुम्बासीहरू यो राजधानी संघीय राजधानी या देशभरि बाँच्न पाउँदैनन्, उनीहरूले गरी खान पाउँदैनन् भन्ने संकेत हो। सरकारको यसमा ध्यान जाओस् र जवाफ चाहन्छु सम्माननीय सभामुख महोदय। यही दृष्टिकोण आज छ कि
5: नेपालीको मृत्युबारे प्रतिनिधि सभामा उठेका प्रश्नको जवाब दिँदै गृहमन्त्री सुदन गुरूङले गणेशलाई उपचार सक्दो प्रयास गरेको दावी गर्दै आफूले सदन र नेपाली जनतालाई झूट बोल्न नसक्ने बताउनुभयो।
2: हामीलाई थाहा छ हाम्रो पीड़ा हामीले कसरी यो फेस पार गर्यौं भनेर। अब आज म यो सम्मानित सदनलाई सभामुख मार्फत सरकार कसरी सञ्चालन हुन्छ भनेर तपाईँलाई म सिकाउन चाहन्छु। हाम्रो 3 तहको सरकार हुन्छ, एउटा संघीय सरकार भयो, एउटा प्रदेश सरकार भयो र एउटा स्थानीय सरकार भयो। जुन ठाउँमा घटना घट्यो त्यो ठाउँमा ट्राफिकले लगाएको होइन, ट्राफिकले व्हील लक गरेको होइन। कुनै भिडियोमा छ ट्राफिकले लगाएको, त्यसमा व्हील लक लगाएको छ, नगर प्रहरीले लगाएको छ। म विपक्ष दलका साथीहरूलाई, मान्छेहरूलाई सोध्न चाहन्छु, स्थानीय सरकार कसको छ अहिले?

0: गृहमन्त्री गुरूङले गणेश नेपालीको मृत्यु जस्तो संवेदनशील विषयलाई राजनैतिक मुद्दा नबनाउन विपक्षी दललाई आग्रह समेत गर्नुभएको छ। संसदमा बोल्दै गृहमन्त्रीले काठमाण्ड महानगरपालिकामा सवारी साधनमा हुइलग लगाइएको घटनाबारे पनि टिप्पणी गर्नुभएको थियो। यसैबीच सरकारले आत्मदाह गरेको घटनाको तथ्य सत्य पत्ता लगाउन गृह मन्त्रालयले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ। मन्त्री गुरूङले काठमाण्ड उपत्यका प्रहरी कार्यालय रानी पोखरीका डीआईजी गोविन्द थपलियाको संयोजकत्वमा समिति गठन गरिएको जानकारी दिनुभयो। गृहमन्त्रीका अनुसार घटनासँग सम्बन्धित तीनजना नगर प्रहरीलाई सोधपूछका लागि नियन्त्रणमा लिएको छ। तीमध्ये दुईजना महिला र एकजना पुरूष नगर प्रहरी रहेका छन्। त्यसअघि नेपालीको मृत्युबारे राजनैतिक दलहरूले निष्पक्ष छानबिनको माग गरेका थिए। कम्युनिष्ट पार्टी नेकपाले सरकारसँग निष्पक्ष छानबिन, दोषीमाथि कानूनी कार्यवाही र पीड़ित परिवारलाई न्याय तथा राहत उपलब्ध गराउन माग गरेको छ। नेपाली कांग्रेसका प्रमुख सचेतक निश्चल राईले सरकार नागरिकको जीवन र पीड़ाप्रति पर्याप्त संवेदनशील नभई सामाजिक सञ्जाल व्यवस्थापन र प्रचारमुखी गतिविधिमा बढ़ी केन्द्रित भएको आरोप लगाउनुभयो। राईले यातायात नियम उल्लंघनमा जरिवाना बढ़ाउने चर्चाप्रति पनि असन्तुष्टि व्यक्त गर्नुभयो।
1: होइन, राज्यलाई तपाईँको संयोग बनाउनको लागि हामीले राजस्व सङ्कलनको लागि तपाईँको त्यसलाई मात्रै हेरेर डाइरेक्ट ट्याक्सले मात्रै तपाईँ गर्ने कुरा होइन। त्यसका दायरहरू फरक फरक हुन सक्छन्। हाम्रो पूर्वाधार कस्तो छ त, हामी त्यो अनुसारको तपाईँको हामीले नीति नियम बनाउनु पर्ने हो। जुन प्रस्तावित कुरा आएको छ, यदि त्यो सत्यको रूपमा तपाईँको प्रस्तावित नै कुरा आउने हो भने त्यसले हामी कसैलाई पनि फाइदा पुर्याउने स्थिति छैन, कसैलाई पनि फाइदा पुर्याउँदैन। त्यसले झन् तपाईँको निमुखा साथीहरूलाई, विपन्न नागरिकहरूलाई त्यसले झन् तपाईँको असर गर्ने गर्छ।
0: नेपालीले आत्मदाह गरेको घटनाको विरोध गर्दै आज विभिन्न समूहले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। प्रदर्शनकारीहरूले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कार्यवाही र पीड़ित परिवारलाई न्यायको माग गर्दै सरकार विरूद्ध नाराबाजी समेत गरेका थिए। यसैबीच सर्लाहीको गोडैता नगरपालिकाका 35 वर्षीय विवेक मण्डलले शरीरमा पेट्रोल खनाएर आत्मदाहको प्रयास गरेका छन्। मध्य प्रदेशका डीआईजी ओम अधिकारीका अनुसार घटनामा मण्डलको अधिकांश शरीर जलेको छ। उहाँलाई थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाण्ड ल्याउने तयारी भएको प्रहरले जनाएको हो। राहदानी बनाउन आफ्नै स्थानीय ठेगानाको जिल्लामा पुग्नुपर्ने झन्झट अब घट्ने भएको छ। परराष्ट्र मन्त्रालय र राहदानी विभागले असार 29 गतेदेखि नयाँ राहदानी प्रणाली लागू गर्दै देशको जुनसुकै जिल्ला वा इलाका प्रशासन कार्यालयबाट राहदानीका लागि आवेदन दिन सकिने व्यवस्था गर्न लागेको हो। परराष्ट्र मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले नयाँ प्रणालीको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो।
2: नेपाली नागरिकलाई सहज, सरल र प्रभावकारी राजनीति सेवा उपलब्ध गराउन परराष्ट्र मन्त्रालय र यस अन्तर्गत रहेको राजनीति विभाग प्रतिबद्ध रहेका छन्। राजनीतिको प्रणाली हाल परिवर्तन भई यही 2083 असार 29 अर्थात 13 जुलाई 2026 लाइभ हुने तय भएको छ। सोको तयारी मन्त्रालय र विभागबाट करिब पूरा भएको छ। तत्पश्चात केही समय अपेक्षित सामान्य प्राविधिक समस्या रहन सक्ने भए पनि राजनीति सेवा सहज, नियमित र सुचारू रहने अपेक्षा गरिएको छ। यस विषयमा विभागबाट 2083 असार 19 र असार 24 सूचनाहरू जारी गरिएका छन्।
0: प्रवक्ता छेत्रीले प्रणाली परिवर्तनको शुरूआती चरणमा सामान्य प्राविधिक समस्या देखिन सक्ने भए पनि सेवा नियमित रूपमा सञ्चालन हुने स्पष्ट पार्नुभयो। नयाँ व्यवस्था अनुसार नागरिकले आफू जहाँ बसोबास गरिरहेको छ त्यही नजिकको जिल्ला प्रशासन वा इलाका प्रशासन कार्यालयबाट राहदानीका लागि आवेदन दिन सक्नेछन्। यसैबीच दक्षिण पूर्वी एसियाका विभिन्न देशमा सामाजिक सञ्जाल अनलाइन ठगी सेन्टरमा फँसेका 836 नेपालीको उद्धार गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता पौडेलले कम्बोडिया, म्यानमार, लाओस र थाइल्याण्डबाट नेपालीहरूको उद्धार गरी स्वदेश फर्काउने काम भइरहेको जानकारी दिनुभयो। मन्त्रालयका अनुसार हालसम्म कम्बोडियाबाट 709, म्यानमारबाट 113, लाओसबाट 8 र थाइल्याण्डबाट 6 नेपालीको उद्धार गरिएको छ। प्रवक्ता पौडेलले कम्बोडिया सरकारले भिसा अवधि सकिए पनि त्यहाँ रहेका 602 नेपालीको भिसा शुल्क र जरिवाना मिनाहा गरिदिएको जानकारी दिएको छ। साथै उद्धारपछि पनि नेपाल फर्कन नचाहने नेपालीका आफन्तलाई उनीहरूलाई स्वदेश फर्कन सहजीकरण गर्न आग्रह गरिएको समेत उहाँले बताउनुभयो। विपन्न तथा लक्षित समुदायका लागि सञ्चालन गरिएको जनता आवास कार्यक्रम अन्तर्गत हालसम्म 38,938 आवास निर्माण सम्पन्न गरी हस्तान्तरण गरिएको छ। राष्ट्रिय सभाको बैठकमा सामाजिक सुरक्षा मन्त्री सीता भावेले हालसम्म 55,970 आवास स्वीकृत भएको र त्यसमध्ये 8,359 आवास निर्माणाधीन अवस्थामा रहेको समेत जानकारी दिनुभयो।
3: कर्णाली प्रदेशमा संक्रमण भएको आवास संख्या 4344 रहेको छ भने निर्माणधीन अवस्थामा 1134 रहेको छ र सुदूरपश्चिममा 3018 हस्तान्तरण भएको आवास संख्या छ भने 468 चाहिँ निर्माणधीन अवस्थामा रहेको छ र जम्मा गरी हस्तान्तरण भएको आवास संख्या 38931 रहेको छ भने निर्माणधीन अवस्थामा चाहिँ 8350 रहेको छ र यस सम्बन्धमा थप जानकारी सम्बन्धित मन्त्रालयबाट प्राप्त गर्न सकिने बेहोरा जानकारी गराउन चाहन्छु।
0: साझा खबरमा अब खेल खबर। नेपाल र भारत ए टोली बीच कीर्तिपुर स्थित त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा तीन खेलको टी ट्वेन्टी श्रृंखला आयोजना हुने भएको छ। नेपाल क्रिकेट संघ क्यानले आज त्यसबारे औपचारिक जानकारी गराएको हो। क्यानका अनुसार श्रृंखला सन् 2026 डिसेम्बरमा सञ्चालन हुनेछ। नेपाल र भारत ए बीच हुने यो सिरिज नेपाली क्रिकेटका लागि ठूलो अवसरका रूपमा हेरिएको छ। भारतको बलियो क्रिकेट संरचनाबाट आउने ए टोलीसँग खेल्दा नेपाली क्रिकेट खेलाड़ीले उच्च स्तरीय प्रतिस्पर्धाको अनुभव पाउने अपेक्षा गरिएको क्यानले जनाएको हो।
4: सन्तोष गन्धर्व एल्निनोको प्रभाव हिमालमा पर्ने सम्भावना, हिमनदीमा आकस्मिक बाढ़ीको जोखिम।
5: यात्रा गरिरहेको बेला अकस्मात त्यस्ता चिज आइआयो भने सकेसम्म गाडीबाट टाढा नजाने, किन टाढा जाने बित्तिकै मान्छे खोज्ने गर्ने मान्छे आयो भने भेट्दैन। यस्ता तीन चारवटा कुरा सावधानी अप्नायो भने यात्रा गर्नै परेको अवस्थामा पनि सायद जोखिम कम गर्न सकिन्छ कि।
4: हिम पहिरो र बाढ़ीबाट कसरी जोगिने विज्ञको सुझाव सहितको कुराकानी अनि रिपोर्टसँगै अन्य सामग्री पनि बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: गत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11मा साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटीज, एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5421-708, 01-5431-443 पाटन हाई स्कूल पाटनढोका ललितपुर।
7: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
8: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
9: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।

0: बाको एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशीको कनेक्शन।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। दाङमा गरिएको सिकल सेल एनिमिया तथा थालसेमिया परीक्षणमा 650 जना भन्दा बढ़ीमा असामान्य हेमोग्लोबिन देखिएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले संचालन गरेको परीक्षणमा यस्तो अवस्था देखिएको हो। प्रतिष्ठानका अनुसार जिल्लाका विभिन्न स्थानमा संचालन गरिएका स्वास्थ्य शिविर मार्फत 5070 जनाको नमूना परीक्षण गरिएको थियो। परीक्षण गरिएका मध्ये 4420 जनामा हेमोग्लोबिन सामान्य देखिएको छ भने 650 जनामा असामान्य हेमोग्लोबिन फेला परेको हो। अब नयाँ विद्यालय खोल्ने, कक्षा थप गर्ने र विद्यालय सञ्चालनको स्वीकृति दिने अधिकार स्थानीय तहमा पुगेको छ। शिक्षा नियमावलीको 10 संशोधन मार्फत विद्यालय व्यवस्थापन समिति सम्बन्धी महत्वपूर्ण अधिकार स्थानीय सरकारलाई प्रदान गरिएको हो। नयाँ व्यवस्था अनुसार विद्यालय खोल्न चाहने व्यक्ति वा संस्थाले शैक्षिक सत्र शुरू हुनुभन्दा कम्तीमा 3 महिना अगाडि सम्बन्धित स्थानीय तहमा निवेदन दिनुपर्नेछ। स्थानीय तहले विद्यालयको पूर्वाधार आवश्यकता र मापदण्ड पूरा भएको पाएमा शैक्षिक सत्र शुरू हुनुभन्दा अगाडि कम्तीमा 30 दिन अघि संचालन अनुमति दिन सक्ने व्यवस्था गरिएको छ। अनुमति प्राप्त विद्यालयले संचालन स्वीकृतिका लागि पुनः स्थानीय तहमा निवेदन दिनुपर्नेछ। त्यसपछि स्थानीय तहको शिक्षा हेर्ने अधिकृतले विद्यालयको अनुगमन गरी प्रतिवेदन तयार गर्नेछन्। यस वर्षको मनसूनमा लामो सुक्खापछि 81 अत्यधिक वर्षा हुन सक्ने भन्दै मौसमविदले हिन्दुकुश हिमालय क्षेत्रमा बाढ़ी पहिरो र हिमताल फुट्ने जोखिम बढ़ेको चेतावनी दिएका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार समग्र वर्षा सामान्य भन्दा कम हुन सक्ने भए पनि एल निनोको प्रभावले छोटो समयमा भारी वर्षा हुन सक्ने सम्भावना छ। बढ़दो तापक्रमका कारण हिमनदी पग्लिदा नदीको बहाव बढ़ने र जोखिम थप बढ़न सक्ने विज्ञको भनाइ छ। हिम पहिरो र बाढ़ीबाट कसरी जोगिने यस विषयमा हामीले त्रिवी इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसका जलस्रोत विषयका प्राध्यापक डाक्टर विष्णु पाण्डेसँग सोधेका छौं।
4: मैले अघि नै जुन कुरा अगाडिको बाढ़ीका संकेतमा कुरा गरे नि, पानी परेर मात्रै बाढ़ी आउँछ भन्ने बुझाइ भने आधा बुझाइ हुन्छ। पानी नपर्दा एकदमै काहीँ टन्टलापुर घाम लागे बेला पनि बाढ़ी आउन सक्छ। त्यसका संकेत चाहिँ बिस्तारै पानी बढ्दै जाने तर चाहिँ बिहान नभएर दिउँसो 12-1 बजे पछाडि आउने खालका अथवा 3-4 बजीसम्म त्यो हिम श्रृङ्खला भएको ठाउँबाट कति टाढा छ दूरी भन्ने अनुसार भन्ने चाहिँ त्यस्ता पानी त्यो समयमा यस्ता बाढ़ी आउन सक्ने सम्भावना रहन्छ। किनकि हिउँ पग्लेर त्यसबाट पानी भएर अनि त्यो लामो यात्रा तय गर्दै गर्दै आउने विषय भयो नि त। र त्यसलाई थाहा पाउन बिस्तार पानी बढ्दै जाने जुन चाहिँ क्लियर वाटर भन्छौँ, धमिलो पानी भन्दा नि सङ्लो पानी नै तर बिस्तार बढ्दै गइरहेछ भने त्यो चाहिँ हिमनदीबाट हिउँ पग्लेर आएको बाढी हुन सक्छ भनेर गर्न सकिन्छ। त्यो चाहिँ बिहान 10-11 बजीसम्म आउँदैन, त्यो चाहिँ दिउँसो अनि अलि त्यस्तो खालेलाई चाहिँ त्यसको संकेत हुन सक्छ।
3: त्यस भए हिमाल छेउछाउका बस्तीहरू हुन्छ नि, उहाँले चाहिँ कस्तो खालको पूर्व तयारी अथवा सतर्कता हुन्छ नि अपनाउन सक्छ?
4: अस्ति नै हामीले थामे होइन मुस्ताङतिरको कि मनाङको एउटा उसमा हेऱ्यो नि, पानी नै नभएर पनि ठूलो बाढी आएको त्यस्तो खालका केसहरू हुन्छन्। अब यो चाहिँ मैले अघि नै भनेकै कुरालाई फेरि जोडे, यो जोखिम जहिले पनि हुन्छ। हामी खोलाको बहाव क्षेत्र अथवा ऐतिहासिक भनेर लामो अनुभव त्यो ठाउँमा भएको आधारमा एकदमै ठूल्ठूलो बाढी आए बेलामा कहाँसम्म पानी आउँथ्यो खोलामा भन्ने कुराको जानकारी दिएर ती ठाउँमा हामीले जाने त्यो खोलामा छिर्ने प्रयास गरिएन र त्योभन्दा टाढा राख्यो भने उत्तम उपाय भनेको यही हो जस्तो लाग्छ। अरू त किनकि कसैको बसमा नि हुँदैन, कहिलेकाहीँ हिमनदी ठ्याक्कै पग्रेर एकैचोटि आउने चिज अझ पग्रेर मात्रै आउँदा त्यो ठूलो हुँदैन, त्यसले चाहिँ कुनै हिम के भन्छ पहिरो नै सहित आयो भने त एकैचोटि भयंकर ठूलो चाहिँ पानी आउन सक्छ र त्यसले चाहिँ विनाश ल्याउन सक्छ, कसैको कन्ट्रोलमा पनि रहँदैन। त्यस कारणले त्यस्ता बहाव क्षेत्रबाट आफूलाई टाढा राख्ने चाहिँ एकदमै उत्तम सरल उपाय हो।
3: अर्को कमेन्ट छ, बर्खायाममा लामो दूरीको यात्रा गर्दा सबैभन्दा पहिले कुन कुन कुरामा ध्यान दिनुपर्छ भनेर।
4: हजुर, यसमा अघि नै पनि हामीले छलफल गरिसक्यो। सबभन्दा पहिला त मेरो बुझाइमा अत्यावश्यक बाहेक बर्खाको बेलामा यात्रा नै नगर्ने सबभन्दा राम्रो। अब उपाय नै छैन, नगरी नहुनेछ भने सरकारी निकायबाट आएका आधिकारिक सूचना अनुसार कुन कुन बेलामा बाढ़ी आउने जोखिम छ त्यो बेलामा यात्रा नगरे त्योभन्दा फरक दिन जुन बेला चाहिँ बाढ़ीको पूर्वानुमान गरिएको छैन भन्नाले बाढ़ी नआउने अनुमान गरिएको छ त्यस्ता बेलामा आफ्नो ट्राभल विन्डोलाई ट्राभलको सेड्युलहरू बनाउने। अब त्यति गर्दा गर्दै पनि कहिले फेरि आउँछ त त्यस्तोको लागि पनि तयारी भएर जानु पर्ला त्यो भनेको चाहिँ अब बिचमा दुई दिन तिन दिन रोकिनु पर्ला अरे त्यस्तो बेलामा के त अब आफूलाई चाहिने भन्दा बढी खानेकुरा लिएर जाने किन खानेकुरा भए भन्दा कहाँ अन्नको डाँडामा रोकिनु पर्ला अरे अनि झाडा बहना लाग्दा अरे त्यस्ता केही फर्स्ट एडका उपचारका केही औषधिहरू बोकेर हिँड्ने आफूलाई मात्रै होइन आफूसँग गएको साथीलाई पनि समस्या हुन सक्छ नि त हामी आफैले आफूभन्दा अरूलाई पनि सोध्यौँ भने तमाम यात्रा गर्ने सबैले चाहिँ सुरक्षित महसुस गर्नन् एउटा दुईटा पानी बढी बोकेर हिँड्ने र यात्रा गरिरहेको बेला अकस्मात त्यस्ता चिज आइआयो भने सकेसम्म गाडीबाट टाढा नजाने किन टाढा जाने बित्तिकै मान्छे खोज्ने गर्ने मान्छे आयो भने भेट्दैन यस्ता तीन चारवटा कुरा सावधानी अप्नायो भने यात्रा गर्नै परेको अवस्थामा पनि सायद जोखिम कम गर्न सकिन्छ कि
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ जाजरकोटको पहाड़मा आँपको बगैँचा
5: लाखौं अब अलिकति लगाउँछौ अनि आधा लगाउँछौ त्यही 25-30 हजार तरकारीबाट हुन्छ अहिले खोर्सानी भ्यान्टाहरूबाट 20-25 हजार भइरहेको छ अझै खोर्सानी टिप्दै बेच्दै गर्छौ भ्यान्टा पनि फल्दैछन् बेच्ने सुरु भएको
3: पहाड़मा आँपको खेतीको नयाँ उदाहरण लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
6: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली चार एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
3: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ तरकारी र फलफूलबाट पनि राम्रो आमदानी लिन सकिन्छ भन्ने उदाहरण देशभरमा विभिन्न किसानले गरेको मेहनतबाट देखिन्छ तर पहाड़ी जिल्लामा पनि आँपको बगैँचाबाट लाखौं आमदानी कसरी सम्भव भयो जाजरकोटको नलगाड नगरपालिका साथ चाम खेतमा रहेको सहरे खोला कृषि तथा फलफूल फर्मका संचालक लक्ष्मी चन्दसँग साथी लील प्रकाश चन्दले कुराकानी गर्नुभएको छ
5: नबुझेलसम्म पहिला अब किन लगाउने के गर्ने भन्ने भयो अब यो आँप लगाएर के गर्ने बच्चाहरूलाई के गरी खुवाउने रोटी गहुँ मकै छर्यो भने खान पुग्छ यसले पुग्दैन भन्ने थियो यो बिस्तारै यसको अब महत्व बुझ्दाखेरि सबैले लगाएर खान थालेर किन्न थालिसकेपछि हामीलाई गहुँ मकै लाउन जाँगरै लागेनन्
7: कति वर्ष पहिलेसम्म चाहिँ यो आँप लगाएर पनि खान पुग्छ र लाउन पुग्छ र भन्ने हुन्थ्यो अनि कहिलेदेखि चाहिँ ओहो यो त आफै बेचेर पनि लखपति बन्न सकिने रहेछ भन्ने भयो
5: पहिला 57 सालमा लगायौं हामीले बुटा 57 सालमा सुरु गर्यौं बुटा लगाउन त्यसपछि अब अलिअलि 10 वटा जति बुटा लगायौं
7: सुरुमा 57 सालमा 10 वटा बुटा
5: 57 सालमा 10 वटा बुटा लगायौं अलि उता पाछौमा लगायौं पाखामा फरेर त्यसपछि बेसी त्यतातिर अब गहुँ छर्ने सिजनमा अनि मकै छर्ने गर्यौं त्यसपछि बिस्तारै त्यतातिर फल्यो अनि यो रारी बजारमा भयो बिक्री हाम्रो पहिला 150 रुपियाँ केजीले भक्का भक डोगामा लग्दै बोक्दै यातायात थिएन मान्छे लगाउने डिप टिप्ने अनि त्यहीँ छार्याउने
7: रारी बजार भनेको यो रुकुमको मुसिकोट
5: रुकुम रारी
7: सुरुमा 10 बोट अहिले चाहिँ कति बोट पुगेको छ
5: अहिले त हाम्रो यो सबै 18 रोपनीमा अरे दुइटैको 1200 जति छ बुटा
7: यो 1200 बुटाबाट एक वर्षमा कति जति आमदानी हुन्छ
5: पोहोर सालसम्म लगाउँदै थियौँ अब सबै त फलेकै छैन अब यिनी फलेका अब बुटाहरू पनि धेरै ग्याप ग्याप गराएर लगायौँ एकैचोटि लगाइदियो अब केही किसिमको मूल्याङ्कन हुन्थ्यो अब बीचमा ग्याप गर्दाखेरि अब त्यसको अब लागतमा अब त्यति प्रष्ट भएको छैन अब केही वर्षपछि होला यिनी सबै बुटाहरू फल्न थाल्यो भने
7: मध्ये सबभन्दा धेरै वर्षमा कति जति लाख कमाइयो
5: सुरुमा अब हाम्रो अलिक कमाइ थियो बुटा हामीले पछि लगायौँ बुवाको चाहिँ धेरै अगाडि लगाइसक बुटाहरू पनि ठुला छन् तिनी 52 सालमा लगाएको बुटा बुवाका तिनी ठुला बुटा मैले 57 सालदेखि सुरु गरेँ आँप लगाउन उतातिर त उता ससुर बुवाको त हुन्छ वर्षमा 5-7 लाख हुन्छ हाम्रो चाहिँ धेरै भयो भने चाहिँ त्यही 3-3.5 जति भयो अब बुटाहरू ठुला हुँदैछन्
7: वर्षमा 3.5 लाखसम्म हजुरहरूको भागमा हुन्छ लगानी अनुसारको राम्रै हो कि अथवा लगानी भन्दा पनि धेरै आमदानी हो
5: लगानी अनुसारको ठिकै हो सर यसमा मेहनत पनि त्यति गर्नु पर्दैन दुःख पनि त्यति नहुने तरकारी बालीको जस्तै गोडमेल गर्न अब ब्याज जमाउन सिँचाइ गर्न नपर्ने यिनलाई

0: लगाउँ हुँदैछन्।
1: वर्षमा 3.5 लाखसम्म हजुरहरूको भागमा हुन्छ,
2: लगानी अनुसारको राम्रै हो कि अथवा लगानी भन्दा पनि धेरै आमदानी हो?
0: लगानी अनुसारको ठिकै हो सर, यसमा मेहनत पनि त्यति गर्नु पर्दैन, दुःख पनि त्यति नहुने। तरकारी बालीको जस्तै गोडमेल गर्न, अब ब्याज जमाउन,

0: पिउने पनि त्यति गर्नु पर्दैन, दुःख पनि त्यति नहुने, तरकारी बालीको जस्तै गोरमेल गर्न, अब ब्याज जमाउन, सिँचाइ गर्न नपर्ने यिनलाई। अब त्यो अब बुटा असारमा आउँछ कृषिमा,
1: वर्षमा 3.5 लाखसम्म हजुरहरूको भागमा हुन्छ। लगानी अनुसारको राम्रै हो कि अथवा लगानी भन्दा पनि धेरै आमदानी हो?
0: लगानी अनुसारको ठिकै हो सर, यसमा मेहनत पनि त्यति गर्नु पर्दैन, दुःख पनि त्यति नहुने, तरकारी बालीको जस्तै गोरमेल गर्न, अब ब्याज जमाउन,

मेहनत पनि त्यति गर्न पर्दैन, दुःख पनि त्यति नहुने, तरकारी बालीको जस्तै गोडमेल गर्न, अब ब्याड जमाउन, सिँचाइ गर्न नपर्ने यिनलाई। अब त्यो अब बुटा असारमा आउँछ, कृषिमा

0: लगाउँदैछन्।
1: वर्षमा 3.5 लाखसम्म हजुरहरूको भागमा हुन्छ, लगानी अनुसारको राम्रै हो कि अथवा लगानी भन्दा पनि धेरै आमदानी हो?
0: लगानी अनुसारको ठिकै हो सर, यसमा मेहनत पनि त्यति गर्नु पर्दैन, दुःख पनि त्यति नहुने। तरकारी बालीको जस्तै गोडमेल गर्न, अब ब्याड जमाउन,

किनेक पनि त्यति गर्नु पर्दैन, दुःख पनि त्यति नहुने, तरकारी बालीको जस्तै गोरमेल गर्न, अब ब्याड जमाउन, सिँचाइ गर्न नपर्ने यिनलाई। अब त्यो अब बुटा असारमा आउँछ, कृषिमा

0: खोप्ला हुँदैछन्।
1: वर्षमा 3.5 लाखसम्म हजुरहरूको भागमा हुन्छ,
2: लगानी अनुसारको राम्रै हो कि अथवा लगानी भन्दा पनि धेरै आमदानी हो?
0: लगानी अनुसारको ठिकै हो सर, यसमा मेहनत पनि त्यति गर्नु पर्दैन, दुःख पनि त्यति नहुने। तरकारी बाली जस्तै गोरमेल गर्न, अब ब्याड जमाउन हुँदैछन्।
1: वर्षमा 3.5 लाखसम्म हजुरहरूको भागमा हुन्छ,
2: लगानी अनुसारको राम्रै हो कि अथवा लगानी भन्दा पनि धेरै आमदानी हो?
0: लगानी अनुसारको ठिकै हो सर, यसमा मेहनत पनि त्यति गर्नु पर्दैन, दुःख पनि त्यति नहुने। तरकारी बाली जस्तै गोरमेल गर्न

0: रेडियो आदिपुरा 105.4
1: सुनिस न अहिले हाम्रो गर्नेमा 8 बजेको छ
2: यस समयको साथमा जितु सुनचादी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको लाइनमा
3: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
1: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आधी खोला 105.4 मेगाहर्ट्ज।
1: वालिङ बासी दाजुभाइ तथा दिदी बहिनीहरूमा धमाकेदार खुसीको खबर। नृत्य र संगीतको दुनियाँमा नयाँ क्रान्ति ल्याउन वालिङमा पहिलो पटक अत्याधुनिक र भव्य रूपमा ग्रान्ड ओपनिङ हुँदैछ। भैरव डान्स एकेडेमी एन्ड म्युजिक स्टुडियो
2: हो हजुरहरूको आफ्नै ठाउँ वालिङ नौ भुम्रे पर्वत रोडमा। यो ब्रान्ड न्यू एकेडेमी छिट्टै नै सञ्चालनमा आउँदैछ।
1: हाम्रा सेवाहरू
2: डान्स एकेडेमी, हिप हप, जुम्बा, लोक नृत्य, आधुनिक र क्लासिकल डान्सको प्रोफेसनल ट्रेनिङ,
1: म्युजिक स्टुडियो, डिजिटल रेकर्डिङ स्टुडियोको सुविधा, गायन र विभिन्न वाद्य वादन, गिटार, किबोर्ड का एडभान्स कक्षाहरू।
2: अब डान्स र म्युजिक सिक्न वा गीत रेकर्डिङका लागि पोखरा काठमाडौँ थाइरहनु पर्दैन। वालिङकै मुटुमा प्रोफेसनल मेन्टर्सको साथमा आफैलाई स्टार बनाउनुहोस्। नयाँ ओपनिङको विशेष छुटको फाइदा उठाउन आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: स्थान वारिङ नौ भुम्रे पर्वत रोड।
2: सम्पर्क मोबाइल नम्बर 97452-80490।
1: कला हजुरको प्लेटफर्म हाम्रो भैरव डान्स एकेडेमी एन्ड म्युजिक स्टुडियो।

0: कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो
1: हो र मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए
0: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु
1: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज स्कूल तथा अफिसियल सुजहरू स्पोर्ट्स सुज लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ
0: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक
1: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
0: मोबाइल 9847918921 र 9842939399
2: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा के पर्यो त्यस्तो मास्टर बाबु छोराको बिहे गर्न आँटेको सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नुपर्छ साफेर गर्न पनि सजिलो होस् त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि
3: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रहे ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ
2: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ
3: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ
2: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ
3: सुखको गहना दुःखको खजना
2: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु हिमाल सुन चाँदी पसल
3: फोन नम्बर 063-44-235 मोबाइल नम्बर 98-560-55-250

0: छोरी यो पाली तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
1: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितु सुनसानी पसलमा मात्रै पाइन्छ।
0: त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल
1: हो त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
0: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचानी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
2: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश।
3: जितु सुनचाँदी पसल वालिङ आठ भूषाल पेट्रोल पम्प गाउँबेसी डिपार्टमेन्ट सँगै जोडिएको पाँच घर यता जैसी पधेरा जाने बाटो तर्फ कुनाको लाइनमा।
0: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
4: ए अंकल, गालामा हात राखेर अध्यार मुख लाएर बस्दै हुनुहुन्छ। हैन, के भएको छ र तपाईलाई?
5: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाएछु न त सुतेको नै छु। कहिल्यै सन्चो नहुने भयो मलाई त।
4: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
6: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
4: दाँत सफा गर्ने टल्काउने,
6: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
4: दाँतको जरासम्म सफा गरी भर्ने,
6: दाँत उखेल्ने कृत्रिम दाँत राख्ने,
4: दाँतमा खोल राख्ने,
6: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
4: बाङ्गो टिङ्गो दाँत मिलाउने,
6: बच्चाहरूको दाँतको विशेष उपचार,
4: मुखको धेरै पुरानो समस्याहरू: मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
6: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
4: मोबाइल 9864221629 र 9864168251।

0: एमजी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेशनल ब्रान्डको शरण पुगेर आयो
1: थ्याङ्क यू रिया इन्टरनेशनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि
0: सिरियसली वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ म त छक्क परे
1: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास हेयर जस्तै चम्किन्छ
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
1: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
0: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
1: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानो प्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
0: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलुन एण्ड ट्रेनिङ सेन्टर वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
1: सम्पर्क मोबाइल 9842698145
2: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले औषधि खाएको त हो निको नभएपछि के गर्ने
3: किन चिन्ता लिएकी तिमीले अब झगडा हुने दिन सकियो आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा
2: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाउ भएको छैन अब त जान्नमा कहीँ पनि
3: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन
2: हो र त्यहाँ के सेवाहरू पाइन्छ त
3: त्यहाँ त रगत दिसा पिसाब खकार वीर्य थाइराइड कोलेस्ट्रोल सुगर युरिक एसिड बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे मुटुको जाँच इसिजी आकस्मिक उपचार निशुल्क गर्भवती जाँच छाला तथा यौन रोग मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ
2: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ नाक कान घाँटी दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ साथै 24 घण्टा गृह प्राथमिक अस्पताल वालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ
4: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट छाती मुटुरोग तथा दीर्घ रोग सुगर थाइराइड प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा एक महिनाको चौथो शनिबार
3: वालिङ सिटी पोलिक्लिनिक प्राली वालिङ आर्ट स्याङ्जा फोन 063-440-594

0: आहा कति राम्रो हो बालिनाले, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
1: बिउ र मल दुबै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउली मल भएपछि त सुनमा सुगन्धै भयो नि।
0: मलाई नि रैथाने जातका बिउहरू र गडेउली मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
1: वालिङ आठ पतञ्जली योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउली मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
0: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशी सहकारी संस्था वालिङ आठ नयाँ बजार र पतञ्जलि यो पीठको आडेमा सम्पर्क नम्बर 0364 41 6 96।
2: यो किचनको डेकोरेसन देखेपछि त खाना बनाउनै मन लाग्दैन मलाई त।
3: हेर हेर, भाँडा सबै फ्याँकेर नरिसाऊ न तिमी। भकुण्डेको बाबा फर्निचरमा तिमीले खोजेको जस्तै किचन डेकोरेसन बनाउँछ, त्यही गइहाले भइहाल्छ नि।

0: एबीसी नेपाली सेवाको साँझ पखबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा आत्मदाह गरेका गणेश नेपालीको मृत्युपछि सड़कदेखि सदनसम्म आक्रोश, संसदमा बोल्दै गृहमन्त्री भन्छन्
1: राति एयरपोर्टमा आफै गएको त्यसलाई स्टन्टबाजी भनेर भन्नुहुन्छ भने यस्तो स्टन्टबाजी सबैजनाबाट चाहियो आफ्नो नागरिक सेवा गर्नलाई।
0: भाइको ज्यान गएपछि अब सरकारले के गरिदियो भन्ने लाग्छ।
2: मेरो भाइलाई त्यो अवस्था पार्ने को हो? यसको स्पष्ट छानबिन भए दोषीलाई कडा भन्दा कडा कारवाही होस् भन्ने त्यति हो मेरो माग चाहिँ।
0: मृतकका दाई मदन नेपालीसँग कुराकानी। तर शुरूमा प्रमुख विश्व समाचार।
3: पवन राज पौडेलबाट समाचार सुन्नुहोस्। युक्रेनमा रूसका पक्षमा लड्दै गर्दा 40 भन्दा बढ़ी देशका विदेशीको ज्यान गएको पाइएको बीबीसीले गरेको एउटा अनुसन्धानले देखाएको छ। बीबीसी रशियन सर्भिसले त्यसरी युद्धमा मारिएकाहरूको नाम सहितको सूची बनाएको छ, जसमा कम्तीमा 3500 जना विदेशीले रूसका लागि लड्दै गर्दा ज्यान गुमाएको देखिन्छ। तीमध्ये सबैभन्दा धेरै अर्थात 2300 भन्दा बढ़ी उत्तर कोरियाका छन्। बाँकीमा अफ्रिकी देशहरू, अमेरिका, इक्वेडर र भियतनाम लगायतका देशका छन्। गुमाउनेहरूको वास्तविक संख्या यो भन्दा अधिक हुन सक्ने ठानिएको छ। दक्षिणी स्पेनमा फैलिएको एउटा भीषण डडेलोमा परि कम्तीमा 12 जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्। एन्डलुसिया क्षेत्रका नेता हुआनमा मोरेनोले थप 23 जना बेपत्ता रहेको जानकारी दिए। मृतक मध्ये कम्तीमा 4 जना ब्रिटिस नागरिक रहेका ठानिएको छ। बीबीसी वेदरका क्रिस फक्स भन्छन्, यहाँ दक्षिण पूर्वी दिशाबाट हावा चलिरहेको थियो, त्यसले आगोलाई झन भड्काउने काम गर्यो। जहाँबाट डढेलो शुरू भयो त्यसको पश्चिमतर्फ पहाड़हरू थिए, त्यसैले दक्षिण पूर्वी हावाले आगोलाई भड़काएन मात्रै त्यसलाई पहाड़तर्फ धकेल्यो, त्यसले गर्दा त्यहाँ रहेका वस्तुहरू धेरै छिटो जले। बीबीसी वेदरका क्रिस फक्स। फिलिपिन्सका अधिकारीहरूले समुद्री आँधीपछिको वर्षाले निम्त्याएको पहिरोमा दक्षिणी मिन्डनाओ टापुमा कम्तीमा 15 जनाको मृत्यु भएको बताएका छन्। टाइफुन बावी नामक उक्त आँधी अहिले ताइवानतर्फ अघि बढ़िरहेको र त्यहाँका 2000 भन्दा बढ़ी मानिसलाई सुरक्षित स्थानमा सारिएको बताइएको छ। तटमा प्रवेश गर्दै गर्दा उक्त आँधीले ठूलो वर्षा गराउन सक्ने ठानिएको छ। आकस्मिक अवस्थाको सामना गर्न 20,000 भन्दा बढ़ी सैनिकलाई तयारी अवस्थामा राखिएका विवरणहरू आएका छन्। एकजना सर्बियन पुरूष बोइङ 737 जहाज उड़ेको केही बेरमै विमानको झ्यालबाट आंशिक रूपमा बाहिर खिचिएका बताइएको छ। युरोपको ठूला एयरलाइन्स मध्येको राइन एयरले ग्रीसको थेसालोनिकीबाट जर्मनीको मेमिंगन तर्फको उडानका क्रममा विमानको एउटा झ्याल आफ्नो ठाउँबाट छुट्टिएपछि एकजना यात्रुलाई तत्काल चिकित्सकीय उपचार आवश्यक परेको पुष्टि गरेको छ। विवरणहरूका अनुसार 61 वर्षीय ती पुरूष झ्याल खुलेको ठाउँबाट काँधसम्म बाहिरपट्टि खिचिएका थिए। लगत्तै उक्त विमानलाई थेसालोनिकीमा आकस्मिक अवतरण गराइएको थियो। र विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले सुडानमा फैलिएको हैजाको प्रकोप अझ गम्भीर बन्न सक्ने चेतावनी दिएको छ। द्वन्द, ठूलो स्तरको विस्थापन र वर्षायामका कारण मानवीय संकट थप चर्किँदा अवस्था बिग्रन सक्ने बताइएको हो। डब्ल्यूएचओका अनुसार गएको 2 सातामा कम्तीमा 114 जनाको मृत्यु भएको छ। डब्ल्यूएचओले उक्त समस्या विशेष गरी डाफर र कोरोफान सहित धेरै क्षेत्रमा फैलिएको र त्यहाँ मानवीय सहायता र स्वास्थ्य सेवामा पहुँच अत्यन्त सीमित रहेको जनाएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साँझपखमा तपाईलाई पुनः स्वागत छ। काठमाण्डुमा आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएको घटनाले सड़कदेखि सदनसम्म चर्को आक्रोश निम्त्याएको छ। आज बसेका प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठकहरूमा विपक्षी दलका सांसदहरूले सरकारको कड़ा आलोचना गर्दै प्रधानमन्त्रीको राजीनामा समेतका लागि आवाज उठाएका छन्। मृत्युको खबर बाहिरिएपछि काठमाण्डुको माइतीघर मण्डलामा केही युवाहरूले प्रदर्शन समेत गरेका थिए। सड़कदेखि संसदसम्म सरकारको आलोचना भइरहँदा संसदमा सम्बोधनका क्रममा गृहमन्त्री सुदन गुरूङले आफूले गणेश नेपालीको उपचारमा कुनै कसर बाँकी नराखेको भन्दै घटनाबारे छानबिन गर्न 5 सदस्यीय समिति गठन गर्ने संसदलाई जानकारी गराए। सुनौ गनी अन्सारीको यो रिपोर्ट।
4: प्रतिनिधि सभाको बैठकमा विपक्षी दलका सांसदहरूले घटनाका लागि सरकार जिम्मेवार रहेको आरोप लगाएका छन्।
5: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सांसद बासना थापाले घटनामा राज्य मूक दर्शक बनेको आरोप लगाइन्।
6: शरीर आगोमा दन्किरहेको छ, राज्यले एम्बुलेन्स पठाएन, बरु प्रहरी प्रशासन लगाएर अपराधी झै खिसारेर लग्यो। म सरकारलाई सोध्न चाहन्छु, यो उद्धार हो कि गिरफ्तारी हो सरकार?
5: नेकपा एमालेका सांसद ऐन महरले राज्यले नै त्यस्तो अवस्था सिर्जना गरिरहेको आरोप लगाए।
7: स्टन गर्ने बानी सरकारले छोड्नु पर्यो, राज्यले नागरिकलाई आत्मदाह गर्ने ठाउँबाट चाहिँ माथि उठाउनु पर्यो, र गणेश नेपालीहरूले गरेको आत्मदाहका कारणले यो सरकारले पनि ठूलो मूल्य चुकाउनु पर्छ।
5: नेपाली कम्युनिष्ट पार्टीका सांसद तथा भूतपूर्व अर्थमन्त्री वर्षमान पुलले उक्त घटना राज्यको असफलता हो वा होइन भनी प्रश्न गरे।
8: प्रधानमन्त्रीज्यू नयाँ आशाका साथ जनमत साथ आउनु भएको छ भन्दा यो के राज्यको असफलता हो या गरीब दुखी विपन्न सुकुम्बासीहरू संघीय राजधानी या देशभरि बाँच्न पाउँदैनन्, उनीहरूले गरी खान पाउँदैनन् भन्ने संकेत हो? सरकारको यसमा जवाफ चाहन्छु।
5: राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञान बहादुर शाहीले सरकारकै कारण गणेश नेपालीको ज्यान गएको आरोप लगाउँदै सरकारलाई स्टन्टबाजी नगर्न आग्रह गरे।
9: गृहमन्त्रीलाई कन्टेन्ट क्रिएटर नबनी देशको वास्तविक गृहमन्त्री बन्न म अनुरोध गर्न चाहन्छु, र गृहमन्त्री र मन्त्रीज्यूहरूलाई सड़कमा चटक देखाउने होइन, काम गर्नका लागि आदेश दिने हो, आदेशको पालना भयो कि भएन त्यसको कार्यान्वयन गर्ने हो। हिजो सड़कमा प्रदर्शन गर्नुभन्दा गणेश नेपाललाई राति नै हेलिकप्टर मार्फत उद्धार गरी नेपाल वायुसेना निगमको जहाजबाट एम्बुलेन्स दिल्ली पुर्याइदिएको भए यो अवस्था हुँदैन थियो सम्माननीय सभा महोदय।
5: तल्लो सदनमा विपक्षी सांसदहरूले सरकारको चर्को आलोचना गरेपछि रोस्ट्रोममा बोल्न पुगेका गृहमन्त्री सुदन गुरूङले नेपालमा र आवश्यकता अनुसार भारतमा समेत उपचारका लागि हर सम्भव प्रयास गरिएको बताए। उनले अहिलेको सरकारले स्टन्टबाजी गरेको भनी विपक्षी दलले लगाएको आरोपमा प्रतिक्रिया दिँदै भने,
1: राति एयरपोर्टमा आफै गएको त्यसलाई स्टन्टबाजी भनेर भन्नुहुन्छ भने यस्तो स्टन्टबाजी सबैजनाको चाहियो आफ्नो नागरिकलाई सेवा गर्नलाई। जुन ठाउँमा घटना घट्यो त्यो ठाउँमा ट्राफिकले व्हील लक गरेको होइन, नगर प्रहरीले लगाएको छ। म विपक्षी दलका साथीहरूलाई मान्छेहरूलाई सोध्न चाहन्छु, स्थानीय सरकार कसको छ अहिले?
5: काठमाडौँको त्रिपुरेश्वरमा मुगुका गणेश नेपालीले बिहिबार दिउँसो रोकिराखेको उनको मोटरसाइकलमा व्हील लक लागेको विषयमा महानगर प्रहरीसँग विवाद भए लगत्तै आत्मदाह गरेको विवरण सार्वजनिक भएका छन्। गम्भीर जलनका कारण अस्पतालमा भर्ना भएका 25 वर्षीय गणेशलाई अस्थिर स्वास्थ्य अवस्थाका कारण तत्काल भारत लैजान नसकिएको सरकारले आज बिहान जनाएको थियो, तर त्यसको केही घण्टामै वीर अस्पतालले उपचारका क्रममा गणेश नेपालीको मृत्यु भएको जानकारी गरायो। झण्डै 3.5 वर्ष अघि काठमाडौँको नयाँ बानेश्वरमा संसद भवन अगाडि आत्मदाहको प्रयास गरेपछि इलामका उद्यमी प्रेम प्रसाद आचार्यले ज्यान गुमाएको घटनाबारे अहिले फेरि चर्चा भइरहेको छ। त्यति बेला काठमाडौँका मेयर रहेका अहिलेका प्रधानमन्त्री वालेन्द्र शाह बालेनले त्यसलाई राज्यको चरम असफलता भन्दै राज्यका सबै अंगहरू असफल साबित भएको तर्क गरेका थिए। अहिले उनकै नेतृत्वको सरकार रहेका बेला भएको यो घटनामा भने प्रधानमन्त्रीका तर्फबाट अहिलेसम्म कुनै अभिव्यक्ति वा प्रतिक्रिया आएको छैन।
0: यसै सन्दर्भमा गणेश नेपालीको उपचारका लागि हिजैदेखि वीर अस्पतालमै रहेका उनका दाई मदन नेपालीसँग हामीले केही बेर अघि कुराकानी गर्दै शुरूमा घटनाबारे कसरी थाहा पाउनुभयो र कसरी अस्पताल पुग्नुभयो भनेर सोधेका छौं।
2: मलाई चाहिँ पुलिसले 2:30 बजे फोन गरेका थियो, 2 बजे 2:30 मा मलाई फोन आयो, अनि त्यसपछि म 3 बजे चाहिँ हस्पिटलमा पुगिसकेका थिएँ। अनि पुग्दाखेरि भाइको अलिअलि मुखको बोली चाहिँ आइरहेको थियो, 2-4 शब्द बोल्यो, बोलिसकेपछि अनि त्यहाँबाट यता बोल्न पाएन।
0: के भन्नुभयो तपाईँसँग कुरा गर्दा चाहिँ?
2: दाइ यो मेरो गल्ती केही पनि थिएन डाइरेक्ट, अनि त्यसपछि महानगर र ट्राफिक मिलेर यस्तो यो सब महानगर र ट्राफिकको कारणले गर्दा भयो हो दाइ। अनि त्यसपछि अनि मम्मी बाबालाई राम्रो गर्नु भने त्यति त्यही 2 शब्द बोल्यो, अरू केही बोलेन।
0: त्यो नै अन्तिम शब्द तपाईँले सुन्नुभयो भाइको?
2: हजुर।
0: यस्तो यो घटना कसरी हुन पुग्यो जस्तो लाग्छ तपाईँलाई?
2: अब यस्तो छ, अब सीसी फुटेज पनि बाहिर आइरहेछ, अब मैले चाहिँ त्यो फुटेजहरू बाहिर हेर्न केही भ्याएको पनि छैन, केही हेर्न पनि सकेका छैन होइन। अब त्यसमा पनि अब खोइ कोही केही आध्यात्मिक काटेर हालेको छ भन्छ, कोही केही भन्छ, त्यो मलाई डिटेल थाहा छैन। अब मैले सबभन्दा पहिला मेरो भाइलाई उपचार सक्सेसफुल गर्न पछि लागे म चाहिँ, अब आज चाहिँ 81 त्यस्तो मृत्यु भयो भने हो हस्पिटलले, अब त्यही नै हो, मैले त्यतापट्टि डिटेल चाहिँ बुझ्न सकेका छैन।
0: तपाईँलाई यो घटना नहुन अथवा रोक्न सकिन्थ्यो जस्तो लाग्छ अहिले सोच्दा?
2: अब त्यो त म भन्दा पनि सानो एउटा दुधे बालकलाई पनि सरल तरिका थियो नि त कमसे कम बाइकबाट पेट्रोल झिकन्जेलसम्म आफ्नो जिउमा छर्किन्जेलसम्म आगो चलाइ कोरेर जलाउन्जेलसम्म त्यत्रो त कमसे कम त्यो त्यहाँनिर मान्छे थियो होला त्यहीँनिर ट्राफिक थियो होला त्यहाँनिर पुलिस प्रशासन थियो होला अब त्यो त अब
0: अनि तपाईँहरूको अहिले परिवारमा को को हुनुहुन्छ उहाँको के थियो
2: बाबा मम्मी म अनि भाइ थियो एकजना दिदी अनि बहिनी अनि उसको बुढाबुढी मेरो बुढाबुढी अनि भाइको पनि एउटा बच्चा मेरो पनि एउटा बच्चा
0: अनि अहिले आमा बुवा तपाईँको परिवार उहाँको श्रीमती छोरी कता हुनुहुन्छ त
2: बाबा मम्मी अब उता गाउँबाट आज आउँदै हुनुहुन्छ अरू चाहिँ सबै यतै हुनुहुन्छ
0: तपाईँ सरकारसँगको अपेक्षा चाहिँ अब आज सरकारले एउटा छानबिन समिति गठन गर्ने भनेर गृहमन्त्रीले सदनमै गएर भन्नुभएको छ सरकारले के गरिदियोस् भन्ने अपेक्षा छ तपाईँहरूको चाहिँ
2: मेरो अपेक्षा त म्याम अहिलेसम्म मलाई त्यस्तो केही पनि आएको छैन फर्स्ट प्रायोरिटी भनेको मेरो भाइलाई त्यो अवस्था पार्ने को हो कुन निकाय हो कहाँ हो त्यसको स्पष्ट छानबिन भए दोषीलाई कडा भन्दा कडा कारवाही होस् भन्ने त्यति हो मेरो माग चाहिँ अनि अरू चाहिँ पछि अब खै गठन भएको छ भन्छन् अहिलेसम्म त हामीसँग केही कन्ट्याक्ट पनि छैन केही छैन
0: सरकारको पक्षबाट कसैले पनि तपाईँहरूसँग भेट्नु भएको छैन
2: नहीं नहीं भेट्नु त भएको छ गृहमन्त्रीज्यू आज राति नाइट गरि बस्नु भएको थियो प्रधानमन्त्री कार्यालयको पनि बस्नु भएको थियो
0: अनि उहाँहरूले के आश्वासन दिनुभयो तपाईँहरूलाई
2: त्यस्तो आश्वासन त केही पनि दिनुभएको छैन
0: तपाईँको भाइको मृत्यु पछि चाहिँ सरकारका कसैले भेटेका छन् कि छैनन्
2: हुन त भयो तर अब उनीहरू उ गर्न खोज्दैछ मैले चाहिँ मेरो बाबा मम्मी नहुन्जेलसम्म मेरो अहिले त्यस्तो कसैसँग पनि कुरा गर्दिन भनेर मैले नै इग्नोरेट गरेको छु
0: उनी थिए आत्मदाह गरेर ज्यान गुमाएका गणेश नेपालीका दाई मदन नेपाली अब एउटा प्रसंग संक्षेपमा सर्वोच्च अदालतले सम्पत्ति जाँचबुझ छानबिन आयोगका काम कार्यवाही रोक्न अन्तरिम आदेश दिएको छ अधिवक्ता प्रेमराज सिलवालले आयोगका विरूद्ध दायर गरेको रिट निवेदनमा आज न्यायाधीश द्वय टेक प्रसाद ढुंगाना र श्रीकान्त पौडेलको संयुक्त इजलासले यस्तो आदेश दिएको हो साथै यो विषयमा पूर्ण इजलासबाटै व्याख्या र विश्लेषण गरी विवादको निरूपण गर्न आवश्यक देखिएको भन्दै यसको थप सुनवाईका लागि पूर्ण इजलासमा पेश गर्न पनि अदालतले आदेश दिएको छ अदालतले नेपाल बार एसोसिएशन र सर्वोच्च अदालत बार एसोसिएशनका तर्फबाट दुई दुईजना अधिवक्तालाई एमिकस क्यूरी अर्थात अदालतका सहयोगीका रूपमा राय दिन पठाउन पनि भनेको छ अब अन्तिममा एउटा अन्तर्राष्ट्रिय प्रसंग दक्षिणी स्पेनमा फैलिएको एउटा भीषण डडेलोमा परि कम्तीमा 12 जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् मृतक मध्ये कम्तीमा 4 जना ब्रिटिस नागरिक रहेका ठानिएको छ उनीहरूले अनधिकृत उद्धार मार्ग प्रयोग गरी उक्त स्थानबाट निस्कने कोशिश गर्दा उनीहरूको ज्यान गएको आशंका गरिएको छ बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट
3: एन्डलुसिया क्षेत्रका नेता हुआनमा मोरेनोले थप 23 जना बेपत्ता रहेको जानकारी दिए केही पीड़ितहरू आफ्नै कारभित्र फेला परेका बताइएको छ लस गायर्दोस अल्मेरिया वरपर फैलिएको आगो निभाउन सयौं उद्धारकर्मी खटिएका छन् अधिकारीहरूले यस्तो विनाशकारी डढ़ेलो यसअघि कहिल्यै नदेखिएको बताएका छन् सयौं स्थानीय वासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ बीबीसी वेदरका क्रिस फक्सले आगलागी भएको स्थानमा दक्षिण पूर्वी दिशाबाट चलेको हावाले आगोलाई भड़काएको बताए आगो एक हदसम्म नियन्त्रणमा आए पनि हावा पुनः तीव्र रूपमा चल्न थालेमा अवस्था जटिल हुन सक्ने आगलागी स्थल नजिकैको एन्टास नगरका मेयरले स्थानीय संचार माध्यमसँग भनेका छन्
0: हवस्त यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ अब सोमबार बेलुकी पाउने
10: 9 बजे
11: यस समयको साथमा जितु सुनचाँदी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको लाइनमा
12: विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
10: रेडियो आदि खोला 105.4
13: नमस्ते महोत्सवका आफ्नै गायक तिलक बमल्ल तपाईँ यति बेला सुन्नुहुन्छ चाङ्ग्रो जिल्लाको पहिलो आवाज आदि खोलाको स्पन्दन सामुदायिक रेडियो आदि खोला 105.4।

0: यस मैम, अहिले हाम्रो गर्नेमा 10 बजेको छ।
1: यस समयको साथमा जितु सुनचाँदी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको लाइनमा विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: यस समयको साथमा जितु सुनचादी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पन्ध्र तर्फ जाने बाटोमा कुनाको लाइनमा विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
1: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदिखोला 105.4
1: नमस्कार, तपाईं यति बेला सामुदायिक रेडियो आदिखोला एफएम 105.4 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
2: अब हामीले बिहान 5 बजेदेखि बेलुका 11 बजेसम्म प्रसारण
1: आज शनिबार
2: बिहान 5 देखि 5:30 सम्म भजन गीतहरू,
1: 5:30 देखि 6 बजेसम्म नेपाली खबर,
2: 6 देखि 7 बजेसम्म नेपाली बहस,
1: 7 बजेदेखि 7:15 सम्म आदिखोला खबर,
3: 7:15 देखि 7:30 सम्म कार्यक्रम गुड मर्निङ आदिखोला,
1: 9 बजेदेखि 9:15 सम्म नेपाल खबर,
2: 9:15 देखि 10 बजेसम्म लोक गीतहरू,
1: 11 देखि 12 बजेसम्म आधुनिक गीत संगीत,
2: मध्याह बाह्रदेखि 12:15 सम्म नेपाल खबर,
1: 12:15 देखि 1 बजेसम्म पप गीत,
2: 1 देखि 2 बजेसम्म लोक गीतहरू,
1: 2 देखि 3 बजेसम्म गीत संगीतहरू,
2: 3 देखि 3:15 सम्म नेपाल खबर,
1: 3:15 देखि 4 बजेसम्म सिने संगीतहरू,
2: 4 देखि 5 बजेसम्म लोक गीतहरू,
1: 5:30 देखि 6 बजेसम्म गीत संगीत,
2: 6:30 देखि 6:30 सम्म नेपाल दर्पण,
1: 6:30 देखि 6:50 सम्म आदिखोला खबर,
2: 7:30 देखि 8 बजेसम्म साझा खबर,
1: 8:00 देखि 9 बजेसम्म सूचना तथा आधुनिक गीत संगीतहरू,
2: राति 9 देखि 10 बजेसम्म आधुनिक गीतहरू,
1: राति 10 देखि 11 बजेसम्म कार्यक्रम खुलदुली.com। यो सँगै आजको हाम्रो दैनिक प्रसारण यही सकिन्छ।

0: आज विक्रम सम्वत 2083 साल असार 27 गते शनिबार असार कृष्ण द्वादशी सन् 2026 जुलाई 10 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै जीवन भण्डारीको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
2: सम्पत्ति छानबिन यथा स्थितिमा राख्न सर्वोच्चको आदेश। निराश युवा उदासीन सरकार। प्रधानमन्त्री शाहसँग ऊर्जा उत्पादकहरूको छलफल। लयमा फर्किँदै नेपाली चलचित्र लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले हिमालय टाइम्स दैनिकमा छापिएको पाल्पाका महिला सिप सिकेर स्वरोजगार बन्दै शीर्षकको शुभ समाचार।
0: विभिन्न व्यावसायिक तथा सिपमूलक तालिम प्राप्त गरेपछि पाल्पाका महिलाहरू स्वरोजगार बन्दै आर्थिक रूपमा आत्मनिर्भर हुन थालेका छन्। स्वेटर मोजा टोपी मफलर जुत्ता चप्पल सिलाई सम्बन्धी तालिमले महिलाहरूलाई आय आर्जनको अवसर सिर्जना गरेको छ। सिप सिक्न चाहने महिलाका लागि यहाँका स्थानीय सरकारहरूले सहयोग गर्दै आइरहेका छन्। स्थानीय महिला विपन्न वर्ग तथा समुदायलाई लक्षित गरी स्थानीय सरकारले सिप विकास सम्बन्धी तालिमहरू सञ्चालन गरिरहेका छन्। निशुल्क रूपमा पाइने उक्त तालिमले सिप क्षमता अभिवृद्धि हुने र यसबाट उद्यमी बन्न आत्मनिर्भर हुनलाई सघाउ पुग्ने बुझेपछि अधिकांश महिला सिप सिकेर स्वरोजगार बन्दै आइरहेका हुन्। सधैं जसो मेलापात चुलो चौको र घरधन्दामै दैनिकी बिताउँदै आएका रामपुरका महिलाहरू 45 दिने होजियारी तालिम पाएपछि गाउँमै स्वेटर मोजा टोपी र मफलर बुन्न सक्ने भएका छन्। रामपुर नगरपालिकाले होजियारी तालिम सञ्चालन गरेपछि सुइडा पनि नदेखेका महिलाहरूले स्वेटर मोजा टोपी र मफलर बुन्ने भएका हुन्। तालिममा सहभागी सीता रेग्मीले भन्नुभयो, हामीले सुइडा पनि देखेका थिएनौं। पहिलो दिनमा त निकै अल्मलिएका थियौं। सिप सिक्ने इच्छा चाहनाका साथ दैनिक प्रयास गरेपछि अब स्वेटर मोजा टोपी र मफलर बुन्ने भएका छौं। उहाँले भन्नुभयो, अब आफूहरूले सिकेर अरूलाई पनि सिकाउने भएका छौं। उहाँको भनाइ थियो, घरमा बाल बच्चालाई स्वेटर मोजा टोपी र मफलर बुनेर जाडोमा न्यानो गर्नुका साथै धेरै बुनेर बिक्री वितरण पनि गरी आय आर्जन पनि गर्न सकिने भएको उहाँले बताउनुभयो। रामपुर नगरपालिकाले उप प्रमुख ग्रामीण महिला उत्थान कार्यक्रम अन्तर्गत आधारभूत होजियारी तालिम लिएका ग्रामीण महिलाहरूका लागि 45 दिनको तालिम दिएपछि महिलाहरू स्वरोजगार बन्ने दिशामा लागेका हुन्। नगर प्रमुख रमण बहादुर थापाले महिलाहरूलाई व्यावसायिक र आत्मनिर्भर बनाउन नगरपालिकाले सिपमूलक तालिम सञ्चालन गर्दै आइरहेको जानकारी दिनुभयो।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: लिएले आयो नयाँ एलजी एसेन्सियल सिरिज अब किफायती मूल्यमा रेफ्रिजरेटर वाशिङ मसिन एसी को कम्प्लिट रेन्ज 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट ईएमआई नागरिकता भए पुग्छ हरेक घरको खुशी घर घरमा एलजी एलजी लाइफ्स गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को जो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर सर्वोच्च अदालतले सम्पत्ति छानबिन आयोगलाई सम्पत्ति विवरणको छानबिन र कानूनी कार्यवाहीका लागि सिफारिश गर्ने काम तत्काल रोक्न आदेश दिएको छ सर्वोच्चको संयुक्त इजलासले शुक्रबार सम्पत्ति छानबिन आयोग विरूद्ध परेका दुईवटा रिटलाई तीन न्यायाधीशको पूर्ण इजलासमा पठाउन आदेश पनि गरेको छ सर्वोच्चको आदेशसँगै सम्पत्ति छानबिन आयोगको वैधानिकताको परीक्षण अब पूर्ण इजलासमा हुनेछ

0: राजपत्रको सूचना बमोजिम छानबिनको दायरा निर्धारण भएमा नेपालको संविधान र प्रचलित कानूनको प्रतिकूल भई अपूरणीय क्षति हुने देखिँदा रिट निवेदनको पूर्ण इजलासबाट अन्तिम टुंगो नलाग्दासम्म कसैलाई पनि सम्पत्ति विवरण पेश गर्न बाध्य नपार्नु भनी आदेशमा भनिएको छ। सर्वोच्चले कुनै किसिमको सिफारिश नगर्न पनि आदेश दिएको छ। आदेशमा भनिएको छ पेश हुन आएको सम्पत्ति विवरण उपर छानबिन गर्ने कार्य यथास्थितिमा राख्नु र कसै उपर पनि कुनै किसिमको कानूनी कार्यवाहीका लागि सिफारिश नगर्नु नगराउनु भनी प्रत्यर्थी सम्पत्ति छानबिन आएको नाममा सर्वोच्च अदालत नियमावली 2074 नियम 49 बमोजिम अन्तरिम आदेश समेत जारी गरिएको छ। सर्वोच्चले पूर्व न्यायाधीश र पूर्व सैनिक अधिकारीहरू आएको दायरामा नपर्ने भएकाले उनीहरूलाई सम्पत्ति छानबिनको दायरामा ल्याउँदा संविधानको प्रतिकूल भई अपूरणीय क्षति हुने हुँदा पूर्ण इजलासबाट अन्तिम टुंगो नलागेसम्म विवरण पेश गर्न बाध्य नपार्न र पेश भइसकेका विवरणमाथि छानबिन तत्काल रोक्न पनि अन्तरिम आदेश दिएको छ। सर्वोच्चले अदालतको सहयोगीका रूपमा दुई विद्वान वरिष्ठ अधिवक्ता वा अधिवक्तालाई पठाउन नेपाल बार एसोसिएशन र सर्वोच्च बारलाई आदेश गरेको छ। सम्पत्ति छानबिन आयोग असंवैधानिक र गैर कानूनी भएको भन्दै आयोग प्रारम्भदेखि नै खारेज हुनुपर्ने जिकिर गर्दै अधिवक्ता डाक्टर प्रेमराज सिलवालले 15 वैशाखमा र 19 वैशाखमा दुईवटा छुट्टै रिट दायर गरेका थिए। बुधबार शुरू भएको बहस शुक्रबार सकिएको थियो। सम्पत्ति छानबिन आयोगको वैधानिकता अब पूर्ण इजलासमा परीक्षण हुने भएको छ। सम्पत्ति विवरण उप छानबिन कार्य यथास्थितिमा राख्न अदालतले आदेश दिएको हो। सम्पत्ति छानबिन यथास्थितिमै राख्न सर्वोच्चको आदेश शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छ।
1: त्रिपुरेश्वर स्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारका क्रममा मृत्यु भयो। मोगो जिल्लाको सोरु गाउँपालिका वडा नम्बर 21 स्थायी बासिन्दा 25 वर्षीय नेपालीले बिहिबार आत्मदाहको प्रयास गरेका थिए। उनको वीर अस्पतालको बर्न आईसीयूमा उपचारकै क्रममा शुक्रबार दिउँसो निधन भएको हो। गणेशको आत्मदाहको घटना सेलाउन नपाउँदै सर्लाहीको गोडैता नगरपालिका नगरपालिका निवासी 35 वर्षीय विवेक मण्डलले पनि आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन्। शरीरमा आगो लगाएर गम्भीर घाइते भएका मण्डल काठमाडौँमा उपचाररत छन्। उनको अवस्था गम्भीर छ। यी दुई घटनाले राज्य संचालकको पछिल्लो अवस्थालाई गिज्याइरहेको छ। गणेश र विवेकको यो कदमले 3 वर्ष अघि बाणेश्वर स्थित संसद भवन अघि प्रेम आचार्यले गरेको आत्मदाहको झल्को दिएको छ। 2079 साल माघ 10 गते आचार्यले पेट्रोल छर्केर आत्मदाह गरेका थिए। संसद भवन अगाडि आत्मदाह गरेका 36 वर्षीय आचार्यले नेपालको आर्थिक प्रणाली व्यापारिक सिन्डिकेट र सरकारी नीतिको विषयलाई उनले मृत्युको कारण बनाएका थिए। राज्यले भ्याट शून्य गर्नुपर्ने, उधारोमा सामान किन्न नपाउने व्यवस्था हुनुपर्ने, स्वास्थ्य र शिक्षा सहज हुनुपर्ने लगायतका आधारभूत विषयमा 25 बुँदे माग राख्दै आएका आचार्यको माग राज्यले व्यवस्था गर्दा ज्यान गुमाउनु पर्यो। उनी दिउँसै संसद भवन अगाडि जाले तर सरकारले नागरिकको समस्या बुझेर परिवर्तनको कुनै प्रयास गरेन। व्यवसाय गर्दा गर्दै आफू आर्थिक रूपमा डुबेको र देशमा सरकारी नीतिहरू दोषी रहेको आचार्यले मृत्यु पत्रमा लेखेका थिए। ट्राभल एजेन्सीदेखि कृषि उद्योगसम्म चलाउने प्रयास गरेका आचार्यले ठूला व्यापारिक घटनाले उधारो सामान लगेर भुक्तानी नदिएको, राज्यले साना उद्यमीहरूलाई संरक्षण नगरेको र बैंकको ब्याजले थिचिएको भन्दै पीड़ा पोखेका थिए। आचार्यको आत्मदाहपछि काठमाडौँको महानगरपालिकाका तत्कालीन मेयर वर्तमान प्रधानमन्त्री बालेनले लेखेका थिए, यदि कोही आत्मदाह गर्न बाध्य हुन्छ भने त्यो राज्यको चरम असफलताको संकेत हो। त्यो आत्मदाहका धेरै कारण र थोरै संकेतहरू होलान्, तर सबैभन्दा ठूलो कारण राज्य हो भनेर उहाँले लेख्नु भएको थियो। यसैबीच पछिल्लो 3 वर्षमा 4 सरकार फेरिए, कुर्सीमा बस्ने मानिसहरू फेरिए, तर जनताको पीड़ा फेरिएन। 2079 निर्वाचनपछि पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार थियो। प्रचण्डको नेतृत्वको सरकारको समीकरण परिवर्तन गरेर नेकपा एमालेका केपी शर्मा ओली प्रधानमन्त्री बने, तर उनी प्रधानमन्त्री बनेको 1 वर्षपछि गत भदौ 23 र 24 गते जेएनजी आन्दोलनका कारण ओली सरकार ढल्यो। ओली सरकार ढलेसँगै पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बन्यो। अन्तरिम सरकारले गराएको निर्वाचन मार्फत करिब 2/3 बहुमतसहितको राष्ट्रपाका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकार छ। सरकार र कुर्सी फेरिए पनि नागरिकको जीवनस्तर र समस्या उस्तै रहँदा युवाहरूले आफ्नै जीवन सिध्याउने बाटो रोजिरहेका छन्। मुलुक परिवर्तन हुने र देशभित्रै गरिखाना पाउने ठूलो अपेक्षा र आशाका साथ जनताले 2/3 मत दिएको बालेन्द्र सरकारले जनताकै जीवन कठिन हुने नीति अप्नाएको आरोप खेप्दै आइरहेको

0: छ। यसैबीच गणेश नेपाली मृत्यु प्रकरणलाई लिएर सड़क सदन तातेको छ। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका नेताहरूले सरकारको आलोचना गरेका छन् भने विपक्षी दलहरूले सरकारप्रति चर्को असन्तुष्टि पोखेका छन्। नेकपा एमालेका सचेतक ऐन महरले नेपालीको मृत्युलाई राज्यले गरेको हत्याको संज्ञा दिएका छन्। शुक्रबार प्रतिनिधि सभाको बैठकमा महरले संसदमै सरकार विरूद्ध नाराबाजी समेत गरेका थिए। सरकार जनतालाई बचाउन भन्दा मार्न उद्यत रहेको उनको आरोप छ। निराश युवा उदासीन सरकार आजको मध्याह दैनिकमा समाचार छापिएको छ।
1: निजी क्षेत्र केन्द्रित समृद्धि संवादमा अग्रसर रहनुभएका प्रधानमन्त्री वीरेन्द्र शाहले शुक्रबार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानका पदाधिकारीसँग वस्तुगत छलफल गर्नुभएको छ। प्रधानमन्त्री शाहसँग ऊर्जा क्षेत्रको विद्यमान अवस्था, समस्या र तिनको समाधान केन्द्रित छलफल भएको इपानले जनाएको छ। छलफलमा जल विद्युत आयोजना निर्माणका विद्यमान व्यवधान, प्रसारण लाइन र विद्युत व्यापारमा निजी क्षेत्रको सम्भावित भूमिका, डेटा सेन्टर तथा मल कारखाना निर्माण, विद्युत आयोजनाका सार्वजनिक शेयर निष्कासन, लाइसेन्स होल्ड गर्ने प्रवृत्तिका विषयमा वस्तुगत संवाद भएको इपानका वरिष्ठ उपाध्यक्ष उत्तम भ्लोन लामाले जानकारी दिनुभएको छ। महासचिव टीएन आचार्यका अनुसार प्रधानमन्त्री शाहले छ मुख्य विषयमा गम्भीर चासो राख्नु भएको थियो। विद्युत खरिद बिक्री सम्झौता गर्ने तर लामो समय आयोजना निर्माण नगर्ने प्रवृत्ति र त्यसको वास्तविकताबारे प्रश्न राख्नु भएको थियो। त्यसैगरी प्रसारण लाइन निर्माण र विद्युत व्यापारमा निजी क्षेत्रलाई समावेश गराउन के कस्तो तरिका सहज हुन सक्छ भन्ने राय प्रधानमन्त्रीले राख्नु भएको थियो। निजी क्षेत्र यी विषयमा अग्रसर हुँदा राज्यलाई हुने लाभ हानिको अवस्थाबारे समेत तथ्याङ्कगत विश्लेषण भएको जनाइएको छ। त्यस्तै पूर्व अध्यक्ष गणेश कार्कीले विगतमा यसकाले उच्च स्तरीय भेटघाटमा माग राख्ने र सबै गर्छु भन्ने आश्वासन लिएर फर्कने अवस्था हुन्थ्यो उहाँले भन्नुभयो, तर यसपटक बुदाबुदामा वस्तुगत कुराकानी भयो, यसले हामीलाई ठूलो आशाको संचार गरेको छ। उहाँको भनाइ छ, प्रधानमन्त्री शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण, रोजगारी सृजना, औद्योगिकरण र हरित विकासको महत्वपूर्ण आधार रहेको बताउनु भएको छ। नेपालमा ऊर्जा उत्पादन र प्रवर्धनका क्षेत्रमा आइपरेका समस्या, अवसर र चुनौतीबारे इपालले उठाएका विषयप्रति सरकारले चासो राखेको छ।
0: आजको नागरिक दैनिकमा आत्मदाहले जन्माएका प्रश्न शीर्षकमा मुख्य समाचार छापिएको छ। त्रिपुर स्थित राहदानी विभाग अगाडि 25 वर्षीय पठाव चालक गणेश नेपालीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाए। यसले आजको नेपाली समाज, राज्यका निकाय, युवाको मानसिक अवस्था र विरोधको संस्कृतिबारे गम्भीर प्रश्न उठाएको छ। घटनाको वास्तविक कारण के थियो भन्ने कुरा अहिले अनुसन्धानका विषय छ। प्रत्यक्षदर्शीहरूले महानगर प्रहरीले मोटरसाइकलमा व्हील लक गरेपछि विवाद भएको, माफी माग्दा पनि लक नखोलिएको, त्यसपछि प्रहरीले धरपकड़ हानेको र लगत्तै गणेशले आफ्नो शरीरमा त्यसपछि प्रहरीले थप्पड़ हानेको र लगत्तै गणेशले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएको दावी गरेका छन्। प्रहरीले भने अनुसन्धानपछि मात्रै तथ्य सार्वजनिक हुने जनाएको छ। घटनास्थलको सीसीटीभी फुटेज र अन्य प्रमाणहरूले मात्र अन्तिम सत्य स्थापित गर्नेछन्। त्यसैले अनुसन्धान अघि कसैलाई दोषी वा निर्दोष ठहर गर्नु उचित हुँदैन। तर एउटा तथ्य निर्विवाद छ, एक युवाले सार्वजनिक सड़कमा आफूलाई आगो लगाउने निर्णय गरे र त्यो निर्णयलाई उनको ज्यान लियो। यही बिन्दु र कोणबाट समाजले आत्मपरीक्षण र आत्मसमीक्षा गर्नुपर्ने भएको छ। त्यसो त गणेश नेपाली कुनै अपराधी थिएनन्, उनी रोजी रोटीका लागि बिहानैदेखि पठाव चलाउने संघर्षशील युवा थिए। मोटरसाइकलको किस्ता तिर्नुपर्ने चिन्ता थियो उनले, लोकसेवा परीक्षा पास गर्ने प्रयास गरिरहेका थिए, त्यसबाट पार नलाग्ने विदेश जाने सोच उनको थियो, परिवारमा पत्नी छोरी वृद्ध बाबुआमा र दाजुको जिम्मेवारी उनकै काँधमा थियो। आजको नागरिक दैनिकमा आत्मदाहले जन्माएका प्रश्न शीर्षकमा मुख्य खबर छापिएको छ।
1: काठमाडौँ महानगर प्रहरीले 25 वर्षीय गणेश नेपालीको मोटरसाइकलमा व्हील लक लगाइदिएपछि जरिवाना तिराउने क्रममा भएको विवादले मुलुकभर एउटा गम्भीर प्रश्न खड़ा गरिदिएको छ। काठमाडौँमा गरीब हुनु र विकल्पविहीन बन्नुको मूल्य कति चुकाउनुपर्छ, जसको जवाब सञ्जालदेखि समाजसम्मले खोजिरहेको छ, उत्तर पाएको छैन। त्रिपुरेश्वर स्थित राहदानी विभाग अगाडि पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका गणेशको उपचारका क्रममा गृहमन्त्री सुदन गुरूङ, स्वास्थ्य मन्त्री निशा मेहता र प्रधानमन्त्रीको सचिवालयका अधिकारीहरू वीर अस्पतालको सयामा पुगे। उपचार खर्चको चिन्ता नगर्न भन्दै परिवारलाई आश्वस्त पारे। थप उपचारका लागि